स्टेट ट्रामा सेन्टरमा उपचार भइरहेको छ। प्रहरले थप दुईजना नेपाली नागरिकलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेको नेपालगंज स्थित परेशपुरका 19 वर्षीय निखिल सोनी र सुर्खेतको पञ्चकुमारी बबिया चौर गाउँपालिका 5 की 19 वर्षीय सोफिया मगर छिन्। उनीहरू दुवैजना भारतीय नागरिकका सहयोगी हुन्। आरोपीहरूको साथबाट 24,700 क्याप्सुल नशा दिने पदार्थ टपेन्डा डोल बरामद गरिएको एसएसपी बोहराले बताउनु भएको छ। भारतीय राज सोनी काठमाडौँ उपत्यकामा लागू औषध ल्याउने मुख्य कारोबारी मध्येका एकजना रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 12 टेकु स्थित दोभान पुल नजिकै जम्का भेट भएपछि लागू औषध कारोबारीले आक्रमण गरेर भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ। सरकारले गुणस्तर मापदण्ड पूरा नगरेका 4 ब्रान्डका इन्स्ट्यान्ट चाउचाउ र 1 ब्रान्डको खोर्सानीको धुलो बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनको क्रममा संकलन गरेको नमूनाको प्रयोगशाला परीक्षण गर्दा न्यून स्तरको भेटिएपछि सम्बन्धित उत्पादकलाई बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो। विभागका अनुसार बीसीजी फूड्स इन्टरप्राइजेज प्राली बनगाड़ी 3 बर्दियाले उत्पादन गरेको गोलमोल वाईवाई प्रिमियर पिरो र मामा ब्रान्डका स्ट्यान्ड चाउचाउ रिकल सूचीमा परेका छन्। विभागले बिक्री वितरणमा रोक लगाएका उत्पादनहरू खरिद नगर्न आग्रह गर्दै बजारमा बिक्री वितरण भइरहेको पाइएमा नजिकको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वा सम्बन्धित नियामक निकायमा जानकारी गराउन अनुरोध गरेको छ। निरन्तरको वर्षासँगै झाडा पखला हैजा र डेंगूको जोखिम बढ़दै गएको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्वसाधारणलाई स्वच्छ उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले सार्वजनिक गरेको सूचना अनुसार वर्षायाममा दूषित पानी तथा खानाको कारण झाडा पखला र हैजाको जोखिम बढ़ने भएकाले सुरक्षित खानेपानी र व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्ने जनाएको छ। मन्त्रालयले पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउन, साबुन पानीले नियमित रूपमा हात धुन, बासी तथा सडेगलेका खाद्य पदार्थ नखान, खाना छोपेर राख्न तथा काँचो फलफूल र तरकारी राम्रोसँग सफा गरेर मात्र सेवन गर्न आग्रह गरेको छ। साथै खुला दिशा पिसाब नगर्न र शौचालयको अनिवार्य प्रयोग गर्न पनि अनुरोध गरिएको छ। त्यसै गरी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने डेंगू रोगबाट बच्न घर तथा कार्यस्थल वरपर पानी जम्न नदिन, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली प्रयोग गर्न, सुत्दा झुलको प्रयोग गर्न तथा शरीर ढाक्ने लुगा लगाउन मन्त्रालयले सुझाव दिएको छ। नेपाली काँग्रेसभित्र पार्टी एकतालाई लिएर देखिएको विवाद थप सतहमा आएको छ। संस्थापन पक्षले एकताका नाममा भ्रम फैलाएको आरोप लगाउँदै संस्थापन इतर समूहले आफूले यसअघि नै दिएको 5 बुधे प्रस्ताव सार्वजनिक गरेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति र जिल्ला सभापतिहरूको बैठकले पार्टी एकतामा आफूहरू बाधक रहेको भन्ने प्रचारलाई अस्वीकार गर्दै प्रस्ताव सार्वजनिक गरेको हो। बैठकपछि नेता मीन विश्वकर्माले जारी गरेको विज्ञप्तीमा पार्टी एकताको विषयलाई लिएर संस्थापन इतर समूहले अस्वीकार्य शर्त अघि सारेको भन्ने प्रचार निराधार, भ्रामक र नियोजित रहेको उल्लेख गरिएको छ। संस्थापन इतर समूहले पार्टीको नेतृत्व गगन कुमार थापालाई हस्तान्तरण गर्ने तयारी गर्ने गरी 14 महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई विशेष महाधिवेशनबाट गठन हुने कार्यसमितिसँग समायोजन गरेर केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने प्रस्ताव अघि सारेको छ। त्यस्तै सभापति गगन कुमार थापाको बहुमत रहने गरी कार्य सम्पादन समिति गठन गर्नुपर्ने, पुनर्गठित केन्द्रीय कार्यसमितिबाट 15 महाधिवेशनको कार्यतालिका घोषणा गर्नुपर्ने तथा महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिमा वर्तमान संस्थापन पक्षको बहुमत कायम रहने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि समेटिएको छ। संस्थापन इतर समूहले क्रियाशील सदस्यताको विषयलाई महाधिवेशनको सबैभन्दा संवेदनशील आधारको रूपमा उल्लेख गर्दै
यसअघि टुङ्गो लगाएका सबै क्रियाशील सदस्यलाई स्वत पन्ध्रौं महाधिवेशनमा सहभागी गराउनुपर्ने र डिजिटल अभिलेखीकरणलाई सदस्यता नवीकरणसँग नजोड्नुपर्ने अडान पनि दोहोर्याएको छ। पाँच बुधे प्रस्ताव सार्वजनिक भएसँगै कांग्रेसभित्रको शक्ति संघर्ष र पार्टी एकताको बहस थप खुला रूपमा सत्तामा आएको छ। साझा खबरमा अब विदेशको खबर। जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको ज्यान गएपछि त्यसको प्रत्युत्तर स्वरूप अमेरिकाले इरानको अर्धसैनिक बल रिभोल्युसनरी गार्डका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। हर्मुज जलमार्गलाई केन्द्रमा राखेर चलिएको द्वन्दका बीच यस घटनाले अमेरिका इरान तनावलाई थप चर्काएको हो। युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी विफल भएपछि दुवै पक्षबीचको सैन्य द्वन्द्व पुनः तीव्र बनेको छ। अमेरिकाले इरानभित्रको पुल, विद्युत पूर्वाधार र अन्य रणनीतिक संरचनामा आक्रमण गरिरहेको छ भने इरानले कुवेतका विद्युत तथा सम्बन्धी पानी प्रशोधन केन्द्रहरूलाई लक्षित गरी जवाफी आक्रमण गरेको छ। इरानले आक्रमणको दायरा थप विस्तार गर्ने चेतावनी दिएपछि संयुक्त अरब इमिरेट्स यूएईले सुरक्षा सतर्कता बढ़ाएको छ। यसैबीच पाकिस्तानका लागि इरानी राजदूत रेजा अमीरी मोगादामले अमेरिकाको शान्ति प्रतिबद्धतामाथि प्रश्न उठाउँदै कूटनीतिक सम्झौता कार्यान्वयन गर्ने उसको इच्छा शक्तिमा कमी रहेको आरोप लगाउनु भएको छ। उहाँले अमेरिकी शान्ति प्रयास व्यवहारमा नभई केवल भाषणमा सीमित रहेको टिप्पणी गर्नुभएको छ। यस विषयमा अमेरिकी पक्षले भने अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन। युक्रेनले रूसी तेल डिपो र ऊर्जा पूर्वाधारहरूमा लगातार आक्रमण गरिरहेका कारण रूसमा अहिले अभूतपूर्व इन्धन संकट चुलिएको छ। लगातारको युक्रेनी आक्रमणकै कारण रूसको 90% भन्दा बढ़ी क्षेत्रहरूमा तेलको हाहाकार मचिएको छ। इन्धन अभावका कारण भोलोडाका केही पेट्रोल पम्पहरू पूर्ण रूपमा बन्द भएका छन् भने अन्य पम्पहरूमा गाड़ीको लामो ताँती देखिन्छ। विश्वकै प्रमुख तेल उत्पादक र निर्यातकर्ता मुलुकभित्रै तेलको हाहाकार मचिएपछि मस्कोले यसअघि नै निश्चित ग्रेडको पेट्रोल र उड्डयन हवाई इन्धनको निर्यातमा प्रतिबन्ध लगाएको थियो। संकट झन गहिरिँदै गएपछि गत हप्ता मात्र यो प्रतिबन्धलाई डिजेल निर्यातमा समेत विस्तार गरिएको छ। युक्रेनले रूसी अर्थतन्त्रलाई धराशय बनाउने उद्देश्यका साथ ऊर्जा सञ्जालमा आक्रमण जारी राखेको छ। यता रूसले भने आफ्नो ऊर्जा सञ्जालको सुरक्षा प्रणाली अत्यन्त उच्च रहेकाले युक्रेनी रणनीति सफल नहुने दावी गरिरहेको छ। तर युक्रेनको सिमानाबाट करिब 1000 किलोमिटर टाढा रहेका शहरहरूमा समेत पेट्रोल पम्पहरू बन्द हुनुले रूसी तेल क्षेत्रमा रहेको धक्का परेको धक्का र इन्धनको हाहाकारलाई लुकाउन सकेका छैन। साझा खबरमा अब खेलकुदको खबर। साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले 16 वर्षपछि फिफा विश्वकप 2026 को उपाधि जितेको छ। स्पेनले यसअघि सन् 2010 फिफा विश्वकपको उपाधि हासिल गरेको थियो। अमेरिकाको न्यूयोर्क स्थित न्यू जर्सी स्टेडियममा आज बिहान भएको खेलको निर्धारित 90 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकिलिएको थियो। अतिरिक्त समयमा स्पेनका फोरान टोरेजले गोल गरेका हुन्। उनले खेलको 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरूद्ध 1-0 अग्रता लिएका थिए। त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनलाई अर्जेन्टिना माथि 1-0 गोल जित हासिल गरेको हो। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो। त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भयो। यसअघि सेमी फाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 गोल अन्तरले पराजित गर्दै विश्वकपको फाइनल यात्रा तय गरेको थियो। स्पेनले फ्रान्सलाई 2-0 गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो। फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाबेले फिफा विश्वकप 2026 को गोल्डेन बुट सर्वाधिक गोलकर्ताको पुरस्कार जितेका छन्। कतार विश्वकप 2022 8 गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका एम्बाबेले लगातार दोस्रो पटक यो प्रतिष्ठित पुरस्कार आफ्नो नाममा राख्न सफल भएका हुन्। आइतबार मियामीमा भएको रोमाञ्चक तेस्रो स्थानको काँस्य पदक खेलमा फ्रान्स इंग्ल्याण्डसँग 6-4 पराजित भए पनि एम्बापेले 2 गोल गर्दै यस संस्करणमा आफ्नो व्यक्तिगत गोल संख्या 10 पुर्याएका थिए।
यस संस्करणमा 10 गोल र 4 असिस्ट पूरा गरेका 27 वर्षीय एम्बापेले अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई पछि पार्दै गोल्डेन बुट हात पारेका हुन्। मेसी 8 गोल र 4 असिस्टका साथ दोस्रो स्थानमा रहे भने इंग्ल्याण्डका मिडफिल्डर जुड वेलिङ्गम 7 गोल र 1 असिस्ट सहित तेस्रो स्थानमा रहेका छन्। यस संस्करणको उत्कृष्ट प्रदर्शन सँगै एम्बापे कुल 22 गोलका साथ पुरूष फिफा विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बनेका छन्। हामी साझा खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। रूस युक्रेन युद्धमा ज्यान गुमाउने भाड़ाका सैनिक मध्ये नेपालीको संख्या उच्च। कुलेश्वरमा गोली प्रहार गरी 3 लागू औषध कारोबारी नियन्त्रणमा। नेपाली कांग्रेसमा विभाजनको अवस्था। गोल मोल वाईवाई लगायतका 4 ब्रान्डका चाउचाउ गुणस्तरहीन, बिक्री नगर्न आदेश। जोर्डन घटनापछि अमेरिका इरान द्वन्द्व थप चर्कियो। विश्वकै सर्वप्रमुख तेल उत्पादक र निर्यातकर्ता मुलुक रूसमा तेलको हाहाकार। र अर्जेन्टिनालाई हराउँदै 16 वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि। साझा खबर अहिलेलाई यति नै। अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साईसिंह तामाङलाई धन्यवाद दिँदै म यमलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्गानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्गानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्गानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
2: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 4 गते सोमबार, जुलाई 20 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार शुक्ल पक्षको सप्तमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: देशभर 80 राजमार्गका विभिन्न खण्डमा पहिरोको जोखिम, कर्णाली प्रदेश बाहेक सबै क्षेत्रमा वर्षा, 1250 मेट्रिक टन डीएपी मल आज नेपाल आइपुग्दै।
1: सभापति थापासँग वार्ताका लागि देउबा पक्षको 5 बुँदे प्रस्ताव अभौतनिक, सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा 17 संशोधन प्रस्ताव, राष्ट्र बैंक विधेयकमा 77 संशोधनको सुझाव।
0: बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको रक्षा गर्न संसदीय समितिको निर्देशन, 72% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय, पाल्पामा सुन्तलाको बिरूवा वितरण गर्ने स्थानीय सरकारको अभियान प्रभावकारी।
1: आकस्मिक बाढ़ी र पहिरोबाट भारतमा कम्तीमा 19 जनाको मृत्यु, युआनाको तटमा डुंगा दुर्घटना, अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण।
0: र फिफा विश्वकप 2026 को उपाधि स्पेनलाई साबिक विजेता अर्जेन्टिना 1-0 पराजित, सर्वाधिक गोल गरेका फ्रान्सेली खेलाड़ी एम्बापेलाई यस वर्षको गोल्डेन बुट, एनपीएल पोखराको टोली प्रशिक्षकमा श्रीलंका मेन्डिस नियुक्त।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, 1250 मेट्रिक टन डीएपी मल आज नेपाल आइपुग्न लागेको र वितरणका लागि मन्त्रालयले गरेको तयारीको प्रसंग।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले 1250 मेट्रिक टन डीएपी मल आज नेपाल ल्याइ पुर्याउने भएको छ। ग्लोबल टेण्डर मार्फत खरिद गरिएको 30,000 मेट्रिक टन डीएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई 10 आइपुगेको थियो। त्यस मलमध्ये 1250 मेट्रिक टन मल यही साउन 1 गते नेपालतर्फ ढुवानी शुरू भएको थियो। बाँकी मल हाल कोलकाता बन्दरगाहमै नेपाल ल्याउने प्रक्रियामा रहेको मन्त्रालयले जानकारी गराएको छ। प्याकेजिङ सम्पन्न भएसँगै मल क्रमशः नेपाल भित्रिने कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सीआईएनसँग बताउनुभयो। मल आपूर्तिको व्यवस्थापन कृषि सामग्री कम्पनीबाट हुँदै आएको छ।
0: प्रतिनिधि सभामा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 17 संशोधन प्रस्ताव दर्ता भएको छ। सांसदहरूले प्रस्तावनादेखि नै संशोधन प्रस्ताव राखेका छन्। सांसदहरू परशुराम तामाङ, गणेश बहादुर विश्वकर्मा, प्रमिला कुमारी गक्षदार, गणेश पराजुली, नरेन्द्र कुमार केरूङ, सुमनिमा उदास, सुशील खटका, अनुष्का श्रेष्ठ, प्रकाश चन्द्र परियारले विभिन्न दफामा संशोधन प्रस्ताव राख्नु भएको हो। त्यसै गरी सांसदहरू भूमिका लिम्बु सुब्बा, कुलभक्त साक्य, ऐन बहादुर महर, गणेश कार्की, गुरू प्रसाद बराल, कमल सुवेदी, समीक्षा बास्कोटा र सुलभ खरेलले पनि संशोधनको लागि प्रस्ताव दर्ता गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद परशुराम तामाङले परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका भन्ने शब्दहरूको सट्टामा पुस्तौंदेखि प्रचलनमा रहेका आदिवासी तथा परम्परागत ज्ञान सिप तथा अभ्यास जस्ता प्रस्तावनामै राख्नुपर्ने उल्लेख गर्नुभएको छ। रासोपा सांसद कमल सुवेदीले नेपालमा बसोबास गर्ने थारू, आदिवासी, जनजाति लगायत विभिन्न जाति, क्षेत्र र समुदाय ले विकास गरेका अभौतिक सांस्कृतिक सम्पदाहरूलाई युनेस्को विश्वव्यापी मान्यताको आधारमा पहिचान, संरक्षण, पुनर्जीवन र भविष्यमुखी प्रवर्धन गर्न वाञ्छनीय भएकाले ऐन बनाएको भन्ने लेख्ने प्रस्ताव गर्नुभएको हो भने राष्ट्रपाकी अर्का सांसद सुलभ खरेलले नेपालभित्र तथा विदेशमा बसोबास गर्ने नेपाली व्यक्ति, समूह तथा समुदायले परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका अभौतिक सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण र प्रवर्धन गर्न वाञ्छनीय भएकाले ऐन बनाएको भनेर प्रस्तावनामा लेख्नुपर्ने भन्नुभएको छ। नेकपाका सांसद गणेश बहादुर विश्वकर्माले अभौतिक भन्ने शब्दको सट्टा मौलिक भनेर लेख्नुपर्ने प्रस्ताव गर्नुभएको छ। विधेयक प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय द्विपक्षीय सम्बन्ध र पर्यटन समितिमा दफावार छलफल भइरहेको छ। यही विधेयकको बारेमा सामुदायिक रेडियो प्रसारक संघ अकुराप नेपालको आयोजनामा विशेष छलफल आज हुँदैछ। छलफलमा संसदीय समितिका सभापति, सांसद र सरोकारवाला निकायको सहभागिता हुन लागेको छ। यसैबीच प्रतिनिधि सभामा रहेको नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 विभिन्न राजनैतिक दलका 18 सांसदले 77 संशोधन प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधि सभा नियमावली 2083 नियम 114 बमोजिम दर्ता भएका संशोधन प्रस्तावहरूलाई सभामुख डोलप्रसाद अर्यालले स्वीकृत गर्नुभएको छ। संशोधनकर्ता सांसदहरूले मुलुकको केन्द्रीय बैंकलाई प्रविधि मैत्री बनाउन डिजिटल बैंकिङ, केन्द्रीय बैंक डिजिटल मुद्रा, क्रिप्टो करेन्सीको नियमन, संचालक समितिको संरचना र योग्यता जस्ता महत्वपूर्ण विषयहरूमा परिमार्जनको माग गरेका छन्। विधेयकमा प्रविधिको बढ़दो प्रयोगलाई नियमन गर्न धेरैजसो सांसदहरूले नयाँ व्यवस्थाहरू प्रस्ताव गरेका छन्।
1: कानून न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले अधिकार कर्मी बिनु यादव र न्यायिका राजपूतसँग गृहमन्त्रीलाई भेट गर्ने वातावरण बनाउन गृह मन्त्रालयसँग आग्रह गर्नुभएको छ। गृहमन्त्रीसँग यादव र राजपूतले भेट्न चाहेको विषय बारेमा बोल्दै सभापति बास्कोटाले कुनै पनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने र त्यसका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह समेत गर्नुभएको हो। सिंहदरबारमा बसेको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा सभापति बास्कोटाले यस्तो आग्रह गर्नुभएको थियो। विगतदेखि नै हिंसा पीड़ित रहेको भन्दै आवाज उठाइरहेकी कुमारी आमाका नामबाट परिचित निहारिका र विनु शनिबार गृहमन्त्रीसँग आफ्ना समस्या राख्न नपाएको भन्दै घण्टी बजाएर सिंहदरबार गेटमा धरना दिनुभएको थियो। तर उहाँहरू दुवैजनालाई महिलालाई प्रहरीले लछार पछार गरेर हटाएको थियो। सभापति बास्कोटाले भन्नुभयो नागरिक सम्बन्धी विषय उसका उपसा कोट पहिरोबाट विस्थापितको समस्या बिनु यादव र निहारिका राजपूतका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिनेछ। विशेष गरी नागरिकले आफ्ना समस्या मन्त्री समक्ष राख्न चाहेको अवस्थामा गृह मन्त्रालयलाई भेटघाटको व्यवस्था मिलाउन अनुरोध गरिएको छ। बैठकमा सभापति बास्कोटाले बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार, उचित खानपान र शोषणको अवस्थामा सुधार गर्न सरकारलाई विशेष ध्यान दिन समेत आग्रह गर्नुभएको छ।
3: कारागारमा पनि जस्तो अदालती प्रक्रियामा पनि बाल विजयकर्तालाई उपस्थिति गराउँदाखेरि हामीले डिजिटल्ली नै अहिले त अदालतले कति काम चाहिँ डिजिटल्ली पनि गरिदिइरहेको छ र कारागारले त्यो इम्प्लिमेन्ट पनि गरिराखेको छ। त्यो गर्दाखेरि चाहिँ हामीलाई जुन अघि गाडीको अभाव छ भने त्यसमा पनि अलिकति फोकस्ड हुने र उहाँहरूलाई यता र उता अदालती लिएर जाँदाखेरि यो बाल विजयकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि हामीले त्यो डिजिटल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौं त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
1: विशेष गरी रूपन्देही लगायत क्षमता भन्दा बढ़ी बालबालिका रहेका सुधार गृहको अनुगमन गरी ती समस्या समाधान गर्न उहाँले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण समेत गराउनु भएको छ। बैठकमा सभापति बास्कोटाले समितिमा सांसदहरूले उठाएका सार्वजनिक सरोकारका विषयमा समेत समितिको ध्यानाकर्षण गराउनु भएको थियो। संसदीय समितिले देशभरका बाल सुधार गृहको भौतिक पूर्वाधारमा सुधार, क्षमता अभिवृद्धि र बालबालिकाको पोषण व्यवस्थापनमा तत्काल कार्य अघि बढ़ाउन समेत सरकारलाई निर्देशन दिएको छ।
0: बर्खायाम शुरू भएसँगै देशभरका 80 राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सवारी आवागमन प्रभावित हुने जोखिम देखिएको छ। नारायणगढ मुगलिन सड़क खण्डको तुइन खोलामा दैनिक जसो पहिरो खसिरहेको छ भने पहिरो गएपछि मेसिन र प्रविधिको सहायतामा पन्छाएर सवारी साधन सञ्चालन गर्ने गरिएको सड़क विभागले जानकारी गराएको छ। यो खण्डमा पहिरोको जोखिम बढ़िरहेकाले मौसम पूर्वानुमान महाशाखाको सूचनालाई आधार मानेर जिल्ला प्रशासन कार्यालय चितौनले रातको समयमा सवारी आवागमनमा रोक्ने गरेको छ। राति र आइतबार पनि पर्ने मौसम पूर्वानुमान महाशाखाको त्यो पूर्वानुमान रहेको थियो। सधैँको बर्खामा कान्ति राजमार्ग, बीपी राजमार्ग, नागढुङ्गा मुगलिन सड़क, कोशी कर्णाली कालीगण्डकी करिडोर, साँफे मार्तली सड़क, भालुबाङ प्युठान सड़क, सुर्खेत नेपालगंज सड़क, मेची राजमार्ग, नारायणगढ़ मुगलिन सड़क, गल्छी त्रिशुली स्याप्रुबेसी रसुवागढ़ी सड़कका विभिन्न खण्डमा पनि पहिरोको जोखिम रहेको विभागले जानकारी गराएको छ। विस्तार भइरहेको नागढुङ्गा मुगलिन सड़क अन्तर्गत पहिरो खस्ने जोखिम रहेका क्षेत्रमा फुर्के खोला, झ्याप्ले खोला, 13 किलोमिटर किलोमिटर, चार किलो, रातमाटे, शीतल बजार नजिक, विशाल बजार नजिक, ज्यामिरे घाट, ज्वाङ खोला, मौवा खोला र घोप्टेबीर रहेका छन्। नागढुङ्गा नौ विशेष सड़क अन्तर्गत झ्याप्ले खोलामा असोज 2081 रोकिराखेका माइक्रो बस र यात्रु बस पहिरोले पूर्दा 35 जनाको मृत्यु भएको थियो। अहिले त्यस क्षेत्रमा पहिरो रोकथामको काम भएको र पन्छाउन उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ। नागढुङ्गा मुगलिन सड़क निर्माणाधीन अवस्थामा रहेकाले पहिचान गरिएको ठाउँमा भन्दा पनि नयाँ ठाउँबाट पहिरो खस्ने समस्या रहेको सड़क विभाग अन्तर्गत संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख सौजन्य नेपालले जानकारी गराउनु भएको छ। पछिल्लो तीन घण्टाको मौसमी अवस्थालाई विश्लेषण गर्दा कर्णाली प्रदेशका एक दुई स्थानमा मात्रै पानी परिरहेको छ भने अरू प्रदेशका अधिकांश स्थानमा पानी परिरहेको छ र बितेको तीन घण्टामा सबैभन्दा धेरै पानी बर्दियाको ताराताल क्षेत्रमा परेको छ, जहाँ 35.8 मिलिमिटर पानी परेको छ भने त्यसै गरी बैदौली क्षेत्रमा पनि 27.4 मिलिमिटर पानी परेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पाल्पामा बिरूवा रोपेपछि किसानलाई नगद प्रोत्साहन,
4: त्यस्तै किसिमको चाहिँ यस्ता फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष चाहिँ लगानी गरिदिने गर्यो भने चाहिँ कृषकहरूको जीवनस्तर माथि उठ्छ जस्तो मलाई लाग्छ।
0: 72% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय, आकस्मिक बाढ़ी र पहिरोबाट भारतमा कम्तीमा 19 जनाको मृत्यु, सभापति थापासँग वार्ताका लागि देउवा पक्षको 5 बुधे प्रस्ताव लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
8: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
9: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
10: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
9: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
11: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
12: कार्यक्रम साझा आवाज,
9: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
13: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
14: प्रोप्राइटर मधुमाया जीसी पढे होइन प्रोप्राइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
9: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
10: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
11: पसिनाको सम्मान, समानताको अभियान,
12: कार्यक्रम साझा आवाज।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्रको एकता कायम राख्न 5 बुधे प्रस्ताव सार्वजनिक गरेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी सदस्य प्रदेश समितिका

0: छने गरी कार्य सम्पादन समिति बनाउने, पन्ध्रौं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनका लागि पुनर्गठित केन्द्रीय कार्य समितिले सहमतिमा पन्ध्रौं महाधिवेशनको कार्यतालिका घोषणा गर्ने, सहमतिकै आधारमा केन्द्रीय समितिको निर्णय अनुसार महाधिवेशनका लागि आवश्यक पर्ने विभिन्न समितिहरू बनाउने र त्यो समितिमा पनि सभापतिकै बहुमत राख्ने।
1: यसैबीच नेता विश्वकर्माले तत्काल सहमतिका लागि अघि बढ़े पनि नेतृत्वले त्यसलाई व्यवस्था गरेको बताउनु भएको छ। उहाँले पार्टी एकताको विषयलाई लिएर नियमित महाधिवेशनका पक्षधारले दिनानुदिन नयाँ र मान्नै नसकिने प्रस्तावहरू अघि सारेको समेत बताउनुभयो।

0: गाड़ीमा गएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणमा यो तथ्याङ्क उल्लेख गरिएको छ। 77 जिल्ला मध्ये धनुषाबाट सबैभन्दा धेरै श्रमिक वैदेशिक रोजगारीमा गएका छन् भने श्रम स्वीकृति लिएर सबैभन्दा कम मनाङबाट वैदेशिक रोजगारीमा गएको पाइएको छ।
1: सरकारले व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्य योजना अध्यावधि गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले 2079-80 2084-85 व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्य योजना अध्यावधि गरेको हो। मन्त्रालयका अनुसार यो प्रथम पटकको अध्यावधि हो। अध्यावधिक कार्य योजनामा योजनाको कार्यान्वयन गर्न प्रत्येक निकायको कार्य जिम्मेवारी र समय सारिणी उल्लेख गरिएको छ। कार्ययोजना बमोजिम सम्बन्धित निकायहरूले आफ्नो जिम्मेवारीभित्रका कार्य तोकिएको समय सीमाभित्रै सम्पन्न गर्ने भनेर समयमा नै तोकिने भएको हो। विभिन्न निकायले समन्वयात्मक रूपमा गर्नुपर्ने प्रकृतिका कार्यहरूका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गर्नेछ। प्रत्येक निकायहरूले कार्ययोजनामा रहेका न्यायगत जिम्मेवारीको वार्षिक तथा आवधिक परिमाणात्मक लक्ष्य निर्धारण गरी नतिजा सूचकको आधारमा अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था मिलाउनु पर्नेछ।
0: उच्च अदालतमा दुई वर्ष नागेका मुद्दा शून्यमा झरेको पाइएको छ। यो हेटौडा उच्च अदालतको प्रसंग हो। अघिल्लो आर्थिक वर्षमा देशभरका अदालतले 55% मुद्दा फर्स्यौट गरेका छन्। सर्वोच्च अदालत, उच्च अदालत तथा मातहतका इजलास, जिल्ला अदालत र विशिष्टीकृत अदालतले कुल लगतको 55.033% मुद्दा फर्स्यौट गरेका हुन्। सर्वोच्चले कुल लगतको 29.46% मुद्दा फर्स्यौट गरेको छ। सर्वोच्च अदालतले उपलब्ध गराएको आर्थिक वर्ष 2082-83 विवरण अनुसार सर्वोच्च अदालत, उच्च अदालत तथा इजलास, जिल्ला अदालत एवं विशिष्टीकृत अदालत र न्यायाधिकरणमा जिम्मेवारी सरेका समेत 3,57,023 स्थान मुद्दा लगत कायम भएका छन्। कुल लगतमा रिटको विवरण पनि सामेल गरिएको छ, जसमध्ये 1,96,474 थान मुद्दा फर्स्यौट भएका छन्। फर्स्यौट दर कुल लगत को 55.033% हो। असार मसान्तसम्मको अवधिमा सर्वोच्च अदालतमा मुद्दा तथा रिटको जम्मा लगत 38,936 रहेकोमा 11,469 थान अर्थात 29.46% मुद्दा फर्स्यौट भएका छन्। उच्च अदालत तथा इजलासमा जम्मा लगत 60,564 कायम रहेको 42,614 थान मुद्दा फर्स्यौट भएको पनि विवरणमा उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। आकस्मिक बाढ़ी र पहिरोबाट भारतमा कम्तीमा 19 जनाको मृत्यु भएको छ। प्रभावित क्षेत्रमा उद्धार कार्य भइरहेको अधिकारी र संचार माध्यमहरूले उल्लेख गरेका छन्। बाढ़ी र पहिरोबाट म्यानमारको छिमेकी उत्तर पूर्वी राज्य नागाल्याण्डमा 8 जनाको मृत्यु भएको छ भने भारत नियन्त्रित जम्मू काश्मीरमा 11 जनाको मृत्यु भएको छ। जम्मू काश्मीरका मुख्यमन्त्री ओमार अब्दुल्लाले जम्मू क्षेत्रको रजौरीमा भएको ठूलो आकस्मिक बाढ़ीप्रति गम्भीर दुःख व्यक्त समेत गर्नुभएको छ। जवान र राज्यका आपतकालीन टोलीले जम्मूको रजौरी जिल्लाबाट 5 बालबालिका सहित 11 जनाको उद्धार गरेका छन्। उता गुयानाको तटमा शनिबार राति 116 जना यात्रु बोकेको डुंगा दुर्घटना भएको छ। 8 जनाको जीवित उद्धार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र पश्चिम एसियामा युद्ध पुनः शुरू भएको छ। पहिलो पटक अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले इरानमाथि हवाई आक्रमण शुरू गरेको हो। इरानले पनि अमेरिकी आक्रमणको तत्कालीन प्रतिक्रिया दिँदै कुवेतमा रहेका दुई अमेरिकी सैनिक आधारलाई लक्षित गरी आक्रमण गरेको छ। यो आक्रमण एक सातादेखि बढ़दै आएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले बताएका छन्। तेहरानले विमानस्थल, रेलवे स्टेशन र पुलमाथि निशाना बनाएको आरोप समेत लगाएको छ।
0: साझा खबरमा अब खेल खबर। साबिक विजेता अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप 2026 उपाधि उचालेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यूजर्सी रंगशालामा भएको आज बिहानको फाइनल खेलमा अर्जेन्टिनालाई 1-0 पराजित गर्दै स्पेनले 16 वर्षपछि विश्वकपको उपाधि जितेको हो। स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै निर्णायक बन्यो। टोरेसले खेलको 106 मिनटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाउनुभयो। निर्धारित 90 मिनटमा दुवैतर्फबाट गोल हुन नसके पछि खेल अतिरिक्त समयमा धकिलिएको थियो। निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित भएको थियो। अतिरिक्त समयको दोस्रो हाफको शुरूआतमै स्पेनले अग्रता लिँदै उपाधि हात पारेको हो। स्पेनले खेलको अधिकांश समय अर्जेन्टिनालाई दबावमा राखेको थियो। स्पेनले सन् 2010 पहिलो पटक विश्वकपको उपाधि पछिल्लो पटक जितेको थियो। यसपटक फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि विश्वकपको उपाधि जित्न सफल भयो। फिफा विश्वकप शुरू हुनु अघि साबिक उपविजेता फ्रान्सलाई सबैभन्दा बलियो दावेदारको रूपमा पनि हेरिएको थियो। स्टार खेलाड़ीहरूको जमघट टीममा रहेको थियो। यसैबीच सर्वाधिक गोल गरेका फ्रान्सका खेलाड़ी 27 वर्षीय किलियन एम्बापेले यस वर्षको गोल्डेन बुट जित्न सफल हुनुभएको छ। उहाँले विश्वकपको यात्रामा सर्वाधिक 22 गोल गर्न सफल हुनुभयो। यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसी गोल्डेन बुटको दावेदारका रूपमा पनि चर्चा गरिएको थियो। उहाँको नाममा 21 गोल रहेको छ। र नेपाल प्रिमियर लीग एनपीएलको टोली पोखरा एभेन्जर्सले श्रीलंका अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। पोखराले तेस्रो संस्करणका लागि श्रीलंका पूर्व क्रिकेटर मेन्डिसलाई नियुक्त गरेको हो। आउँदो संस्करणका लागि टोलीलाई थप प्रतिस्पर्धात्मक बनाउने लक्ष्यसहित मेन्डिसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको पोखरा एभेन्जर्सले सार्वजनिक गरेको छ। सामाजिक सञ्जाल मार्फत श्रीलंका स्पिनर मेन्डिसले तीनवटै फर्म्याटमा देशको प्रतिनिधित्व गर्नुभएको छ। उहाँले 19 टेस्टमा 70 विकेट, 87 एक दिवसीय अन्तर्राष्ट्रियमा 152 विकेट र 39 T20 अन्तर्राष्ट्रियमा 66 विकेट लिनुभएको छ।
1: पाल्पाको एक गाउँपालिकामा एक बोट सयको नोट अभियान रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G सेल लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब एक बोट सयको नोट अभियानको कुरा। पाल्पाको रिद्धिकोट गाउँपालिकाले अघि सारेको एक बोट सयको नोट अभियानले यति बेला स्थानीय किसानहरूमा उत्साह जगाएको छ। यस कार्यक्रम अन्तर्गत फलफूल तथा जड़ीबुटीका बिरूवा रोप्नका लागि गएको आर्थिक वर्ष 2082-83 मात्रै 388 जना किसानले गाउँपालिकामा आवेदन दिँदै 37,000 भन्दा बढ़ी बिरूवाको रोपण गरेका छन्।
4: पाल्पाको रिब्दीकोट गाउँपालिका 2 देउराली चितपानीका 81 वर्षीय खिमानन्द पोखरेलले यस वर्ष 325 सुन्तलाको बिरूवा रोप्नुभयो। अघिल्लो वर्ष पनि सुन्तला, कागती, मौसम लगायतका 200 बढी बिरूवा लगाउनु भएका उहाँले यस वर्ष भने रिब्दीकोट गाउँपालिकाको एक बोट सयको नोट कार्यक्रम अन्तर्गत सुन्तला लगाएर वन्य जन्तुबाट समेत बाली नाली जोगाउन सकिने बताउनुहुन्छ।
5: वन्य जन्तु हटाउनको लागि सुविधालाई धेरै पैसा कमाउनको लागि अनि फलफूल बिरुवा सुन्तला अथवा कागती अरू अन्य फलफुल हुन सक्छन् त्यो सिमले फलफुलमा बन्न पर्छ।
4: सुन्तलाको बिरुवा रोप्दा जंगली जनावरबाट समेत बाली जोगाउन सजिलो हुने अनुभव खिमानन्दसँग छ। स्थानीय सरकारले किसानहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको लगानी सुरक्षित गर्न 4 वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने रणनीति बनाएको छ। किसानहरूले रोपेका बिरुवाहरू मरेर जाने सम्भावना कम हुने र किसानले वास्तविक रूपमा प्रतिफल पाउने सुनिश्चित बढेको र एक बोट सयको नोट अभियानले पालिका भित्रका किसानलाई हौसला थपेको बताउँदै कुसुम खोलाका दिवाकर अर्याल,
6: एक बोट सयको नोट भन्ने कार्यक्रम अति राम्रो ल्याएको छ। कमसेकम 4 वर्षसम्म त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ त्यस्तै किसिमको चाहिँ यस्ता फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष चाहिँ लगानी गरिदिने गर्यो भने चाहिँ कृषकहरूको जीवनस्तर माथि उठ्छ जस्तो मलाई लाग्छ।
4: रिब्दीकोट गाउँपालिकाले 8 ओडामा फलफूलको नमूना बगैंचा बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन कार्यक्रम चलाएको छ। चालू आर्थिक वर्षमा गाउँपालिकाले एक बोट सयको नोट कार्यक्रम ल्याएपछि 388 जना किसानले 37,000 भन्दा बढी बिरूवा रोपण गर्न गाउँपालिकाले यो कार्यक्रमका लागि 40,00,000 रुपियाँ यस वर्ष विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भूषाल बताउनुहुन्छ।
7: अधिक मात्रामा रहेको यहाँको बाँझो जग्गालाई उपयोग गर्ने र यहाँका किसानहरूलाई चाहिँ यहाँ चाहिँ कृषितर्फ चाहिँ अभिप्रेरित गर्ने र यहाँको सम्भाव्यता भएका फलफूल तथा जडीबुटीका बगैँचाहरूको निर्माण गर्ने र किसानहरूलाई आत्मनिर्भर बनाउने।
4: लामो समयदेखि बाँचो रहेका झाडी र पाखाहरूमा स्थानीय सरकारको कार्यक्रमका कारण यति बेला व्यावसायिक कृषिको विस्तार हुनुका साथै ग्रामीण अर्थतन्त्र बलियो बन्ने आशामा रिद्धिकोटका किसान छन्। खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै फलफूल तथा जडीबुटी उत्पादन मार्फत किसानको आयार्जन वृद्धि गर्न अभियान प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की बताउनुहुन्छ।
8: एक बोट सयको नोट भन्ने एउटा शीर्षक राखेर किसानहरूले एउटा चाहिँ बिरुवा रोप्दाखेरि 100 रुपियाँ पाउने यो वर्ष, अर्को वर्ष 75 पाउने, अर्को वर्ष फेरि अर्को वर्ष चाहिँ तेस्रो वर्ष 50 पाउने र चौथो वर्षमा हामीले 25 रुपियाँ दिने गरेर 4 वर्षसम्म हामीले त्यहाँ निरीक्षण निगरानी पनि अनुगमन पनि गरिरहने र प्राविधिकहरू पनि खटाइरहने।
4: एक बोट सयको नोट जस्ता उत्पादनमुखी र दीर्घकालीन सोचका कार्यक्रमले गाउँको जमिन बाँझो राखेर रा, शहर पस्ने वा विदेशिने युवालाई आफ्नै माटोमा सुन फलाउन ठूलो प्रेरणा मिलेको स्थानीय वासीको भनाइ छ। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: देशभर 80 राजमार्गका विभिन्न खण्डमा पहिरोको जोखिम, कर्णाली प्रदेश बाहेक सबै क्षेत्रमा वर्षा। 1250 मेट्रिक टन डीएपी मल आज नेपाल आइपुग्दै
0: सभापति थापा पक्षसँग वार्ताका लागि देउबा पक्षको 5 बुधे प्रस्ताव। भौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा 17 संशोधन प्रस्ताव। राष्ट्र बैंक विधेयकमा 77 संशोधनको सुझाव।
1: बाल सुधार गृहमा रहेका बाल बालिकाको मानव अधिकारको रक्षा गर्न संसदीय समितिको निर्देशन। 72% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय। पाल्पामा सुन्तलाको बिरूवा वितरण गर्ने स्थानीय सरकारको अभियान।
0: आकस्मिक बाढ़ी र पहिरोबाट भारतमा कम्तीमा 19 जनाको मृत्यु। गुयानाको तटमा डुंगा दुर्घटना। अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण।
1: र फिफा विश्वकप 2026 उपाधि स्पेनलाई साबिक विजेता अर्जेन्टिना 1-0 पराजित। सर्वाधिक गोल गरेका फ्रान्सेली खेलाड़ी एम्बापेलाई यस वर्षको गोल्डन बुट।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ सांसदहरूले अब राख्ने स्वकीय, सरकारले नै स्वकीय राख्नको लागि अनुमति दिएको छ, त्यसबारेमा निर्णय पनि भइसकेको छ। तर विगतका वर्षहरूमा सांसदहरूले स्वकीयका नाममा आफन्त र अरू व्यक्तिहरूलाई त्यहाँ राखेको र त्यो उपलब्धिमूलक नभएको भनेर विभिन्न टीका टिप्पणीहरू पनि भएका थिए। यहाँ सांसद निवास लेखिएको छ बाहिरपट्टि गेटको नजिकै, र त्यो गेट खोल्न खोजिराखेका छन् एकजना युवा जस्ता देखिने व्यक्ति, र भित्रपट्टि ढोका खोलिसकेपछि कोही व्यक्तिसँग कुराकानी गरिराखेको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, अंकल म हजुरको जेठानको ससुराको भान्जाको शालीको मामाको नाति, स्वकीय सचिवको जागिर पाइएला कि भनिया।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाई, आजको दिन एकदमै विशेष छ जस्तो मलाई लाग्छ। आज हामी के कुराको विषयमा चाहिँ अध्ययन गर्नेछौ?
2: आज हामी दाउदको जीवनबाट आएको केही भजनहरूको आत्मिकी सन्देशलाई बुझ्नेछौ, विशेष गरी त्यो समय जब दाउद राजा साउलबाट भागिरहेका थिए। जीवनमा डर, अन्याय, एक्लोपन र पीड़ा हुँदा पनि उनले परमेश्वरलाई नै आफ्नो आश्रय बनाएका कुरालाई यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
1: त्यस समय त दाउद राजालाई धेरै कठिनाई भयो होला नि है दाई?
2: हो त भाइ, तर यही कुरा हामी सबैका लागि पनि ठूलो शिक्षा हो। जब हामी पनि जीवनमा कठिन अवस्थामा हुन्छौ, परमेश्वर सधैँ हामीलाई सहायता गर्न तयार हुनुहुन्छ भन्ने सत्यतालाई हामीले बुझ्नेछौ।
1: भनेपछि दाई, आजको अध्ययनबाट चाहिँ हामीले सिक्नुपर्ने कुराहरू चाहिँ के हुनेछ त
2: भाइ? आजको अध्ययनबाट हामीले पहिलो कुरा, हामी प्रभुको नजिक आउनुपर्छ, किनभने उहाँको उपस्थितिमा मात्र साँचो सुरक्षा छ। उहाँको पखेटा मुनि हामी सुरक्षित रहन सक्छौ भने शिक्षालाई हामी सिक्नेछौ। त्यसैले आदरणीय श्रोताहरू, आफ्नो हृदय खुल्ला राख्नुहोस् र आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 35-38 अध्यायबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले देख्नेछौ उसका शत्रुहरूबाट छुटकाराको लागि पुकार। यो भजन दाउदले राजा साउलद्वारा खेदो र सतावटको समयमा लेखेथे। सम्भवत पहिलो समुएल 24 अध्यायमा यसको पृष्ठभूमि छ। यो धर्मी परमेश्वरलाई परमेश्वरका शत्रुहरूमाथि र उहाँका धर्मी मानिसहरूको सतावट गर्नेहरूमाथि दण्ड दिइयोस् भन्ने दाउदको मजबुत अपील हो, विन्ती हो। त्यहाँ कोही कोही छन् जसले भन्छन् कि यस किसिमको प्रार्थना ख्रिस्टियनहरूले गर्नु हुँदैन र प्रभु येशु यसरी बोल्नु भएन। तर प्रभुले त्यस एक विधवाको बारेमा दृष्टान्त बताउनुभयो जो न्यायकर्ता कहाँ गएर भनिन्, मेरो शत्रुको मलाई बदला दिनुहोस्, मेरो शत्रुको मलाई बदलाको न्याय दिनुहोस्। त्यस न्यायाधीशले त्यो गर्न लामो समय लगायो, तर अन्तिममा उसले देखे कि विधवाले न्याय पाएन। यो विषमताको द्वारको दृष्टान्त हो, मतलब भिन्नता देखाउनलाई तुलना द्वाराको दृष्टान्त हो। परमेश्वर कठोर बिना माया दया भावनाको न्यायकर्ता हुनुहुन्न, परमेश्वर अनुग्रही हुनुहुन्छ। आफ्ना सन्तानहरूलाई सहायता गर्न सधैँ इच्छुक हुनुहुन्छ। हाम्रा दुःख, हाम्रा गुनासाहरू उहाँका फर्काउनु पर्छ। पावलले विश्वासीहरूलाई यो सुझाव अर्थ दिन्छन्, रोमी 12:19 पदमा, हे प्रिय हो, बदला नल्यौ तर परमेश्वरको क्रोधलाई स्थान देऊ, किनभने लेखिएको छ, बदला लिने काम मेरो हो, परमप्रभु भन्नुहुन्छ, बदला म लिनेछु। तपाईँ र मैले आफैले बदला लिनु हुँदैन, हामीले हरेक मामला उहाँ कहाँ फर्काउनु पर्छ, उहाँ कहाँ समर्पण गर्नुपर्छ। यो उहाँको विभाग हो, उहाँले तपाईँ र मैले भन्दा राम्ररी उचित तरिकामा त्यसलाई सम्हाल्नुहुनेछ। जब दाउदले यो भजन लेखे, उनी समस्या कष्टमा थिए, उनी साउलबाट भागिरहेका थिए। दाउदले साउललाई मार्न मौका पाएथे, तर उसले त्यो गर्न इन्कार गरे। साउलले जान्दथे कि दाउदले उसको जीवनलाई छोडिदियो र पहिलो समुएल 24 अध्यायमा साउलले उसलाई भने कि उसले जान्दछन् कि परमेश्वरले दाउदलाई राज्य दिनुभएको छ र यो कुराको स्वीकार गरे कि दाउद उनी भन्दा धेरै धर्मी थिए। तैपनि उसले दाऊदलाई शान्तिमा मिलापमा घरमा बोलाउनको सट्टामा निरन्तर शत्रुको रूपमा व्यवहार गर्दै रहे। दाऊदको त्यो अभिश्रापयुक्त प्रार्थना केवल उसको व्यक्तिगत प्रार्थना मात्र होइन तर अगमबाडिक प्रार्थना पनि हो। दाऊदको खेरो सतावटले माकलेस अवधिमा इसरायल राष्ट्रका बाँकी भक्त जनहरूको पनि तस्विर दिन्छ। धार्मिक इन्साफको चित्कार यानि पुकारको उत्तर दिइनेछ जब येशु ख्रिष्ट दोस्रो पल्ट आउनुहुनेछ। उहाँले इन्साफ कार्यान्वयन गर्नुहुनेछ र परमेश्वरका चुनिएकाहरूलाई छुटकारा दिनुहुनेछ। भजन संग्रह 35:4-5 पदमा भनिएको छ, मेरो प्राण लिन खोज्नेहरू शर्माउन् र बेजेत हौं, मेरा हानि रच्नेहरूले पीठ फर्काउनु परोस् र अध्ययारो मुख लाउन परोस्। तिनीहरू बतासले उडाएका भूज जस्ता हुन् र परम प्रभुका दूतले तिनीहरूलाई धपाउँदै रहन्। मित्र, दाऊदले त्यस मामलालाई परम प्रभुका फर्काउन चाहन्थे। देख्नुभयो, यहाँ दोस्रो पल्ट परम प्रभुको दूत यानि द एन्जेल अफ द लोर्ड को उल्लेख छ। पहिले चाहिँ भजन 34:7 पदमा उल्लेख भएको थियो। फेरि मलाई यो भन्न दिनुहोस् कि म विश्वास गर्दछु कि परम प्रभुको दूत यानि एन्जेल अफ द लोर्ड कोही नभएर येशु ख्रिस्ट स्वयं नै पुरानो नियममा उहाँको प्रकटता थियो। उहाँ उद्धारक, छुटकारा दिनेवाला र इन्साफको कार्यान्वयन गर्नेवाला हुनुहुन्छ। आगे 6-8 पदमा भनिएको छ, तिनीहरूको बाटो अन्ध्यारो र चिप्लो होस् र परम प्रभुका दूतले तिनीहरूलाई खेद्दै रहन्, किनकि बिना कारण तिनीहरूले मेरो निम्ति तिनका पासो खाडलमा लुकाएर थापेका छन्। बिना कारण मेरो प्राण लिन तिनीहरूले खाडल खनेका छन्। थाहै नभएर त्यसमाथि विपत्ति आइपरोस् र त्यसले लुकाएर थापेको त्यसको पासोमा त्यही फसोस्। मित्र, यो कठोर सुनाइ पर्दछ होइन र? यो अभिशापयुक्त प्रार्थना हो। मलाई लाग्दैन कि आज क्रिश्चियनहरूले यस प्रकारको प्रार्थना गर्नु अनुचित कुरा हो, किनकि उहाँले हामीलाई सम्पूर्ण मामला उहाँ कहाँ फर्काउनलाई भन्नुभएको छ। तर यदि तपाईँ सोच्नुहुन्छ कि परमेश्वर खराबी गर्नेहरूमाथि बदला लिनुहुने छैन, तब तपाईँ गलत हुनुहुन्छ। उहाँले यो प्रतिशोधी नबनिकन गर्नुहुनेछ। उहाँले यो न्यायमा र धार्मिकतामा र पवित्रतामा गर्नुहुनेछ। हामीले हाम्रा दुःखहरू, कष्टहरू, गुनासाहरू परमेश्वर कहाँ खाली फर्काइदिनुपर्छ, किनभने उहाँले यसको ठिकठाक यथोचित रूपमा गर्नुहुनेछ। यो महान भजन हो र मानिसको आत्माको निम्ति महान सान्त्वना र शान्ति हो। अहिले दाऊदले त्यो प्रार्थना गरिसकेपछि उसको कुरालाई सुन्नुहोस्। पद 9-10 भन्छन्, औ मेरो प्राण चाहिँ परम प्रभुमा मग्न हुनेछ, उहाँबाटै भएको उद्धारमा त्यो रमाउनेछ, मेरा सारा हड्डीहरूले भन्नेछन्, हे परम प्रभु तपाईँ जस्तो को छ, जसले नम्रलाई त्यसभन्दा बलियो मानिसबाट बचाउनुहुन्छ, नम्र र गरीबलाई लुटेराबाट जोगाउनुहुन्छ। मित्र, यस समयमा दाऊदको जीवनमा उनी धेरै गरीब थिए, दिन थिए। जब तिनी देश निकाला गरिए र प्रवासमा थिए, उनी कहाँ त्यस्ता मानिसहरू आए जो ऋणमा थिए, जो खिन्नतामा थिए र असन्तुष्टतामा थिए। यी मानिसहरू उसका मित्रहरू थिए र तिनीहरूले उसका कडा अस्तित्वको र उसको दरिद्रताको बाढे। तर परमेश्वर तिनीहरूसँग हुनुहुन्थ्यो र उहाँले तिनीहरूलाई बलियो मानिसबाट बचाउनुभयो र नम्र र गरीबलाई लुटेराबाट छुटकारा दिनुभयो। अनि 16 पदमा भनिएको छ, आफ्ना पेटको निम्ति खिसी गरी हिँड्ने भूतको ढटुवा वारे जस्तै तिनीहरूले मलाई दारा किटे। मित्र, त्यस दयनीय अवस्थामा जब सौलबाट भागिरहँदा दाऊदलाई तिनीहरूले मजाक गरे, खिसी गरे। तिनीहरूले सम्भवत यो भने उसले गोल्यातलाई मार्न सके तर सौलबाट चाहिँ डराए। मित्र, यो कुरा थाहा पाउन असल हो कि यद्यपि धर्मीहरू खिसी, उपहास र खेदो सतावटको भोग नपरे तापनि, यद्यपि शत्रुहरू तिनीहरूको दुःखमा, कष्टमा रमाए तापनि, आखिरी चाहिँ सधैँ छुटकारा हो। परमेश्वरको राज्यमा धर्मीहरूले आफ्ना भाग पाउनेछन्। यसपछि भजन 36 अध्यायतिर लागौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ दुष्टको तस्विर। यो भजनले हामीलाई मानव हृदयको तस्विर दिन्छ। जो दुष्ट छ तपाईँले यो विश्वास नगर्नुहोला, तर हरेक मानवसँग दुष्ट हृदय छ। यर्मिया 17 अध्यायको 9 पदले हामीलाई भन्दछ, मानिसको हृदय सबै कुरा भन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ, त्यसलाई कसले जान्न सक्छ र? तर भाग्यवश परमेश्वरसँग हृदय समस्याको उपचार छ। भजन संग्रह 36 अध्याय 1 पदमा भनिएको छ, दुष्टको अपराध त्यसको हृदयभित्र बोल्छ, परमेश्वरको डर त्यसको आँखाको सामने हुँदैन। अनि मती 15 अध्याय 18 र 19 पदमा येशु ख्रिष्टले भन्नुभयो, तर जुन कुराहरू मुखबाट बाहिर निस्कन्छ ती हृदयबाट निस्केर आउँछ, किनकि हृदयबाट नै दुष्ट विचार, हत्या, जारी, व्यभिचार, चोरी, झुटो, साक्षी, निन्दा बाहिर निस्कन्छ। मित्र, यो कुरूप कुराहरू मानव हृदयभित्रबाट निस्कन्छन्, अनि त्यो चाहिँ पुरानो स्वभाव, आधानिक स्वभाव हो, जुन हरेकसँग छ। आगे भनिएको छ, परमेश्वरको डर त्यसको आँखाको सामने हुँदैन। यो पाउलले रोमी 3 अध्याय 18 पदमा उद्धृत गर्छन्। यो दुष्टको प्रकाश हो। दुष्टको अपराध त्यसको हृदयभित्र बोल्छ, मतलब पुरानो खराब दुष्ट स्वभावले मानिसलाई पकडमा राखेको छ। ती व्यक्ति जो यसो भन्छन्, तिम्रो विवेक नै तिम्रो अगुवाई गर्ने गाइड होस्। म भन्न चाहन्छु, के तपाईँको विवेक तपाईँको गाइड होइन? पवित्र आत्मा तपाईँको गाइड हो। विवेक चाप, यानी वायु नाप्ने चाप नाप्ने यन्त्र हो, जुनले तपाईँलाई जानकारी दिन्छ तपाईँले जुन काम गर्नुहुन्छ त्यो सही हो या गलत। पवित्र आत्माले तपाईँको गाइड बनाउनुहोस्। तपाईँको विवेक त्यो हो जब तपाईँले कुनै गलत काम गर्नुहुन्छ त्यसले तपाईँलाई घोचिरहन्छ, यानि दिगदार लगाइरहन्छ। यसपछि भजन संग्रह 36 अध्याय 2 पदमा भनिएको छ, किनकि त्यसको अधर्म फेला नपरोस् र घृणित नठरियोस् भनेर त्यसले आफ्नो मनमा खुसा मतका कुरा विचार गर्छ। म्याथ्यू हेनरीले आफ्नो टिप्पणीमा यस सम्बन्धमा अति नै चाखलाग्दो कथन बनाउँछन्। उसले भन्दछन्, पापीहरू स्वयं नष्ट हुँदछन्, तिनीहरू आफै स्वयंको मिथ्या प्रशंसक बनेर स्वयंको नष्ट गर्नेहरू हुन्। शैतानले तिनीहरूलाई धोका दिन सक्दैन यदि तिनीहरूले आफै स्वयंलाई धोका दिँदैनन् भने। तर के त्यो धोका सधैँको निम्ति टिकिरहन्छ? त्यो दिन आइरहेको छ जब पापीहरू धोका दिनेछ, जब उसको अपराध घृणापूर्ण देखिनेछ। म सोच्दछु कि एउटा कुरा, गुमेको पापी मानिस पूरा अनन्त कालभरि, सनातन कालभरि नर्कमा पनि आफ्ना पुरानो स्वभावसँग रहनेछ र उसले त्यस बेला घृणा गर्न सिक्नेछ, अनि त्यो नै कुराले उसको जीवनभित्र सानो नर्क बनाउनेछ। तर के गर्नु, घृणा गर्न सिके तापनि त्यस बेला काम खाँदैन, कारण धेरै अबेर भइसकेको हुन्छ। 3 पदमा भनिएको छ, त्यसको मुखका कुराहरू अधर्म र छलका हुन्छन्, बुद्धिमानी र भलाइको काम गर्न त्यसले छोडेको हुन्छ। यो दुष्टहरूको चरित्रको विशेषता हो। 4 पदमा भनिएको छ, त्यसले आफ्नो ओछ्यानमा रहेरै अधर्म विचार्छ, त्यसले आफूलाई कुमार्गतिर लगाउँछ, त्यसले खराबीलाई घिनाउँदैन। उसको ओछ्यानमा अर्को दिन गर्न गइरहेको खराब कामको योजना बनाउँछ। यो भयानक तस्विर हो। अहिले हामीसँग परमेश्वर के हुनुहुन्छ त्यसको तस्विर छ। 5-7 भनिएको छ, हे परमप्रभु, तपाईँको करुणा त स्वर्गीयमा छ, तपाईँको सत्यता आकाशसम्मै पुग्छ, तपाईँको धार्मिकता परमेश्वरका पहाड़ जस्तै छन्, तपाईँका इन्साफहरू अगाध समुद्र जस्तै छन्। हे परमप्रभु, तपाईँले मानिस र पशुलाई रक्षा गर्नुहुन्छ। हे परमेश्वर, तपाईँको करुणा कस्तो अनमोलको छ, औ मानिसका सन्तानले तपाईँको पखेटाको छायामा शरण लिन्छन्। ओ, यी कस्ता धन्य र अद्भुत वचनहरू हुन्। यही परमेश्वरलाई मानिसहरूले इन्कार गर्दछन्, अनि यो नै परमेश्वरलाई मानिसहरू डराउँदैनन्। दुष्टले यो परमेश्वरलाई जान्दैनन्, र तिनीहरू कति पनि जान्दैनन् कि उहाँको पखेटाको छायामा शरण लिनु भनेको के हो। यो नै स्थानमा धर्मीहरूले शरण लिन्छन्। मलाई यहोवाको पखेटाको बारेमा कुरा गर्न

मिस्रीहरूलाई के गरे औ तिमीहरूलाई कसरी गरूडका पखेटा माझ बोकेर मका ल्याए सो तिमीहरूले देखेकै छौ। उहाँको पखेटा मुनि सुरक्षा छ, विश्राम छ र परमेश्वरको प्रेमको न्यानोपन छ। येशूले भन्नुभयो मती 23:37 पदमा, ए यरूशलेममा ए यरूशलेम, त जो अगम वक्ताहरूलाई मार्ने र त कहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्ने, जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटा मुनि बटुल्छ, त्यसरी नै कतिपल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरे तर तैले मानिनस्। अनि त्यही परमेश्वरलाई धेरैले आज इन्कार गरिरहेका छन्। 11 र 12 भनिएको छ, घमण्डीको खुट्टा ममाथि आइ नलागोस् र दुष्टको हातले मलाई गल हत्याउन नपाओस्। अधर्मीहरू त्यही नै पतित भएका छन्, तिनीहरू ढलिसकेका छन् र फेरि उठ्न सक्ने छैन। दाउद प्रार्थना गर्छन् कि परमेश्वरले निरन्तर आफ्नो अनुग्रह र कृपा उसलाई दिउन् ताकि उनी दुष्टका हातमा नपरून्। यो नै एक कुरा हो हरेक विश्वासीले प्रार्थना गर्नुपर्छ। तपाईँ र म दुष्ट संसारमा रहेका छौ। मेरो प्रार्थना सधैँ यस्तो छ, हे परमेश्वर, दुष्टहरूको हातमा पर्नुबाट मलाई बचाउनुहोस्। यसपछि 37 अध्यायतिर पनि बढौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ भावी आशिषको प्रतिज्ञा। यो दाउदको भजन हो, यो दाउदको अनुभव हो र इसरायलको बाँकी भक्तजनहरूका निम्ति माथि आशिषको प्रतिज्ञा हो। अनि यो शताब्दीदेखि परमेश्वरको जनहरूको निम्ति महान आशिष भएको छ। भजन 37:1-2 पदमा भनिएको छ, कुकर्मीहरूको कारण व्याकुल न हो,

पद 3 पदमा भनिएको छ, परम प्रभुमा भरोसा राख र भलाई गर, देशमा रहेर सत्यताको पछि लाग। मित्र, यो परमेश्वरको संसारिक जनहरूको निम्ति प्रतिज्ञा हो। उहाँले तिनीहरूलाई भन्नुभयो, दुष्टहरूको बारेमा चिन्ता नगर, तिमीहरू ममा विश्वास गर र म तिमीहरूलाई सम्हाल्नेछु। अनि 4 पदमा भनिएको छ, त आफै परमप्रभुमा मग्न हो र उहाँले तेरो मनोरथ पूर्ण गर्नुहुनेछ। यो पद इसरायलको निम्ति प्रतिज्ञा थियो, तर यसको आज हामीसँग पनि लागू छ। मलाई यो कुरामा निश्चय छैन कि उहाँले तपाईँलाई आफ्नो व्यापारमा वा काममा आशिष दिनुहुनेछ भनी, तर उहाँले तपाईँलाई पहिले नै आत्मिक आशिषहरूले आशिष दिइसक्नु भएको छ र उहाँले तपाईँमाथि सम्पूर्ण आत्मिक आशिषहरू वर्षाउनुहुनेछ जति तपाईँ ग्रहण गर्न सक्नुहुन्छ। त्यसपछि यो कुराको नोटिस गर्नुहोस् कि हामीले के गर्नुपर्छ। हामीले परमप्रभुमा मग्न हुनुपर्छ, आनन्द गर्नुपर्छ। अहिले त्यहाँ केही त्यस्ता कुराहरू छन् जुनको हामीले गर्न सक्छौ। 5 पदमा भनिएको छ, आफ्नो मार्ग परमप्रभुलाई सुम्पि उहाँमा नै भरोसा राख अनि उहाँले सो पुर्याइदिनुहुनेछ। आफ्नो मार्गलाई परमप्रभुमा सुम्पि। धेरै क्रिस्चियनहरू आलोचना गर्दछन् र परमेश्वरमा दोष पाउँछन्। तिनीहरूले आफ्ना मार्गलाई उहाँमा सुम्पेका छैनन्। उहाँमै भरोसा राख र उहाँले सो पुर्याइदिनुहुनेछ। मित्र, परमेश्वरलाई हरेक कुरा सुम्पिदिनुहोस्, भरोसा गर्नुहोस्। उहाँले तपाईँका जीवनमा हरेक कुरा ठिकठाक गरिदिनुहुनेछ। परमेश्वर भला असल हुनुहुन्छ। परमेश्वरको सम्बन्धमा अन्य जातिका विचारधारणा चाहिँ परमेश्वर भयानक डरलाग्दो हुनुहुन्छ। तिनीहरूका प्रतिमाहरू डरलाग्दछन् अनि धेरै क्रिस्चियनहरूले परमेश्वरलाई त्यस तरिकामा देख्छन्। तिनीहरूले उहाँलाई एक प्रकारको बदमाश, डाकु, गुण्डा जस्तै सोच्दछन् जो तपाईँमा कुनै पनि क्षणमा फर्कन छन्, आक्रमण गर्न सक्छ। उहाँले त्यो कहिल्यै पनि गर्नुहुने छैन। उहाँ तपाईँको मित्र हुनुहुन्छ, उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ, उहाँ तपाईँलाई उद्धार गर्न चाहनुहुन्छ, तर तपाईँले आफ्नो मार्ग उहाँमा सुम्पिनुपर्छ। 7 पदमा भनिएको छ, परमप्रभुको सामने चुपचाप बस, आफ्नो मार्गमा फलिपाप हुने मानिसको कारण र खराब युक्तिहरू निकाल्ने मानिसको कारण व्याकुल न हो। यहाँ गर्नुपर्ने अर्को कुरा छ, परमप्रभुको सामने चुपचाप बस। जब दुष्टहरू समृद्ध हुन्छन्, नचिडिनुहोस्, ईर्ष्या नगर्नुहोस्, अनि जब तिनीहरूको खराब युक्तिले काम खाँदछ त्यसबेला निराश नहुनुहोस्। 8 पदमा भनिएको छ, रिसाउन छोड र क्रोधलाई त्याग, व्याकुल न हो, यसले खराबी गर्नेतिर ढल्काउँछ। ओ, यो कस्तो व्यवहारिक कुरा छ। 9 पदमा भनिएको छ, किनकि कुकर्मीहरू नष्ट हुनेछन् तर परमप्रभुको बाटो हेर्ने जतिले देश अधिकार गर्नेछन्। परमप्रभुमा बाटो हेर्नेहरू जतिले कुनै दिन पृथ्वीको अधिकार गर्नेछन्। दुष्टहरू नष्ट हुनेछन्। 11 पदमा भनिएको छ, तर नम्रहरूले देश अधिकार गर्नेछन् र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्। कुनै दिन नम्रहरूले पृथ्वीको अधिकार गर्नेछन्। त्यो दिन आउनेछ, परमेश्वरले आफ्ना मानिसहरूलाई पृथ्वीमा राख्नुहुनेछ। मैले एक प्रचारकले यो भनेको सुनेको छु, परमेश्वरले यति धेरै मानिसहरूलाई उद्धार गर्न गइरहनु भएको छ कि पृथ्वीमा तिनीहरूको निम्ति पर्याप्त कोठाहरू हुने छैनन्। त्यसकारण उहाँले बेसी भएकाहरूलाई राख्न स्वर्गीय बनाउनु भयो। मित्र, स्वर्गीय बढ़ी हुनेहरूको निम्ति स्थान होइन, यो चर्च कलिसियाको लागि हो। इसरायलले पृथ्वीको अधिकार गर्नेछ। त्यस प्रचारकले जस्तो कथन भन्ने काम आशारहित रूपमा परमेश्वरको उद्देश्यलाई अन्यल पार्नु हो। 14 पदमा भनिएको छ, दुखी र कंगालीहरूलाई ढाल्न र सिधा बाटोमा हिँड्नेहरूलाई मार्न दुष्टहरूले तरवार थुतेका हुन्छन् र धनुमा ताँदो चढ़ाएका हुन्छन्। शास्त्रले यो स्पष्ट पार्दछ कि यदि तपाईँले तरवार चलाउनुहुन्छ भने त्यही नै तरिकामा तपाईँ नष्ट हुनुहुनेछ। 16 पदमा भनिएको छ, धर्मात्माको थोरै मात्र भए तापनि दुष्टहरूको प्रशस्त धनभन्दा उत्तम हुन्छ। मैले धेरै धनी विश्वासीहरू, धेरै गरीब विश्वासीहरू देखिएको छु, तर मैले के थाहा गरे भने सबभन्दा हर्षित आनन्दित विश्वासीहरू ती गरीब विश्वासीहरू हुन्। अनि 20 पदमा भनिएको छ, तर दुष्टहरू त नाश हुनेछन् र परमप्रभुका शत्रुहरू चाहिँ खर्कको शोभा जस्तै हुनेछन्। तिनीहरू भस्म हुनेछन् र धुवा जस्तै बिलाएर जानेछन्। अनि 23 मा भनिएको छ,

0: सजनका पाइला परमप्रभुबाट नै स्थिर रहन्छ र उहाँ तिनको मार्गमा प्रसन्न हुनुहुन्छ। मित्र, सजनका पाइला परमप्रभुबाटै स्थिर रहन्छ, यसको मतलब तिनीहरू त्यस जगमा प्रभुद्वारा बसालिएका छन् जुन चट्टान हो, अनि त्यो चट्टान चाहिँ येशु ख्रिष्ट हुनुहुन्छ। आगे भनिएको छ, उहाँ तिनको मार्गमा प्रसन्न हुनुहुन्छ। कि परमेश्वर आज तपाईँको मार्गमा प्रसन्न हुनुहुन्छ? परमेश्वरले अय्यूबको बारेमा औलाउन सके जो उहाँको दृष्टिमा धर्मी थिए र उसमा परमेश्वरले आनन्द प्रसन्नता लिनुभयो। अनि 29 पदमा भनिएको छ, धर्मात्माहरूले देश अधिकार गर्नेछन् र त्यसैमा सधैँभरि रहनेछन्। आगे 37 र 38मा भनिएको छ, सिद्ध मानिसलाई दृष्टि लगा र धर्मात्मालाई हेर, किनभने त्यस्ता मानिसको आखिरको अवस्था शान्तिमय हुन्छ। अपराधीहरू चाहिँ सबै सँगसँगै नाश हुनेछन्, दुष्टको आखिर व्यवस्था सर्वनाशको हुनेछ। ओ, यो आज संसारले बुझ्न सके त। त्यसपछि 38 अध्यायतिर पनि लागिहालौं। यो पश्चातापी भजन हो, यो दाउदको पश्चाताप हो र यो भजन शारीरिक बिमारीसँग सम्बन्ध राख्छ। दाउद धेरै सिकिस्त बिमारी छन्। उसको बिमारीको बारेमा हामीलाई थाहा छैन, तर हामीले देखिसकेका छौं उसले परमेश्वरलाई धन्यवाद दिए उसको चंगाईको निम्ति। 38 अध्याय 1 पदमा भनिएको छ, हे परमप्रभु, तपाईँको क्रोधमा मलाई नहप्काउनुहोस्, तपाईँको तातो रिसमा मलाई नचेताउनुहोस्। दाउद अति नै गहिरो खिन्नतामा प्रार्थना गर्छन् कि परमेश्वरले उसलाई क्रोधमा इन्साब नगरून्। 2 पदमा भन्छन्, किनकि तपाईँका बाणहरू ममा बेसरी गढेका छन् र तपाईँको बाहुलीले मलाई खुब थिचिराखेको छ। यो खास दोष सिद्धि कायलता हो। अनि 3 पदमा भनिएको छ, तपाईँ रिसानी भएकोले मेरो शरीरमा कति पनि आरोग्य छैन, मेरो पापले गर्दा मेरो हाडहरू स्वस्थ छैनन्। दाउदको शारीरिक बिमारी पापको कारण हो। अनि 4 पदमा भनिएको छ, किनकि मेरा अधर्महरू मेरा शिरसम्म पुगेका छन्, गरौं भारी जैं ती मेरा निम्ति अति गरौं छन्। तपाईँ र म आफ्नो बोझ वा भारीहरू बोक्न सक्दैनौ, हामी विशेष गरी पापको बोझ भारीको उचार्न सक्दैनौ, हामीले त्यो भारको परमेश्वरलाई दिनुपर्छ। त्यसपछि पद 5-8 देख्छौ, उसको मूर्खताको परिणाम स्वरूप रोग पश्चात उसमा मानसिक वेदनाले स्थान लिन्छ। त्यहाँ धेरै मानिसहरू छन् जसले विश्वास गर्दछन् कि दाउदसँग यौन संक्रामक रोग थियो। यसको हामी स्वीकार गर्दैनौ, यो आधारहीन हो। यो भजनको अगमबाड़ी पक्षको सम्बन्धमा कोही कोहीले यसको अर्थ खोल्छन्, यो क्रूसमा ख्रिष्टको स्थितिको वर्णन व्याख्यान हो। जब ख्रिष्टले हाम्रो पापको बोक्नुभयो, उहाँले हाम्रा रोगहरू पनि बोक्नुभयो र वास्तवमा उहाँको आफ्नै शरीरमा मानिसका सबै रोगहरू बोक्नुभयो। यो कति पनि सत्य हुन सक्दैन, किनभने रोग पापको परिणाम हो र उहाँमा कति पनि पाप थिएन। मित्र, ख्रिष्ट पवित्र हुनुहुन्थ्यो जब उहाँ क्रूसमा जानुभयो। पहिला 3 घण्टाहरूमा ख्रिष्ट क्रूसमा हुनुहुन्थ्यो र मानिसले उहाँमाथि गर्नुसम्म खराबी गरे, तर ती आखिरी 3 घण्टामा परमेश्वरले आफ्नो सर्वोत्तम गर्नुभयो, किनभने ख्रिष्टले आफूमाथि संसारका पाप बोक्नुभयो। यस पोइन्टमा हामी होशियार हुन आवश्यक छ। संसारको पाप नै ख्रिष्टले लिनुभयो। हामीलाई भनिएको छ कि उहाँले हाम्रा रोगहरू बोक्नुभयो। यो पापको रोग हो। सिमन पत्रुसले यसको पहिलो पत्रुस 2:24 पदमा पुष्टि गर्दछन्। भन्छन्, हामी पापको लेखी मरेर धार्मिकताको लेखी बाँचौं भनी उहाँले आफ्नै शरीरमा हाम्रो पाप काठमाथि बोक्नुभयो। उहाँकै चोटहरूमा तिमीहरू निको भयो। केबाट चंगाई? हाम्रा रोगहरूबाट होइन, हामी पापबाट चंगाई भएका छौं। उहाँले हाम्रा पापहरू क्रूसमा बोक्नुभयो र हाम्रो निम्ति पापको समस्याको सम्हाल्नुभयो। उहाँसँग रोगको शरीर थिएन। रोग पापको परिणाम हो, अनि येशु ख्रिष्टमा कुनै पाप थिएन। जब येशु क्रूसमा टाँगिनु भएको थियो, ख्रिष्ट येशु रोगी हुनुहुन्थ्यो भन्ने कुरा यो भयानक ईश्वर निन्दा हो। मित्र, हामी जसले हाम्रा शरीरहरूमा रोगहरू र बिमार सहेका छौं, भोगेका छौं, यो भजनमा हामी दाउदसँग परिचित हुन सक्छौं। अनि तपाईँको रोग बिमारको सबभन्दा पहिले महान डाक्टर येशूका लैजान यथोचित कुरो हो। त्यसपछि तपाईँले पाउन सक्नुहुने सबभन्दा उत्तम डाक्टरलाई देखाउने। यसको बारेमा हामी व्यावहारिक बनौ। डाक्टरसँग हुने सम्पूर्ण सिप र बुद्धि परमेश्वरबाट आउँछ। उसले यो कुराको स्वीकार गरोस् या नगरोस्, प्रभु आफ्नो वचन अध्ययनमा हरेकलाई आशिष दियो।
1: आजको अध्ययन सुनेपछि मलाई आशा अनि विश्वास छ कि हामी सबैजनाको हृदयलाई चाहिँ यो अध्ययनले धेरै प्रभावित पारेको छ भनेर हामी देख्दछौ कि दाऊद जस्तो महान व्यक्तिले पनि कठिनाई भोग्नुभयो तर उनले परमेश्वरलाई कहिले छोड्नु भएन।
2: हो भाइ, यही नै हाम्रो जीवनको मुख्य शिक्षा हो। जीवनमा समस्या आउँछ, अन्याय हुन्छ, मानिसहरूले चोट दिन सक्छन्, तर परमेश्वर सधैँ हाम्रो साथमा हुनुहुन्छ।
1: साँच्चै नै दाई, र दाऊदले शान्ति कहाँ पाउनुभयो? परमेश्वरको उपस्थितिमा नै।
2: हो भाइ, परमेश्वरको उपस्थितिमा, किनभने त्यहाँ सुरक्षा छ, त्यहाँ शान्ति छ, र त्यहाँ नै हाम्रो आत्मा आराम पाउँछ। उहाँको पखेटा मुनि हामी सुरक्षित रहन्छौ।
1: तर दाई, कहिलेकाहीँ त हामीले तुरुन्तै समाधान चाहिरहेका हुन्छौ नि।
2: हो त भाइ, तर सिक्नुपर्ने कुरा के हो भने हामीले पहिले प्रभुलाई खोज्नुपर्छ। जब हामी उहाँमा भरोसा गर्छौ, उहाँले हाम्रो बाटो स्पष्ट पार्नुहुन्छ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने वाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707
3: This is LMFM 89.6 MHz.
4: Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nepal, Nep

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
6: तीन दिन भयो।
5: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: आ, जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
6: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
8: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।
2: तिमी आमा बन्न कहिले पनि सक्दैनौ र अब म तिमीसँग खुसी पनि हुन्छ।

0: just a minute. We will return back. Return back.
1: के भयो? केको हल्लाखल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
5: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नमस्कार सेनसेविका दिदी।
8: नमस्कार नमस्कार।
7: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
10: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: एलम्बु एफएम 89.6 MHz।
11: सिक्स बिल्ला, हाम्रो नेपालको पापड़।
12: म सायद तिमीले खोजेको जस्तो केटी होइन, मेरो लाइफको हरेक कुरामा इन्टरफेयर गर्छौ। मेरो पनि त आफ्नो लाइफ हुन्छ, मैले

Time check. It's 9 AM. अहिले बिहानको 9 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु FM 89.6 MHz मा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर.

0: नमस्कार। हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। रूस युक्रेन युद्धमा ज्यान गुमाउने भारतका सैनिक मध्ये नेपालीको संख्या उच्च। कुलेश्वरमा गोली प्रहार गरी 3 लागू औषध कारोबारी नियन्त्रणमा। कांग्रेस एकताका लागि इतर पक्षको 5 प्रस्ताव। 1250 मेट्रिक टन डीएपी मल आज नेपाल आइपुग्ने। जोर्डन घटनापछि अमेरिका इरान द्वन्द थप चर्कियो। अर्जेन्टिनालाई हराउँदै 16 वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि। एम्बाप्पे लगातार 2 पटक गोल्डन बुट जित्ने पहिलो खेलाड़ी। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 12 बाहुने पाटी स्थित झोलुङ्गे पुलबाट एक युवक खोलामा खसेर खोलामा हामफालेर बेपत्ता भएका छन्। चौतरा साँगाचोगढी नगरपालिका वडा नम्बर 1 स्याउलेका वीरकाजी तामाङले हिजो पुलबाट नदीमा हामफालेर बेपत्ता भएका हुन्। उनी सिन्धु खोला स्थित एक फर्निचर उद्योगमा काम गर्दै आइरहेका थिए। घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीले खोजी कार्य जारी राखेका छन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्राप्त समाचारमा जनाएको छ। गैरातीको पहिरोले अवरूद्ध बीपी राजमार्ग फुलाउने प्रयास भइरहेको काभ्रे प्रहरीले जनाएको छ। काभ्रेको रोसीमा पहिरो खसेका कारण बीपी राजमार्ग गैरातीदेखि बन्द छ। सड़क खुलाउने प्रयास भइरहेको काभ्रे प्रहरीले जनाएको छ। हेलम्बु खबरमा राष्ट्रिय खबर। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोले देशभरको सड़क सञ्जाल प्रभावित बनेको छ। आज बिहानको विवरण अनुसार कोशी र बागमती प्रदेशका अधिकांश मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्, जसका कारण जनजीवन र यातायात सेवा प्रभावित बनेको छ। बागमती प्रदेशका मुख्य सड़क खण्डहरूमा ठूलो क्षति पुगेको छ। काभ्रेको रोशी गाउँपालिका 9 पिन्थालीमा पहिरो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ भने खुरकोट नेपालथोक कटुञ्जी बेसी खण्डमा जोखिम बढ़ेपछि सवारी आवागमन बन्द गरिएको छ। त्यस्तै सिन्धुपाल्चोकको 0 किलो र कोदारी खण्ड क्षेत्रमा गएको पहिरोले अरणीको राजमार्ग ठप्प बनेको छ। चितवनको इच्छा कामना 3, फिस्लिङ र धादिङको बेनीघाट रोराङ 10 जोवाङ खोलामा खसेको पहिरोले पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। मकनपुरको कान्ति लोकपाथमा पनि बाढ़ी र पहिरोको जोखिमका कारण अर्को सूचना नभएसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएको छ। उत्तर कोशी प्रदेशका राजमार्गहरूको अवस्था पनि नाजुक बनेको छ। इलामको राजदुवाली स्थित मेची राजमार्ग, खोटाङको दिक्तेल रूपाकोट मजगरी 6, मामखाको मध्य पहाड़ी लोकमार्ग र उदयपुरको कटारी 11, हरदेनी स्थित सिद्धिचरण लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध रहेको छ। रूसी सेनामा भर्ती भई युक्रेनमा जारी युद्धमा ज्यान गुमाउने विदेशीहरूमध्ये नेपालीको संख्या सबैभन्दा बढ़ी देखिएको छ। नेपालका परराष्ट्र मन्त्रीले संसदमा जानकारी दिए अनुसार रूसी सेनामा भर्ना भएका मध्ये असार महिनाको तेस्रो सातासम्म 131 नेपालीको मृत्यु भएको जानकारी नेपाल सरकारले प्राप्त गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले हालसम्म रूसी सेनामा भर्ना भएका मध्ये 131 नेपालीको मृत्यु भएको, 95 जना बेपत्ता भएको र 9 जना युक्रेनी नियन्त्रणमा रहेको जानकारी दिनुभएको छ। रूस युक्रेन युद्धमा मारिएका मध्ये कम्तीमा 114 जनाको स्थायी नेपाली मरेका 114 जना नेपालीको स्थायी ठेगाना खुलेको छ। ती मध्ये स्याङ्जाका 6 जना, धादिङ र रूपन्देहीका 5 जना, झापा, शंखसभा, नुवाकोट, गोर्खा, बाँके, सुर्खेत र कञ्चनपुरका 4-4 जना रहेका छन्। अहिलेसम्म उपलब्ध विवरणमा महोत्तरी र धनुषा घर भएका मृतकहरू 1-1 जना मात्र रहेको खुलिएको छ। मृतकहरू मध्ये 39 जना ब्राह्मण क्षेत्री समुदायका, 31 जना मगर, 11 जना राई लिम्बु, 10 जना गुरूङ र 9 जना तामाङ समुदायका छन्। अन्य जातीय समूहका सदस्यहरूले पनि युक्रेन युद्धमा ज्यान गुमाएका छन्। बीबीसीको गणना अनुसार युक्रेनमा रूसले पूर्ण स्तरमा आक्रमण गरेपछि रूसको पक्षमा लड्ने मध्ये कम्तीमा 3,589 जना विदेशीको मृत्यु भएको छ। प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोको टोलीले हिजो गोली प्रहार गरेर काठमाडौँको टेकुबाट 3 जना लागू औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। ब्यूरोबाट खटिएका प्रहरीले प्रहार गरेको गोली लागेर 1 जना भारतीय नागरिक घाइते भएका छन्। घाइते हुनेमा उत्तर प्रदेशी तिथि रूपटिया घर भएका 25 वर्षीय राज सोनी छन्। उनको दायाँ खुट्टाको घोड़ा माथि र घोड़ा मुनि दुई राउण्ड गोली लागेको लागू औषध नियन्त्रण ब्यूरोका एसएसपी सुभाष बोहराले बताउनु भएको छ। उनी आइतबार नै भारतबाट लागू औषध लिएर नेपाल आइपुगेका हुन्। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रहरीले थप दुईजना नेपाली नागरिकलाई पनि पक्राउ गरेको छ। पक्राउ पार्नेमा बाँकेको नेपालगंज स्थित परेशपुरका 19 वर्षीय निखिल सोनी र सुर्खेतको पञ्चपुरी बर्दिया चौर गाउँपालिका 5 की 19 वर्षीय सोफिया मगर छिन्। उनीहरू दुवैजना भारतीय नागरिकका सहयोगी हुन्। आरोपीहरूको साथबाट 24,700 क्याप्सुल नशा दिने पदार्थ ट्रपेन्डा डोल बरामद गरिएको एसएसपी बोहराले बताउनु भएको छ। भारतीय राज सोनी काठमाडौँ उपत्यकामा लागू औषध ल्याउने मुख्य कारोबारी मध्येका एकजना रहेको प्रहरीको अनुसन्धानमा निष्कर्ष छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 12 टेको स्थित दोभान पुल नजिकै जम्का भेट भएपछि लागू औषध कारोबारीहरूले आक्रमण गरेर भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीले दावी गरेको छ। नेपालमा आज 1,250 मेट्रिक टन डीएपी मल आइपुग्ने भएको छ। ग्लोबल टेण्डर मार्फत खरिद गरिएको 30,000 मेट्रिक टन डीएपी मल भारतको कोलकाता बन्दरगाहमा 10 जुलाईमा आइपुगेको थियो। सो मल मध्ये 1,250 मेट्रिक टन मल 1 गते नेपालतर्फ ढुवानी शुरू भएको र सो मल आज नेपाल आइपुग्ने कृषि वन तथा बाद पर्यावरण मन्त्रालयले जनाएको छ। बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङको काम भइरहेको छ। त्यस्तै 30,000 मेट्रिक टन यूरिया मल समेत कोलकातामा आइपुगेको र हाल अनलोडिङ र ब्यागिङ भइरहेको र भोलि वीरगंज ल्याउनका लागि लोडिङ गर्ने तयारी भइरहेको कृषि सामग्री कम्पनीले जनाएको छ। नेपाली कांग्रेस मित्र पार्टी एकता कायम गर्दै 15 महाधिवेशनको तयारीलाई सहमतिका साथ अघि बढ़ाउने उद्देश्यले इतर पक्षले 5 बुधे प्रस्ताव अघि सारेको छ। इतर पक्षको पहिलो प्रस्ताव अनुसार 14 महाधिवेशनबाट निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनबाट बनेको कार्य समितिसँग समायोजन गरी सभापति गगन कुमार थापाको नेतृत्वमा रहेको केन्द्रीय कार्य समितिलाई पूर्णता दिनुपर्ने उल्लेख गरिएको छ। दोस्रो प्रस्तावमा सभापति गगन कुमार थापाको बहुमत रहने गरी कार्य सम्पादन समिति गठन गर्नुपर्ने माग गरिएको छ, जसबाट पार्टी सञ्चालनलाई प्रभावकारी र व्यवस्थित बनाउन सकिने विश्वास व्यक्त गरिएको छ। तेस्रो प्रस्तावमा पुनर्गठित केन्द्रीय कार्य समितिको पहिलो बैठकबाटै 15 महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ। यसले महाधिवेशनको तयारीलाई समयमा अघि बढ़ाउने र पार्टीभित्र अन्यल हटाउने अपेक्षा गरिएको छ। चौथो प्रस्तावमा भने महाधिवेशनसँग सम्बन्धित विभिन्न समिति वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी गठन गर्नुपर्ने सुझाव दिएको छ। यसै गरी पाँचौं प्रस्तावमा 15 महाधिवेशनको आधार क्रियाशील सदस्य भएकाले यस विषयमा पुनः विवाद सिर्जना हुन नदिन वर्तमान सभापति गगन कुमार थापा तत्कालीन महामन्त्री रहँदा संयोजकत्व गरेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई स्वत 15 महाधिवेशनमा सहभागी हुने व्यवस्था गर्नुपर्ने उल्लेख छ। साथै ती सदस्यहरूको डिजिटल इन्ट्री गर्दै जाने तर त्यसलाई नवीकरणको नाममा महाधिवेशनमा सहभागी हुन पाउने वा नपाउने विषयसँग नजोड्नुपर्ने प्रस्ताव उल्लेख गरिएको छ। इतर पक्षले यी पाँच प्रस्तावलाई पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गर्दै सहमतिका आधारमा महाधिवेशन सम्पन्न गर्ने साझा आधारका रूपमा अघि सारेको जनाएको छ। खबरमा अब विदेशको खबर। जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको ज्यान गएपछि त्यसको प्रत्युत्तर स्वरूप अमेरिकाले इरानको अर्धसैनिक बल रिभोल्युसनरी गार्डका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। हर्मुज जलमार्गलाई केन्द्रमा राखेर चलिरहेको द्वन्द्वका बीच यस घटनाले अमेरिका इरान तनावलाई थप चर्काएको छ। युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी विफल भएपछि दुवै पक्षबीचको सैन्य द्वन्द्व पुनः तीव्र बनेको छ। अमेरिकाले इरानभित्रका पुल विद्युत पूर्वाधार र अन्य रणनीतिक संरचनामा आक्रमण गरिरहेको छ भने इरानले कुवेतका विद्युत तथा समुद्री पानी प्रशोधन केन्द्रहरूलाई लक्षित गरी जवाफी आक्रमण गरेको जनाएको छ। इरानले आक्रमणको दायरा थप विस्तार गर्ने चेतावनी दिएपछि संयुक्त अरब इमिरेट्स यूएईले सुरक्षा सतर्कता बढ़ाएको छ। यसैबीच पाकिस्तानका लागि इरानी राजदूत रेजा अमीरी मोघादामले अमेरिकाको शान्तिप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै कूटनीतिक सम्झौता कार्यान्वयन गर्ने उसको इच्छा शक्तिमा कमी रहेको आरोप लगाउनुभयो। उहाँले अमेरिकी शान्ति प्रयास व्यवहारमा नभई केवल भाषणमा सीमित रहेको टिप्पणी गर्नुभएको छ। यस विषयमा अमेरिकी पक्षले भने अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन। हेलम्बु खबरमा अब खेलकुदको खबर। साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले 16 वर्षपछि फिफा विश्वकप 2026 को उपाधि जितेको छ। स्पेनले यसअघि सन् 2010 विश्वकपको उपाधि हासिल गरेको थियो। अमेरिकाको न्यूयोर्क स्थित न्यू जर्सी स्टेडियममा आज बिहान भएको खेलको निर्धारित 90 मिनटसम्म कुल दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकिलिएको थियो। अतिरिक्त समयमा स्पेनका फेर्रान टोरेजाले गोल गरेका हुन्। उनले खेलको 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरूद्ध 1-0 अग्रता लिएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसकेन र स्पेनले अर्जेन्टिनामाथि 1-0 गोलको जीत हासिल गरेको हो। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहिलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो। त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भएको हो। यसैबीच फ्रान्सका कप्तान किलियन एम्बाप्पे लगातार दुईपटक फिफा विश्वकपको गोल्डन बुट जित्ने पहिलो खेलाड़ी बनेका छन्। फिफा विश्वकप 2026 8 खेल खेल्दै 10 गोल गरेर कीर्तिमानी कायम गरेका छन्। फाइनलमा नपुगे पनि तेस्रो स्थानका लागि इंग्ल्याण्ड विरूद्धको खेलमा 2 गोल गर्दै एम्बाप्पेले अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई पछि पार्दै कीर्तिमान बनाएका हुन्। यो गोलसँगै उनले मेसीको कीर्तिमानलाई पछि पार्दै विश्वकप इतिहासमा कुल 22 गोलको नयाँ ऐतिहासिक रेकर्ड आफ्नो नाममा लेखाएका छन्। यसअघि सन् 2022 कतारमा सम्पन्न विश्वकपमा 8 गोल गर्दै एम्बाप्पेले गोल्डन बुट जितेका थिए। यसै गरी फिफा विश्वकप 2026 फाइनलमा अर्जेन्टिनालाई पराजित गर्दै विश्व विजेता बनेको स्पेनले यसो पटक प्रतियोगिताको प्रमुख व्यक्तिगत विधामा समेत आफ्नो वर्चस्व राखेका छन्। विश्वकपको उपाधिसँगै स्पेनका 3 खेलाड़ीले प्रतियोगिताको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्डहरू आफ्नो नाममा गराएका छन्। स्पेनका मिडफिल्डर रोड्री प्रतियोगिताका सर्वोत्कृष्ट खेलाड़ी, गोल्डन बल र पाउ कुबर्सी उत्कृष्ट युवा खेलाड़ी घोषित भएका छन्। त्यस्तै पूरै प्रतियोगिताका 7 खेलमा मात्र 1 गोल बेहोरेका स्पेनका गोलकिपर उनाइ सिमोनले गोल्डन ग्लोभ्स हात पारेका छन्। हामी हेलम्बु खबरको अन्त्यमा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। रूस युक्रेन युद्धमा ज्यान गुमाउने भारतका सैनिक मध्ये नेपालीको संख्या उच्च। कुलेश्वरमा गोली प्रहार गरी 3 लागू औषध कारोबारी नियन्त्रणमा। कांग्रेस एकताका लागि उत्तरपक्षको 5 प्रस्ताव। 1250 मेट्रिक टन डीएपी माल आज नेपाल आइपुग्ने। जोर्डन घटनापछि अमेरिका इरान द्वन्द थप चर्कियो। र अर्जेन्टिनालाई हराउँदै 16 वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि। एम्बाप्पे लगातार 2 गोल्डन गोल बुट जित्ने पहिलो खेलाड़ी। रोड्री सर्वोत्कृष्ट खेलाड़ी। हेलम्बु खबर अहिलेलाई यति नै। अर्को खबर लिएर मध्याह 12 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म हेमलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।
1: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेथी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
2: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बंगुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्गानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
2: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फार्म एवं अर्गानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
3: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धुम्रपान त्यागौ, जीवन बचाऊ।
4: धुम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धुम्रपान अरूले

0: बाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।
2: This is your radio. This is LMFM 89.6 MHz. 89.6

见得把面子穿的那小鞋子脏，啊，这家的还得俺这压得住，见得面子穿的那小鞋子往上往俺说个。

0: आमा चाहिँ यस्तो चलाउँदैन त
1: हाम्रो

टिका सानो टिका सानो भन्दा सायद त मलाई याद आयो, मैले त आज टिका सानो सके गीत गाउन जानु पर्ने छ कि, म त गएर लुगा लगाएर आउँछु है। आज त खर्च कस्तो भइरहेछ त।

0: 맞아.
1: 아이고 재미나게 재미나다.
2: नमस्कार अनि हार्दिक स्वागत छ बृहत लोक तथा दोहोरी प्रतियोगितालाई सफल बनाउनको लागि आउनुभएका तमाम दर्शकबिनहरू र मञ्चमा आसीन सम्पूर्ण सम्माननीय व्यक्तित्वहरूलाई म कार्यक्रम प्रस्तोता मानसिंह खड्काको तर्फबाट साङ्गीतिक अभिवादन छ। आज प्रतियोगी गायिका टिका सानु र बाबु कृष्ण परियार बीच दोहोरी प्रतिस्पर्धा हुँदैछ र गायिकाहरूको टोली आइसक्नु भएको छ स्टेजमा भने गायकहरू अलि ढिला गर्नुभएको छ। अबको 5 मिनटभित्र उहाँहरू स्टेजमा सम्पर्क गर्नुभयो भने मात्र दोहोरीलाई अगाडि बढाइरहेछ।

0: Elambu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: बा
1: हजुर बुहारी,
0: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
1: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धु पाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि।
2: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-620-51 9841-5164 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: एलम्बु FM 89.6 MHz।

0: रोको लागि पहिला घोषणा चलाउँदा जी यसलाई जोजने पर्दैछ निजी सुब्बा चाहिँ झगड तिन लाउनु छ सिक्छ सर भजी आबा आमालाई माथन बजेको लागि
1: आमा

0: Aluniko Hutong and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sagar Chung Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited. Sultara Sangha Sugari Nagarpalika 5 Sindhupalcho. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited. Sultara Sangha Sugari Nagarpalika 5 Sindhupalcho.
1: उहिले के पारो ओइ मित्र, यो रुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो, साङ्लो बुढो, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यहाँले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849-29-13-27।
6: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धुम्रपान त्यागौं, जीवन बचाऊ।
7: धुम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
6: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
7: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: இளம்பு பிரேக் டைம்.
1: हाम्रो प्रशिक्षण तपाईको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 98 42 40 20 54।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनदा संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल्चोक।
3: हाम्रा सेवाहरू:
2: स्टेशनरीका सम्पूर्ण सामानहरू,
3: फोटोकपी प्रिन्ट,
2: कलर प्रिन्ट,
3: पीवीसी आईडी कार्ड,
2: सबै प्रकारका खेलकुद सामग्रीहरू,
3: सबै तहको तथा विभिन्न पुस्तकहरू,
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
3: ट्रफी,
2: मायाको चिनो,
3: मेडल,
2: फ्रेम,
3: जर्सी सेटहरू तथा प्रिन्ट,
2: सब्लिमेसन प्रिन्ट,
3: जर्सी प्रिन्ट,
2: कस्टमाइज कप प्रिन्ट,
3: मेटल फोटो प्रिन्ट,
2: प्रोप्राइटर
3: प्रकाश श्रेष्ठ,
2: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
3: कन्ट्याक्ट नम्बर 9841924274।

हजुर छोरोलाई च्याटै शिरमा टोपी, दैव संजुग भेट भयो नाप्ने गाउने हो कि हो झ्याउरे भाका मादलो ताल तालमा ताल मिलाएर नाचिदिन्न आज आगानीमा छम्

रङ्ग राशि मर माट मुनि जीवनको भर केही छैन, उमेर छँदै मोजा गर्नु भैस छँदै छैन। हो दुई आत्माको मेला खहरेको भेला जस्तो हुन्न साली।

0: Wait just a minute. We will return back.
1: एभा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9141567484 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: ए मित्र, यो रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
1: मित्र, छास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
0: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइ मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यहाँले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
2: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
3: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
2: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 9849213727।
5: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
6: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
5: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
6: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
5: सम्पर्क नम्बर 9749384994, 9840296931। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
3: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
7: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
3: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 9841057105।
8: Lumbu FM 89.6 MHz.

0: दाई 36 छुट्टी भइसक्यो, अब त भाउजूलाई भन्दैन प्लिज यार, के तपाईँको छैन दाई? के भन्छ यो
1: हिम्मत भनेको दाई हिम्मत
0: भाउजाई भाउजाई भाउजाई

0: चेली बुढा
1: त्यसो भए नखेल त चेलीसँग
0: नखेल्ने भए नखेल्ने यत्रै छ कि
1: ल म पनि उठे
0: अबदेखि फेरि चेस खेल्नु पर्यो भनेर नआउनु नि
1: होइन ए चेस खेलेर को ठुलो मान्छे भएको छ र
0: त्यो त छैन
1: बम आखा
0: बम आखा सेम तामा बेलारी क्लाङबारी खाऊ
1: तागाई तागाई ना आखलाङ

0: இளம்பு பிரேக் டைம்.
1: चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
5: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउनु।
0: नेपाल सरकार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त?
3: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनुहुन्छ।

0: wait just a minute. We will return back. Return back.
1: Namaste, Doctor Sir.
2: Namaste. Basnus na. Banus ta? Kyo?
1: Hinnus na, Doctor Sir. Mero bachcha rati ramrasang nidauna pani sakdaina. Bela bela ma uthcha, darauncha. Tauko dukhyo bhancha. Ke garne hola?
2: यहाँ उभ्याउनु त एकचोटि तोल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि. बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त.
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर.
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे. त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं.
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन. छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि. विदेश जानै बिहे गर्नुपर्छ त. हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ. उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ.
6: ए हो र.
7: नेपाल सरकार, विज्ञापन बोर्ड.
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है.
9: अब वर्षा लाग्न थाल्यो. यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ. त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि.
8: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका. त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि.
7: नेपाल सरकार, विज्ञापन बोर्ड.
10: हेलो. हेलो, म हजुरको बैंकबाट बोलेको. तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु.
11: हुन्छ हुन्छ, पठाउनुहोस् है. ए ए नानी, छोरी.
1: हजुर.
11: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन

0: र के नम्बरमा आएछ दे त नानी
1: ल दिन त. हेलो भन्नुहोस् त.
2: हेलो हजुर
1: हजुर,
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
1: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
0: ए नानी के भने रहेछ, के भयो?
1: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन. अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
0: ल ल ल, किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ.
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं.
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ.
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
5: LMBFM.

रोपेर सृजनाका फूलहरू, खोपेर कलाका गुरुटोहरू, रोजेर अर्कै बाटो, हाम्रो साथ छोडेर गए पनि अनन्त यात्रामा हिँडेका तिम्रा पाइलाहरू कतै नठोकिउन्, कतै नरोकिउन्, जहाँ रहे पनि, जहाँ भए पनि यतै कतै भए झैं आभास भइरहन्छ, अनि आँखाबाट आँसु त्यसै झरिदिन्छ। तिम्रै पदचाप पछ्याउँदै सृजनाका केही थोपाहरूले सिस्न खोज्दैछौ कलाको यो फूलबारीमा, जहाँ तिम्रा अमर फूलहरू मगमगाइरहेका छन्। तिम्रा अजर अमर सत्कर्म सृजनाहरूले हामी सधैँ सम्झिरहन्छौ।

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा सांगीतिक विवाद अन्त गराउन चाहे सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ हुनुहुन्छ भने साथमा सुनेर भरपूर साथ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला तपाईँहरूले यो प्रोग्राम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको कार्यक्रम टक टू हेलम्बु सुन्दै हुनुहुन्छ। विशेष गरी कार्यक्रम टक टू हेलम्बु तपाईँहरूले हरेक सातको छ दिन सुन्दै आइराख्नु भएको छ र सुन्दै आउनु भएको छ र सुनि पनि राख्नु भएको छ। विशेष गरी कार्यक्रम टक टू हेलम्बु तपाईँहरूले दिउँसोको एक बजीबाट दुई बजेसम्म आइतबार बाहेक अन्य दिनहरूमा छ दिन सुन्न सक्नुहुनेछ। यसै समयमा एक हाम्रो यो प्रोग्रामहरू तपाईँहरूले सुन्न पाउनुहुनेछ अनि सुनेर मजाले साथ दिन सक्नुहुनेछ। विशेष गरी कार्यक्रम टक टू हेलम्बुमा हामी तपाईँहरूको रोजाइमा रहेका गीत संगीत बजाउँदै एकदमै रमाइलो गर्ने गर्दछौं र रमाउने गर्छौं। तपाईँहरूको रोजाइमा रहेका आफूलाई मनपर्ने गीतहरू तपाईँहरूले रोज्न पाउनुहुनेछ अनि आफ्नो साथीभाइ इष्टमित्र सबैजनामा सम्झना पनि व्यक्त गर्न सक्नुहुनेछ। त्यसको लागि भने तपाईँहरूले हाम्रो कार्यक्रममा कल गर्नुपर्ने हुन्छ। कल गर्नका लागि नम्बर खुल्ला गरिसकेको छ हामीले 9860525525 तपाईँहरूले कार्यक्रममा कल गर्दै सहभागिता जनाउन सक्नुहुनेछ। यो दिउँसोको समय छ, यति बेला कतिपय ठाउँहरूमा पानी परिरहेको र कोही ठाउँहरूमा मौसम एकदमै ठिकै नै छ र पनि धेरैजना श्रोता साथीहरू त एकदमै आफ्नो कामतिर बिजी व्यस्तता हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ र बेलापाततिर बिजी व्यस्तता हुनुहुन्छ होइन। सो जे जस्तो अवस्थामा रहनु भए तापनि अबको एक घण्टाको अवधिभर भने हामी सँगै सहयात्रा गर्नुहोला, हामीले पनि कार्यक्रम सुनेर साथ दिनुहोला यही अनुरोध गर्न चाहन्छु। यति बेला तपाईँहरूले रेडियोको माध्यमबाट हामीलाई स्थानीय जिल्लाहरू काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धु लगायतकै विभिन्न आसपासकै स्थानीय जिल्लाहरूबाट रेडियोको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ र यो सँगै तपाईँहरूले देश विदेशबाट हामीलाई अनलाइनको माध्यमबाट अनि तपाईँहरूले तपाईँ हुने ठाउँहरूमा राम्रोसँग नसुन्ने ठाउँहरूमा चाहिँ अनलाइनको माध्यमबाट हेलम्बु एफएम सुन्न पाउनुहुनेछ। तपाईँहरूले फेसबुक चलाउनुहुन्छ भने तपाईँले फेसबुकको सर्च बक्समा जानुहोला अनि त्यसमा हेलम्बु एफएम 89.6 MHz यति सर्च गर्नुभयो भने तपाईँले विश्वको जुनसुकै स्थानमा रहनु भए तापनि हेलम्बु एफएम सुन्न पाउनुहुनेछ, सुनेर भरपूर साथ पनि दिन सक्नुहुनेछ। र सँगै तपाईँहरूले मोबाइल गुगल क्रोमबाट भने झन् प्रत्यक्ष रूपमा सजिलो तरिकाले सुन्न सक्नुहुनेछ। तपाईँले सर्च गर्नुहोला आफ्नो गुगल क्रोमबाट हेलम्बु एफएम सर्च गर्नुभयो भने त्यहाँबाट पनि हेलम्बु एफएम सुन्न पाउनुहुनेछ, सुनेर साथ दिन सक्नुहुनेछ अनि समय मिलेसम्म कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ। र तपाईँहरू कार्यक्रममा जोडिन चाहनुहुन्छ, गीतहरू रोजाइमा पार्न चाहनुहुन्छ भने तपाईँहरूले कल गर्नुपर्ने हुन्छ। आज 9860525525 कल गर्नुहोला अनि फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्टहरू गर्नुहोला तपाईँहरूले कुन कुन ठाउँबाट हाम्रो प्रोग्राम सुन्दै हुनुहुन्छ र हेर्दै हुनुहुन्छ। सो प्रोग्राममा तपाईँहरूले कमेन्ट गर्नुहोला। यदि नयाँ हुनुहुन्छ भने हाम्रो पेजलाई फलो गर्न भने नभुल्नुहोला, पेजलाई फलोअप पनि गर्दै गर्नुहोला किनभने आगामी दिनहरूमा प्रोग्रामहरू हरेक कुराहरू तपाईँले सहजता तरिकाले शुरूमा नै हाम्रो प्रोग्रामहरू लाइभ सुन्न पाउनुहुनेछ, हेर्न पाउनुहुनेछ है त। र कार्यक्रममा एकदमै खुल्ला छ तपाईँहरूको लागि, नम्बर खुल्ला गरिसकिएको छ 9860525525 कल गर्दै आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा भने हामी एकदमै मिठो गीत राखेर कार्यक्रमको ढोका उगाड्न चाहन्छु। सो गीतपछि तपाईँहरूको माझमा हामी आउनेछौ, तपाईँहरू हुने हेलम्बु एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौं। सो गीत पछि पनि स्वागत गर्न चाहन्छु। अब भनी तपाईँहरूको लागि नम्बर खुल्ला छ 9862555525 कल गर्दै जोडिन होला भन्न चाहन्छु। र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर लक्ष्मी लामा। हजुर, अनि लक्ष्मीजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ? हजुर बसी बसाई गर्दै हुनुहुन्छ, सन्चै हुनुहुन्छ नि? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि सुनाइदिनुहोस् के छ नयाँ नौलो खबर, धेरै दिन पछाडि सम्झिनु भएको छ? हजुर पानी पर्ने मात्रै छ है। हजुर अनि आज बाँकी दिन कसरी बिताउने योजना बनाउनु भएको छ नि? हजुर घर घर आइसे काममा व्यस्त रहनुहुन्छ। ओके हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ नि आज? आमा बोलको गीत। ओके हुन्छ, हामी गीत राख्नेछौ। अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ नि? ओके बाई बाई। साथी हुनुहुन्थ्यो लक्ष्मी लामा, हुनुहुन्थ्यो यता हगामबाट हुनुहुन्थ्यो। सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट भागिसक्नु भएको छ। यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ, यो दिउँसोको समय हो, मजाले आफ्नो कामतिर बिजी व्यस्तता हुनुहुन्छ, मेलापात गर्दै कोही साथीहरू गोठालो गर्दै हुनुहुन्छ, कतिपय साथीहरू घर आइसे काम लगायत गर्ने विभिन्न कामतिर बिजी व्यस्तता हुनुहुन्छ, र पनि हेलम्बा एफएमले अत्यन्तै मायाका साथ यो प्रोग्राम सुनिराख्नु भएको छ। र तपाईँहरूले जहाँबाट हाम्रो यो प्रोग्राम सुनिराख्नु भएको छ, कल गर्दै कार्यक्रममा जोडिन पाउनुहुनेछ, अनि आफूलाई मनपर्ने गीत रोजाइमा पार्न सक्नुहुनेछ है श्रोताहरू। अनि आफ्नो घर परिवारजन आफन्त इष्ट मित्र साथीभाइ सबैजनामा सम्झना पनि व्यक्त गर्न सक्नुहुनेछ। त्यसको लागि नम्बर रहेको छ 9862555525 कल गर्दै जोडिँदै गर्नुहोला। अहिलेको लागि भने एकदमै मिठो अनि रमाइलो गीत सुन्दै गर्नुहोला।

0: हजुर एकदमै मिठो अनि रमाइलो गीत पक्कै पनि सुनिसक्नुभयो होला, साथीले रोज्नु भएको थियो। एकदमै मिठो अनि रमाइलो गीत है, र यस्तै मिठो गीतहरू रोजाइमा पार्न चाहनुहुन्छ भने तपाईँहरू पनि कार्यक्रममा कल गर्नुहोला। यो दिउँसोको समय छ जहाँबाट हेलम्बा एफएम सुनिराख्नु भएको छ अनि तपाईँ सम्पूर्ण श्रोता साथीहरूले पनि कार्यक्रममा कल गर्न सक्नुहुनेछ अनि आफूलाई मनपर्ने गीत रोजाइमा पार्न सक्नुहुनेछ है त। र यति बेला पनि कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार, हेलो नमस्ते।
1: नमस्ते
0: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर अनि विजयजी के गर्दै हुनुहुन्छ यो समयमा तपाईँ? हजुर हजुर, पानी ठुलो पानी परिरहेको छ, प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। ए ल ठिकै छ, अनि सुनाउनुहोस् आजको दिन कसरी बिताउँदै हुनुहुन्छ? हजुर हजुर, भनेपछि बसी बसाई गरेर आजको दिनलाई कटाउनुहुन्छ? ओके ल ठिक छ, अनि प्रोग्राम त सुन्नु भएको नै होला नि? ओके ल, अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ? कुन गीत भन्नुभयो?

बजायो रमाइलो डिजे. ओके, हुन्छ, हामी गीत राख्नेछौ. गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर, हजुर, डिजे वालाले. ओके, ल, गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? ओके, बाई बाई. साथी हुनुहुन्थ्यो विजय सापोटा हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो. विजयजीलाई धन्यवाद छ. डिजे वालाले भन्ने बोलको गीत रोज्नु भएको छ. नेपाली डिजे गीत नै रहेको छ. हामी गीत राख्नेछौँ. यस्तै मिठो आफूलाई मनपर्ने गीत रोज्न चाहनुहुन्छ भने तपाईँहरू पनि कार्यक्रममा जोडिन सक्नुहुनेछ. त्यसको लागि 9860-5555-25 कल गर्दै कार्यक्रममा जोडिनुहोला, अनि कमेन्ट पनि गर्दै गर्नुहोला. तपाईँहरूको कमेन्ट कलर हामी निरन्तर लिनेछौ. र अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोला.

हजुर, एकदमै मिठो अनि रमाइलो गीत पक्कै पनि सुनिसक्नु भएको छ। हामीले रमाइलो गीतहरू बजाउँदैछौ, तपाईँहरूको रोजाइमा रहेका गीतहरू सुन्दै अनि रमाइलो गर्दैछौ। र यसैको सन्दर्भमा तपाईँहरू पनि कल गर्दै आउन सक्नुहुनेछ, 9860552525 कल गर्नुहोला। यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ? हजुर जर्सिङ फोवाबाट सुनिता लामा भन्नुभयो। सुनिताजी, अनि के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, अनि सन्चै हुनुहुन्छ नि? हजुर मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि सुनाउनुहोस्, मौसमको अवस्था के छ तपाईँ हुने ठाउँतिर यति बेला? हजुर पानी पर्ला जस्तो मौसम रहेको छ है। हजुर अनि आज बाँकी दिन कसरी बिताउँदै हुनुहुन्छ? हजुर घर आइसी काम गर्दै आजको बाँकी दिनलाई बिताउनुहुन्छ। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, अनि आज कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ नि? हजुर नयाँ सेलो गीत सुन्न चाहनुहुन्छ। ओके ल हुन्छ, हामी एकदमै मिठो रमाइलो गीत राख्नेछौँ, अनि गीत मार्फत कसैलाई सम्झिन चाहनुहुन्छ नि? हजुर हजुर ओके बाई बाई। साथी हुनुहुन्थ्यो सुनिता लामा हुनुहुन्थ्यो है, यता हामीलाई फोन गर्नुभएको थियो, काठमाडौँ जर्सिङ पौवाबाट हुनुहुन्थ्यो। एकदमै नयाँ सेलो गीत सुन्न चाहनुहुन्छ भन्नुभएको छ, पक्कै पनि उहाँको रोजाइमा रहेका गीत हामी अवश्य नै बजाउनेछौ। र यस्तै गीत तपाईँहरू पनि आफूलाई मनपर्ने गीत रोज्न चाहनुहुन्छ भने 9860552525 कल गर्नुहोला, अनि फेसबुक पेजबाट पनि लाइभ भइरहेको छ, तपाईँले त्यसमाबाट पनि सुन्न सक्नुहुनेछ, कमेन्ट गर्नुभए पनि हुन्छ है। र तपाईँ फेसबुकमा जोडिनु भएको छैन भने जोडिनु होला, तपाईँले आफ्नो फेसबुकको सर्च बक्समा जानुहोस्, त्यसमा हेलम्बो एफएम 89.6 MHz यति सर्च गर्नुहोला, अनि

हजुर, एकदमै मिठो अनि रमाइलो सेलो गीत पक्कै पनि सुनिसक्नु भएको छ। हामीले प्रतीक मोक्तानको आवाजमा रहेको गीत राखेको थियो र सो गीतपछि फेरि पनि स्वागत छ। यति बेला कोही साथी लाइनमा जोडिसक्नु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ? हजुर त्रिशनाजी, के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर बसिराख्नु भएको छ, सन्चै हुनुहुन्छ? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामी छ भन्नुपर्छ। अनि सुनाइदिनुहोस् तपाईँ लगायत तपाईँ हुने ठाउँतिरको खबर के छ? हजुर पानी पर्ला जस्तो चाहिँ मौसम रहेको छ है। हजुर ल, अनि आज कुन गीत रोज्न चाहनुहुन्छ नि? हजुर झोरले हजुर झोरले भन्ने बलको गीत सुन्न चाहनुहुन्छ? ओके ल, हामी गीत राख्नेछौँ। अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर धन्यवाद। ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, त्रिशना बाजी हुनुहुन्थ्यो। सो उहाँले पनि साईमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ, धन्यवाद व्यक्त गर्न चाहन्छु। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ।

श्रोताहरू आफूलाई मनपर्ने गीत रोज्न चाहनुहुन्छ भने 9862555525 कल गर्दै जोडिँदै गर्नुहोला। कार्यक्रमको बीचमा तृष्णाजीले रोज्नु भएको लोक भाग राख्छौ, गीतपछि आउनेछौ। तपाईँहरू भने हेल्लम्बा एफएम सुन्दै गर्नुहोला।

एकदमै मिठो अनि रमाइलो लोकभाग हामीले गीत राखिसकेका छौँ। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। यस्तै मिठो अनि रमाइलो गीत रोज्न चाहनुहुन्छ भने कमेन्ट गर्नुहोला है साथीहरू, है तपाईँहरूले चाहिँ कल गर्नुहोला। फेसबुकको पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्दै गर्नुहोस्, नयाँ हुनुहुन्छ भने पेजलाई फलो गर्न पनि नभुल्नुहोला। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हेलो नमस्कार। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काभ्रेबाट के लामा भन्नुभयो? कर्ण लामा है। हजुर कर्णजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर पानी परिरहेको छ, बसी बसाई गर्दै हुनुहुन्छ अनि सन्चै हुनुहुन्छ नि? हजुर हजुर ल ठिकै छ। अनि आज यो पानी परेको समयमा प्रोग्राम सुन्दै हुनुहुन्छ, बाँकी दिनलाई कसरी बिताउने योजना गर्नु भएको छ? हजुर हजुर एकदमै, अब घरैसी काम गर्नु पर्यो, पानी पर्यो नि जे भए पनि अगाडि, अब आफ्नो घरैसी काम त जसरी भए पनि हुन्छ नै है। ओके ल, अनि आज कुन गीत रोज्न चाहनुहुन्छ? हजुर आश्याङ्की छोरी ज्यानकान्छी चोली त दिउला मखमली भन्नुभयो। ओके ल हुन्छ, हामी गीत बजाउँदैछौ। गीत मार्फतको कसलाई सम्झिन चाहनुहुन्छ? ओके बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथी हुनुहुन्थ्यो है कर्णजी हुनुहुन्थ्यो, उहाँले पनि आश्याङ्की छोरी ज्याना कान्छी भन्ने बोलको गीत रोज्नु भएको छ। हामी गीत राख्नेछौँ र यस्तै गरी तपाईँहरू पनि गीत रोज्न चाहनुहुन्छ भने 9862555 कल गर्नुहोला अनि कमेन्ट पनि गर्दै गर्नुहोला। कमेन्टहरू पनि हामी केही समय पछाडि अनिहरू गर्नेछौँ। अहिलेको लागि भने यो मिठो अनि रमाइलो सेलो गीत सुन्दै गर्नुहोला।

0: एकदमै मिठो अनि रमाइलो सेलो गीत हामीले राख्यौं. पुरानो सेलो गीत रहेको थियो र यस्तै मिठो नयाँ पुरानो जुनसुकै विधाको गीतहरू पनि आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ तपाईँहरूले. र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु. हजुर नमस्ते. हेलो नमस्कार. हजुर मेरो खाजा भइसक्यो भन्नुपर्छ अनि तपाईँको भएर ए हजुर हजुर शुभ नाम पनि सुनिदिइहालौ न तपाईँको है. हजुर राजुजी हुनुहुन्छ. हजुर भनेपछि रोपाई चल्दैछ तपाईँ हुने ठाउँतिर. हजुर हजुर पके पनि ल आज कल लागेको छ अनि सन्चै हुनुहुन्छ. हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ. अब यति बेला हामी यता चौतारातिर त पानी परिरहेको छ, तपाईँ हुने ठाउँतिर चाहिँ के छ? अब हजुर हजुर पक्कै पनि अब अलिकति मजाले सर पानी परिदिएको भए चाहिँ हुन्थ्यो. अब त्यो हुनाले सजिलो हुने. अब पानी परेको छैन राम्रोसँग, कोही ठाउँमा पर्ने कोही ठाउँमा नपर्ने गर्दाखेरि चाहिँ अब यतातिर अलिकति गाह्रो हुने है. हजुर हजुर के गर्नु अब यस्तै नै भइहाल्यो, जसो तसो काम त गर्नु नै परिहाल्यो है. हजुर हजुर ल ठिकै छ. अनि आज कार्यक्रममा कल लगाउनु भएको छ, काम पनि गर्दै हुनुहुन्छ, कुन गीत रोज्न चाहनुहुन्छ?
1: मैले एउटा गीत चाहिँ पुरानो गीत हो, त्यो गीत त अब तपाईँहरूको लागि मैले अस्तिर त्यो अर्को उसमा चाहिँ बेलुका एलमै सुन्ने गरेको थिएँ, 9 बजी 10 बजे हुन्छ त्यसमा चाहिँ म सुनिरहेको थिएँ. अब म चाहिँ बोल्छु विदेशमा बाह्र सुन्ने त्यो गाउँ घरमा साथसँग हुने गीत एउटा त्यो सुनेको छु, त्यो गीत चाहिँ मन पर्थ्यो म.
0: हजुर कुन गीत भन्नुभयो?
1: म चाहिँ बोल्छु विदेशमा बाह्र
0: हजुर हुन्छ, हामी गीत बजाउने छौँ. गीत मार्फतको कसैलाई सम्झिन चाहनुहुन्छ नि?
1: मेरो घर परिवार, मेरो बुवा मम्मी हुनुहुन्न, मेरो साई भाउजूहरूलाई, दादा बहिनीहरूलाई, यता सबैलाई, अनि जोडातिर यता सातोतिर पुगेका छन् दिदीहरू बहिनीहरू, उनीहरूको लागि, अनि त्यसले सुरुमा हजुरको लागि मैले बिर्सिँदै
0: हजुर हजुर ओके बाई बाई. साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु. र यति बेला कमेन्ट प्राप्त भएको छ, नमस्कार हजुर के छ खा के छ आर्मी हुनुहुन्छ प्रोग्राम सुन्दैछ है भन्नुभएको छ. र साथीहरू सम्झिनु पर्दा अवसर खड्का सबिनी कान्तुङवा सुनिता भण्डारी सोसानी भुजेल अप्सरा बस्नेत अनि अप्सरा थापा अनि अन्जिता मल्ल सम्झना सुनवार श्रीझोला सापकोटा कल्पना साम्पाङ विनिता गिरी सरिता राई बिना मगर रन्जु मगर सुविता थारू लक्ष्मी चौधरीको लागि पनि भन्न चाहन्छु. रूपा चौधरी मनसुन तामाङ उर्मिला दियाली अनि श्रीराज महत ठिकाराम सुनवार हिराबहादुर लकाई अनि त्यसै गरी लीलाराज काम्बाङ क्रिस ढुङ्गना समीर सहयोगी अनि मनिषा छेत्री केशव अनि समीरको लागि भरत रावत अनि सरस्वती खत्री एलिसा भेटवाल एलिसा फुची लगायत सबैजनालाई भन्नुभएको छ. सोनाजीले पनि धन्यवाद व्यक्त गर्न चाहन्छु. अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, हेलो दादा गुड आफ्टरनून, म बागसर नगरपालिकाको मान्छे हाल भारतबाट प्रोग्राम सुन्दैछु है भन्नुभएको छ. सौरभ केसी हुनुहुन्छ, धन्यवाद छ सौरभजी तपाईँले पनि। अनि गुड नाइट गुड आफ्टरनुन हजुर भन्नुभएको छ है बान्तुवा जिनुजीलाई, धेरै धेरै धन्यवाद छ बान्तुवा जिनुजी। अनि सरस्वतीजीले पनि नमस्ते गर्नुभएको छ, नमस्ते तपाईँले पनि शुभ दिन। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, हेलो हजुर नमस्कार, सांगीतिक अभिवादन के छ कार्यक्रम संचालक ज्यू प्राविधिक मित्र र रेडियो परिवारको खबर सन्चय नै हुनुहुन्छ होला नि भन्नुभएको छ। हामी एकदम सन्चय आरामी छु, चिया खाजा चाहिँ भर्खर मात्रै भएको है। म पाँच थोर हिलेहाङ सातबाट मीडिया प्रेमी साथी शुक्र राज रसाइली निर्दोष भन्नुभएको छ। यस कार्यक्रम मार्फत अब बज्ने गीत मार्फत साथीहरूलाई सम्झिनु पर्दा जीवन सहयात्री कमला रसाइली डिकिन र सम्बहाङ फे प्रेमकाला आचार्य गोपाल भाइ मनिषा शेर्पा तारा शंकर सन्चमाया केरुङ रामकृष्ण एकलयात्री अरूण सम्बहाम फे राज घले मुना मनमाया गगन तेरथमी विनिता दाहाल सुवेदी भूपाल दुलाल हरिमाया छौलागाई अनि सुमी लिम्बू राम थापा सम्झना बराइली हरपल रोशनी अनि सुप्रिया बान्तुवा राई स्वर्णिम राई कविता घतानी दिलो सानो यम्फू अनि त्यसै गरी धनु गजमेर अनि सरस्वता पोखरेल प्याकोली गीता लिम्बू ढकाल धर्मराज अनि शमशेर लिम्बू धनकुमार खाती अनि त्यसै गरी फूलमाया सेन्चुरी लगायत सबैजनाको लागि भन्नुभएको छ, धन्यवाद छ हाम्रो शुक्रराजजीलाई पनि। अनि लेख्नु भएको छ, हेलो हजुर नमस्कार, म तीनझुरे मीडिया ग्रुपको सदस्य कमल श्रेष्ठ भन्नुभएको छ। अब बज्ने गीत मार्फत सम्झिन पर्दा दीपक बास्कुटा मनोज भुजेल अनि फुच्चे आरती लिम्बू लेकिन लोकेन थेक्लेन लिम्बू अनि राजन खतिवडा चित्र योगी सुशीला कार्की सरला राई मीडिया प्रेमी निर्मला वानेम फूलमाया आङखेवा त्यसै गरी लगायत सबैजनालाई भन्नुभएको छ, कमल श्रेष्ठजीलाई पनि धन्यवाद छ है त। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, झोर्ले खोटाङबाट आरती मगर है त भन्नुभएको छ, त्यारी मिरिङ सिंह ताबिना मगर त्यसै गरी सानी सरिना सालिमा नासिरिङ अनि प्यारी सोस्तिमा धमला अनि गीता श्रेष्ठ लवली मिलिना सियार अनि करूणा मगर प्रतीक्षा चामलिङ राई बाँकी अलको लागि भन्नुभएको छ। आरती मगरजी हुनुहुन्छ, आरतीजीलाई पनि धेरै धेरै धन्यवाद है त। अनि दर्शन दाजु हजुर के छ खबर, म धनकोटाबाट प्रोग्राम सुन्दैछु भन्नुभएको छ। मुना राई हुनुहुन्छ, मुनाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभ दिन। अनि हेलो गुड आफ्टरनुन के गर्दै हुनुहुन्छ भन्नुभएको छ, मेरो खाजा भइसक्यो तपाईँको पनि भयो बाँकी होला पक्कै पनि। अनि म पनि प्रोग्राम सुन्दैछु काठमाडौँबाट रश्मि तामाङ, मिल्छ भने मलाई तानेर लैजाऊ भन्ने गीत बजाइदिनुहोस् न भन्नुभएको छ, तानेर लैजाऊ भन्ने बोलको गीत रोज्नु भएको छ, धन्यवाद छ तपाईँले पनि। अनि दादा हजुर जोडले है म उदयपुरबाट सुन्दैछु नि भन्नुभएको छ, सुमिना आलेजीलाई धेरै धेरै धन्यवाद छ है त, शुभ दिन तपाईँले पनि। अनि अन्तिम मेसेज हामीलाई मेसेज गर्नुभएको छ अनि लेख्नु भएको छ, हेलो हजुर के छ खबर, सन्चै आरामी हुनुहुन्छ नि तपाईँ भन्नुभएको छ। हजुर म चाहिँ एकदमै सन्चै आरामी छु, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला भन्ने मैले एकदम आशा र अपेक्षा गरेँ है। अनि तपाईँ लगायत सबैजनालाई शुभ दिनको कामना है भन्नुभएको छ। अनि अर्को साथीको मेसेज रहेको छ, लेख्नु भएको छ, हेलो दादा दर्शन नमस्ते, म चाहिँ भट्टे चौरबाट राजथिङ भन्नुभएको छ, मेरो तर्फबाट न्यू सिलो गुलाबी ओठ भन्ने बोलको गीतार बजाइदिनुहोस् न भन्नुभएको छ। सो अब हामी मेसेजको गीत भोलि राख्छौ र सकेसम्म मिल्यो भने आजै राख्नेछौ। त्यसै गरी लेख्नु भएको छ, हेलो दादा हजुर मलाई चाहिँ विशुदोङको गीत है भन्नुभएको छ, मिल्छ भने। र त्यसै गरी रोजाईको तर्फबाट सम्झिनु पर्दा फर्स्टमा हजुरको लागि अनि त्यसै गरी रिनाको लागि सम्झिन चाहन्छु, निरुता दिदीको लागि भन्दै सुटिन्छु भन्नुभएको छ, धन्यवाद छ मेसेजको लागि है। र मेसेजबाट गीत रोज्ने चाहिँ भोलि हो, सो मेसेज गर्नुभयो खैर केही छैन, सो मेसेजको लागि धन्यवाद छ है त। र अब भने हामी तपाईँहरूको फोन कल लिन सक्दैनौ साथीहरू, निर्धारित समय सकियो, आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो सम्पूर्ण साथीहरूलाई धेरै धेरै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु अनि शुभ दिनको कामना व्यक्त गर्न चाहन्छु। आज कल गर्नुहुने साथीहरूलाई विशेष धन्यवाद छ अनि तिनजेलसम्म कल गर्नुभयो, कल लागेन र कल उठेन भनेर पनि उदास नहुनुहोला है, भोलिको अवस्थामा अवश्य कल लाग्नेछ। अनि तिनजेलसम्म तपाईँहरूले कमेन्ट गर्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद छ र यो समयमा एक घण्टाको बधिफल प्रोग्राम सुनेर बस्नुहुने हाम्रा सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद अनि प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै म आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त नमस्कार।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका अवसरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आई सिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। प्रधानमन्त्री कार्यालयको अनुमति बिना स्थायी कर्मचारी भर्ना गर्न नपाइने। बागमती प्रदेश सरकारबाट एमाले तत्काल नबाहिरिने। मन्त्रीहरूको राजीनामा कार्य रोकियो। बजेट कार्यान्वयनमा वित्तीय अनुशासन कड़ा पार्दै अर्थ मन्त्रालय खर्च नहुने बजेट चैत 15 भित्र बुझाउनु पर्ने। 15 महाधिवेशन सर्वसम्मत बनाउन कांग्रेसमा आन्तरिक संवाद जारी। सरकारले सार्वजनिक विद्यालय पुनरावलोकन गर्न कार्यदल गठन गरिने। ओडेसा बन्दरगाहका इन्धन ट्याङ्कहरूमा रूसको आक्रमण जारी। र आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेपालले घरेलु टोली नेदरल्याण्ड्स र नामेबियासँग खेल्दै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। रोशी खोलाले बगाउँदा एकजना वृद्धको मृत्यु भएको छ। आफ्नो वृद्ध भत्ता लिन कटुन्जेमा रहेको सिद्धार्थ बैंकमा गएर फर्किने क्रममा रोशी गाउँपालिका साथ कटुन्जे बेसीका 75 वर्षीय मोतीमान पाखरिनलाई रोशी खोलाले बगाउँदा ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोक अनुसार आज दिउँसो रोशी गाउँपालिका साथ स्थित रोशी खोला तर्ने क्रममा पाखरिन बगेको थियो। स्थानीय बाटो खोलाले मानिस बगाएको सूचना प्राप्त हुन साथ प्रहरी चौकी कटुन्जे बेसी र इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीले खोजी र उद्धार कार्य थालेको थियो। खोजीको क्रममा पाखरिनलाई रोशी गाउँपालिका 8 गिम्दी बेसी स्थित रोशी खोलाको किनारमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। पहिरोको कारण अवरुद्ध भएको कारण अवरूद्ध भएको पृथ्वीराज मार्ग अन्तर्गत चितवन र धादिङका विभिन्न सड़क खण्डमा सड़क खुलेपछि दुईतर्फी रूपमा गाड़ी संचालनमा आएको छ। चितवनको इच्छा कामना गाउँपालिका 2 अन्तर्गत फेन्सिङको पानीधार र चुमखोलामा आज बिहान पहिरो खस्दा नारायणघाट मुगलिन सड़क खण्ड केही समयका लागि अवरूद्ध भएको थियो। सड़कमा थुप्रिएका पहिरो हटाएपछि सड़क खण्डमा यातायात संचालनमा आएको छ। यसैगरी धादिङको ज्वाङ खोलामा खसेको पहिरोका कारण अवरूद्ध भएको सड़क पनि सफा भएको दुईतर्फे गाड़ी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सड़क खुलेसँगै नारायणघाट मुगलिन हुँदै पोखरातर्फ जाने पोखराबाट आउने गाड़ी दुईतर्फी रूपमा संचालनमा आएको छ। वर्षातका कारण पहिरोको जोखिम कायम रहेकाले स्थानीय प्रशासनले रातिको समयमा गाड़ी चलाउन रोक लगाउने गरिएको छ। प्रशासनले यात्रा गर्दा मौसम र सड़क अवस्थाका बारेमा जानकारी लिएर मात्र यात्रा गर्न चालक र यात्रुहरूलाई आग्रह समेत गरिएको छ। हेलम्बु खबरमा राष्ट्रिय खबर। सरकारले नयाँ स्थायी पदपूर्ति प्रक्रियामा रोक लगाएको छ। नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएमडीएम पछि बढ़ी हुने फजिल कर्मचारीहरूको व्यवस्थापन नभएसम्मका लागि सरकारले नयाँ स्थायी पदपूर्ति प्रक्रियामा रोक लगाएको छ। आज बसेको सचिव स्तरीय बैठकले ओएमएमका कारण दरबन्दी कटौती भएपछि उत्पन्न हुने कर्मचारी व्यवस्थापनका लागि स्थायी पदपूर्ति प्रक्रिया रहेको जनाएको छ। अब नेपाल सरकारको कुनै पनि निकायले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति पूर्व स्वीकृति बिना नयाँ स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग पठाउन पाउने छैनन्। ओएमडीएमका सर्वेक्षण अनुसार विभिन्न निकायमा दरबन्दीहरू घट्दा कर्मचारीहरू फजिलमा पर्ने भएपछि चालू आर्थिक वर्षका लागि कडाई गरिएको जनाएको छ। हाल कार्यरत स्थायी कर्मचारीहरूको व्यवस्थापनलाई प्राथमिकता दिन नयाँ भर्ना प्रक्रियामा नियन्त्रण गरिएको छ। बागमती प्रदेश सरकारबाट नेकपा एमालेहरूका मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएको छ। काठमाडौँको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टी केन्द्रीय स्पष्ट र आधिकारिक निर्देशन नआएसम्म सरकार नछोड्ने ठोस निष्कर्ष निकालेको छ। पछिल्लो समय संचार माध्यममा मन्त्रीहरूको राजीनामालाई लिएर बाहिर आएको चर्च तथा खैला भैला केवल हल्ला मात्र भएको नेताहरूले बताएको छ। संसदीय दलका नेता जगन्नाथ थपलियाले बदलिदो राजनीतिक परिस्थिति र समीकरणका विषयमा विषयमा पार्टी केन्द्र अन्य दलहरूसँग निरन्तर संवाद भइरहेकाले पार्टीको आधिकारिक निर्णय आएपछि मात्र सोही अनुसार कदम चालिने जानकारी गराएको छ। स्रोतको अनुसार नेकपा एमालेका सचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले प्रदेश सरकारका बारेमा पार्टी उच्च तहमा छलफल भइरहेको भन्दै तत्काल राजीनामा दिएर मैदान खाली नगर्न पनि निर्देशन दिएको छ। सो निर्देशनपछि बागमती प्रदेशमा रहेका एमालेको 6 जना मन्त्रीले राजीनामा दिने विषय तत्कालका लागि टारेको छ। यो निर्णयसँगै एमाले मन्त्रीहरू सरकारमा नै काम कार्यवाहीमा केन्द्रित रहने बताएका छन्। सरकारले आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयनलाई व्यवस्थित मित व्यायी र पारदर्शी बनाउन कड़ा आर्थिक निर्देशिकाहरू सहितको मार्गदर्शन जारी गरिएको छ। अर्थ मन्त्रालयले विनियोजन ऐन 2083 को आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम वित्तीय अनुशासन कायम गर्न सबै केन्द्रीय निकाय प्रदेश तथा स्थानीय तहहरूका लागि मार्ग निर्देशन जारी गरेको छ। फागुनसम्म खर्च नभई बजेट फिर्ता गराउनुपर्ने अर्थ मन्त्रालयद्वारा जारी मार्ग निर्देशन अनुसार वार्षिक स्वीकृति कार्यक्रमका लागि विनियोजन बजेट फागुन मसान्तभित्र खर्च नभएसम्म वा बाँकी अवधिभर खर्च हुन नसकिने देखिएमा त्यस्तो रकम अनिवार्य रूपमा 2083 चैत 15 गतेभित्र अर्थ मन्त्रालयसम्म समर्पण गर्न फिर्ता गर्नुपर्ने भएको छ। मन्त्रालय अन्तर्गत बजेट सूचना प्रणालीमा भएको खण्डमा पनि एउटा कार्यक्रम मात्र सञ्चालन गरी बाँकी बजेट रोका राख्नुपर्ने व्यवस्था गरिएको छ। प्रशासनिक खर्चमा व्यापक कटौती र मित व्यायी त मन्त्रालयले सार्वजनिक खर्चलाई मित व्यायी बनाउन प्रशासनिक शीर्षकहरूमा कडाई गरिएको छ। पानी बिजुली संचार महसुल घर भाडा इन्धन मर्मत खर्च वैदेशिक भ्रमण र भत्ता जस्ता प्रशासनिक खर्चमा अधिकतम मित व्यायी त अपनाउनु पर्ने नीति पनि राखिएको छ। विनियोजन ऐन 2083 बमोजिम सामान्यकरण अनुदान बाहेक अन्य अनुदान शीर्षकबाट हस्तान्तरण भई खर्च नभएको रकम आर्थिक वर्षमा समाप्त हुनुभन्दा कम्तीमा पनि 7 दिन भित्र अगावै फिर्ता गरिसक्नुपर्ने पारदर्शिता व्यवस्था समेत गरिएको छ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आगामी 15 महाधिवेशनका लागि पार्टीभित्र वृहत छलफल र संवाद भइरहेको जानकारी दिएको छ। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै पार्टीको आन्तरिक जीवन र आसन्न महाधिवेशनको तयारीका सन्दर्भमा स्पष्ट पारिएको छ। उपसभापति शर्माले सभापति गगन कुमार थापा पार्टी नेतृत्व र अन्य सदस्यबीच सबैको सहज सहभागिता सुनिश्चित गर्न वातावरण निर्माण गर्न निरन्तर छलफल भइरहेको समेत बताएको छ। 15 महाधिवेशनमा पार्टीका सबै सदस्यहरू सहभागी बन्ने सहजता वातावरण बनाउन नेतृत्व र महामन्त्री बीच सकारात्मक संवाद भइरहेको छ। पार्टीभित्र भइरहेको यी छलफलहरूले सकारात्मक निष्कर्ष निकाल्नेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको शर्माले उल्लेख गरिएको छ। पत्रकार सम्मेलनको प्रारम्भसँगै पार्टीको आन्तरिक जीवन र एकताको विषयमा संचारकर्मीहरूको जिज्ञासा सम्बोधन गर्दै नेतृत्व तहमा समझदारी कायम गर्ने प्रयास भइरहेको समेत बताएको छ। सरकारले सार्वजनिक विद्यालय पुनरावलोकन गर्न गृह मन्त्रालयका सह सचिवको संयोजकतामा 4 संसदीय कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरूको बैठकले हप्तामा शनिबार र आइतबार 2 दिन विदा दिन थालिए पश्चात साविकमा रहेका अन्य सार्वजनिक विधाको पुनरावलोकनका लागि उक्त कार्यदल गठन गर्ने निर्णय गरिएको छ। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय भूमि व्यवस्था सहकारी संघीय मामिला र सामान्य शासन तथा अर्थ मन्त्रालयको प्रतिनिधित्व रहने र उक्त कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्य सचिव कार्कीद्वारा हस्ताक्षरित निर्णय गरिएको छ। चालू आर्थिक वर्षमा तर्जुमा गर्ने गरी पहिचान भएका विधेयक मस्यौदा तयार गर्ने कार्य सम्बन्धित मन्त्रालयले शीघ्र प्रारम्भ गर्ने निर्णय गरिएको छ र बैठकले धेरै पुराना असान्दर्भिक र कार्य सम्पादनमा बाधा पुर्याउने खालका कानूनलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अगाडि बढ़ाउने निर्णय समेत गरिएको जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी गराएको छ। विभागले हाल देशैभर मनसुनी वायुको प्रभाव रहेको र मनसूनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको जानकारी दिएको छ। विभागका वरिष्ठ मौसमविद मीन कुमार आचार्यले आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमश कम हुँदै जाने जानकारी गराएको छ। उहाँको अनुसार आज दिउँसो देशका हिमाली र पहाड़ी भेगका विभिन्न स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षा भएको छ। कोशी बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा समेत वर्षा भएको छ। बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेश लगायतका एक दुई स्थानमा पनि यति बेला भारी वर्षा भएको छ। आज राति मधेस प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराईका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षा समेत भएको छ। फिलम्बु खबरमा अब विदेशको खबर। मस्कोले युक्रेनी सेनालाई सहयोग पुर्याएका बन्दरगाहहरूमा प्रहार जारी राखिएको छ। रूसी रक्षा मन्त्रालयले युक्रेनी सशस्त्र बलका लागि राखिएका इन्धन र लुब्रिकेन्ट भण्डारणका ट्याङ्कहरूमा क्षति पुर्याएको बताएको छ। ओडेसा बन्दरगाहमा रहेका ती ट्याङ्कहरूमा हतियार र लोयरिटिङ मनसून प्रयोग गरी आक्रमण गरिएको छ। रूसी रक्षा मन्त्रालयको अनुसार जुलाई 20 राति रूसी सेनाले युक्रेनी सेनालाई सहयोग गर्ने बन्दरगाहलाई आक्रमण जारी राखिएको थियो र जुलाई 18 रूसी सेनाले नेच्युनेकस्टेल मिसाइल सेन्ट्रलको क्षेत्रमा पनि भीषण आक्रमण गरिएको थियो। एलम्बु खबरमा अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेपालले बुधबारदेखि घरेलु टोली नेदरल्याण्डस र नामिबियासँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्ने भएको छ। नेपालले पहिलो खेल नामिबियासँग मंगलबार दिउँसो पौने 3 बजेबाट हुनेछ। नेदरल्याण्डसको उत्रेथमा हुने सिरिजमा नेपालले दोस्रो खेल घरेलु टोलीसँग खेल्नेछ र तेस्रो खेल आगामी सोमबार नामिबियासँग तेस्रो र त्यसको दुई दिनपछि अन्तिम खेलमा नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। लीग 2 7 सिरिज खेलिसक्दा नेपाल 28 खेलबाट 24 अंक जोड्दै 5 स्थानमा छ। अंक तालिकामा रहेको स्थानको अमेरिकाको 32 खेलबाट 43 अंक छ भने समान खेलको दोस्रो स्थानको स्कटल्याण्ड भने 38 अंकमा रहेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू भने एकपटक। प्रधानमन्त्री कार्यालयको अनुमति बिना स्थायी कर्मचारी भर्ना गर्न नपाइने। बागमती प्रदेश सरकारबाट एमाले तत्काल नबाहिरिने। मन्त्रीहरूको राजीनामा रोकियो। बजेट कार्यान्वयनमा वित्तीय अनुशासन कड़ा पार्दै अर्थ मन्त्रालय खर्च नहुने बजेट सहित 15 बुझाउनु पर्ने। 15 महाधिवेशन सर्वसम्मत बनाउन कांग्रेसमा आन्तरिक संवाद जारी। सरकारले सार्वजनिक विद्यालय पुनरावलोकन गर्न कार्यदल गठन गरिने। ओडेसा बन्दरगाहमा 2 इन्धन ट्याङ्कहरूमा रूसको भीषण आक्रमण। र आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेपालले घरेलु टोली नेदरल्याण्डस र नामिबियासँग खेल्दै। साँझ 6 समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। एतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङले धन्यवाद दिँदै म आई सिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेटी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
2: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बंगुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
2: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की। ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
0: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
4: लम्बु एफएम 89.6 मेगाहर्ज।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदा झैं म कार्यक्रम प्रस्तोता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई ख्रिष्टे अभिवादन। जय मसीह। प्रियहरू, सदाझै आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर तपाईँको माझमा उपस्थित भइसकेका छौं। आज हामी एफिसीको पुस्तकको 5 अध्यायको 22 पदबाट हामी 33 पदसम्म पाठ गर्दै जानेछौ। मलाई विश्वास छ तपाईँ मसँगै हुनुहुन्छ। प्रियहरू, हामीले पाउलले लेखेको विभिन्न पत्रहरू अध्ययन गर्दै पाठ गर्दै अगाडि बढ़िरहेका छौं र एपीसीको पुस्तकसम्म आइपुग्दाखेरि एपीसीको मण्डलीका लागि पाउलले झ्यालखानामा बसेर एउटा रोममा रहेको एउटा कैद खानाबाट उनले यो पत्र लेखेका छन्। मण्डलीलाई सम्बोधन गर्दै पाउलले यो पत्र लेखेका छन् किनभने उनले मण्डलीलाई निकै प्रेम गर्दथे। विश्वासीहरूको जीवन अब कसरी उनीहरू जिउनु पर्ने हो, येशूलाई विश्वास गरिसकेपछि उनीहरूको जीवन अब कसरी रूपान्तरित भएर अगाडि बढ्नुपर्ने हो भन्ने कुरा पाउलले सिकाउँदैछन्। त्यसकारण यहाँसम्म आइपुग्दाखेरि धेरै कुराहरू मण्डलीका लागि पाउलले यो पत्र मार्फत सन्देश पठाएका छन् कि मण्डली अब नयाँ येशू ख्रीष्टको शरीरमा एउटा सुसज्जित हुँदै अगाडि बढ्नु पर्दछ। मण्डली येशू प्रभुको अधीनमा रहेर अगाडि बढ्नु पर्दछ। मण्डलीमा कुनै पनि किसिमको बेमेल हुनु हुँदैन। मण्डली एकतामा अगाडि बढ्नु पर्दछ। मण्डलीमा कुनै पनि किसिमको विभेद हुनु हुँदैन, तर सबै एक हौं भन्ने कुराको सन्देश पनि यो पत्रले दिएको हामीले पाउँदछौ। अनि हाम्रो पुरानो जीवनमा हामीले जे जस्तो गर्यौं, तर अब उपरान्त हामी येशू प्रभुमा नयाँ सृष्टि भएका छौं, उहाँमा हामी नयाँ छौं। त्यसकारण अब हाम्रो जीवन, हाम्रो स्वभाव अब पवित्रताको जीवन हामीमा हुनुपर्दछ भन्ने कुरा पनि यो पुस्तकले बताएको हामीले पाउँदछौ। अझै तपाईँलाई यो पुस्तकको बारेमा अझै बुझ्न मन छ भने पनि तपाईँले एफिसीको पुस्तक धर्मशास्त्र बाइबलबाट तपाईँले पढ्न सक्नुहुन्छ। हुन्छ, ढिलो नगरिकन आजको वचनतर्फ म अगाडि बढ्न चाहन्छु। वचनको शीर्षक रहेको छ पति पत्नी सम्बन्धी अर्थी। प्रियहरू, कतिजना तपाई हामी भर्खरै विवाहित पनि भएका छौं होला, एउटा वैवाहिक सम्बन्धमा हामी बाँधिएका छौं। कोही लामो समय भयो वैवाहिक सम्बन्धमा तपाईँ रहनु भएको छ। ख्रिस्टमा तपाईँहरू पति पत्नीको रूपमा अगाडि बढ़िरहनु भएको छ होला। कोही आज कार्यक्रम सुन्ने हाम्रो श्रोता जवान हुनुहुन्छ होला। भोलि गएर तपाईँहरू एउटा पारिवारिक सम्बन्धमा गाँसिनुहुन्छ, वैवाहिक जीवन तपाईँहरूको शुरू हुन्छ। एउटा दम्पतिको जीवनमा हुनुपर्ने कुरा के हो त? अनि साँचो रूपमा चाहिँ येशू प्रभुको अधीनमा रहेको पति पत्नीको जीवन कस्तो हुनु पर्दछ? अनि साँचो रूपमा येशू प्रभुलाई विश्वास गर्ने पति पत्नी कस्तो हुनुपर्दछ भन्ने विषयमा पनि आजको यो वचनले उत्साह दिएको हामीले पाउँदछौ। म सरसर्ती पहिला पाठ गर्दैछु र त्यसपछि म यसले भनेका कुराहरूको बारेमा चर्चा गर्नेछु। 22 पदमा यसरी लेखिएको छ, पत्नी हो प्रभुको अधीनमा रहे जस्तै आफ्ना पतिको अधीनमा बस, किनकि पति पत्नीको शिर हो जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ, जुन मण्डली उहाँको शरीर हो र उहाँ स्वयं त्यसको मुक्तिदाता हुनुहुन्छ। जसरी मण्डली ख्रीष्टको अधीनमा छ, त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहन्। पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो, यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकुन् र उहाँले दाग वा चाउरी नभएको अथवा यस्ता कुनै कुरा नभएका तेजस्वी मण्डली आफै कहाँ प्रस्तुत गर्न सकुन् र त्यो चाहिँ पवित्र र निष्कोट होस्। त्यसरी नै पतिहरूले पनि आफ्ना पत्नीहरूलाई आफ्नै शरीरलाई चाहिँ प्रेम गर्नुपर्छ। आफ्नै पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ, किनकि कुनै मानिसले कहिल्यै आफ्नो शरीरको घृणा गर्दैन तर त्यसको कदर गरेर पालन पोषण गर्दछ, जसरी ख्रीष्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ। किनभने हामी उहाँका शरीरको अंग हौ, यसकारण मानिसले आफ्ना आमा बुवालाई छोडेर आफ्नै पत्नीसँग मिलिरहन्छ र ती दुवै एउटै शरीर हुनेछन्। यो एउटा गम्भीर रहस्य हो अनि यो कुरा म ख्रीष्ट र मण्डलीको सम्बन्धमा बोल्दछु। जे भए पनि तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई झैं प्रेम गर र पत्नीले पनि आफ्ना पतिको आदर गरोस्। आमिन। प्रियहरू, हामीले यति बेला अध्ययन गरेको पुस्तक एफिसीको पुस्तक अध्याय 5 को 22 देखि 33 पदसम्म रहेको छ। मण्डली र ख्रीष्टको सम्बन्ध पति र पत्नीको सम्बन्धसँग समानान्तर छ भन्ने कुरा आजको वचनले बताएको हामीले पाएका छौं। जसरी मण्डली चाहिँ येशु प्रभुको अधीनमा रहन्छ, हामीले हेरेका छौं मण्डलीको शिर चाहिँ येशु प्रभु हुनुहुन्छ अनि हामी चाहिँ उहाँका अंगहरू हौं। मण्डलीलाई सतावट हुँदाखेरि येशु प्रभुलाई दुख छ, हामीले पाउलको जीवनीबाट यो कुरा पाएका छौं। पाउलले मण्डलीलाई सताउँदाखेरि येशु प्रभुलाई दुःख दिएका छौ पाउल भनेर येशु प्रभुले बताउनु भएको थियो। भनेपछि मण्डलीको शिर येशु प्रभु हुनुहुन्छ, उहाँ सर्वश्रेष्ठ हुनुहुन्छ अनि उहाँको अधीनमा मण्डली छ। मण्डलीलाई येशु प्रभुले प्रेम गर्नुहुन्छ। बाइबलको अर्को ठाउँमा भनिएको छ कि येशु प्रभु हाम्रो दुलहा हुनुहुन्छ, मण्डली उहाँको दुलै हो। प्रियहरू, मण्डली भनेको तपाईँ र हामी जो येशूलाई विश्वास गर्ने, उहाँका नाउँद्वारा, उहाँको रगतद्वारा किनिएका, मोल तिरेर छुटाइएका एउटा जाति हौ। येशू ख्रीष्ट आजभन्दा 2000 वर्ष पहिले उहाँ संसारमा आउनुभयो। उहाँ मानव रूप धारण गरेर, मानव चोला लिएर उहाँ जन्मिनुभयो। पवित्र आत्माद्वारा उहाँ गर्भधारण हुनुभयो। उहाँ मानिसको बीचमा बास बस्नुभयो अनि समयको पूर्णतामा उहाँ तपाईँ र मेरो लागि कलवरी क्रूसमा मर्नुभयो। मानिसहरूले उहाँलाई क्रूसमा टाँगे, उहाँले रगत बगाउनु भयो। प्रियहरू, उहाँको मृत्युले सारा मानिस जातिले उद्धार पाए। उहाँले बगाउनु भएको रगतले तपाईँ र मेरो पाप क्षमा भयो। अब उसो मानिसहरूले जब येशूलाई विश्वास गर्दछन् तब उनीहरूको पापको क्षमा पाउँदछन्। मुक्ति र उद्धार केवल येशूमा मात्रै सम्भव छ। शुरूआत दिनमा हामीले हेर्यौं, प्रेरितको पुस्तकमा हामीले हेर्दछौं, मण्डलीको शुरूआत चाहिँ येशू प्रभुबाट भएको हामीले पाउँदछौं। ज जसले येशूलाई विश्वास गरे, उहाँको नाउँमाथि विश्वास गरे, उनीहरू परमेश्वरको सन्तान हुने अधिकार प्राप्त गरे र उनीहरू एकसाथ भेला हुन थाले। प्रियहरू, प्रेरितको पुस्तक 2 अध्यायको 42 पदमा यहाँ मण्डलीको शुरूआतको बारेमा चर्चा गरिएको छ। यहाँ लेखिएको छ विश्वासीहरूको संगति, तिनीहरू प्रेरितहरूका शिक्षा, संगति र रोटी भाँच्न र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे। हरेकको हृदयमा भय उत्पन्न भयो र प्रेरितहरूद्वारा धेरै अचम्मका काम र चिन्हहरू भए। विश्वास गर्नेहरू जति सबै एकसाथ बस्दथे र तिनीहरूका सबै थोक साझा थिए। तिनीहरूले आफ्ना सम्पत्ति र मालमत्ता बेचिकन ज जसलाई जे जे कुराको खाँचो पर्थ्यो सबैलाई ती बाँड्दथे। तिनीहरू एकै मनका भई मन्दिरमा एकसाथ उपस्थित हुन्थे र घर घरमा रोटी भाँच्थे र तिनीहरू खुशी र शुद्ध हृदयले मिलिजुली खाँदथे। प्रियहरू, मण्डलीको शुरूआत यसरी भएको छ। मण्डलीको शिर येशु प्रभु हुनुहुन्छ अनि मण्डलीलाई प्रभुले धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा हामीले उहाँको क्रूसको मृत्युलाई हामीले हेरेका छौं। प्रियहरू, संसारले परमेश्वरलाई चिनेको थिएन, संसार अन्धकारमा थियो। मानिसहरू पापका कारणले सधैँको लागि उनीहरू एउटा मृत्युतर्फ गइरहेका थिए, तर परमेश्वरको अपार अनुग्रहका कारणले गर्दाखेरि मानिसहरू येशू ख्रीष्ट मार्फत बचाइएका छन्। ज जसले उहाँमाथि विश्वास गरे र उहाँलाई ग्रहण गरे तिनीहरूलाई परमेश्वरले उहाँको सन्तान हुने अधिकार दिनुभयो। भनेको अर्थ, अब येशू ख्रीष्टलाई विश्वास गरेकाहरू उहाँको स्वर्गीय राज्यको उत्तराधिकार बनेका छन्। यहाँ हामीले चर्चा गर्न खोजेको कुरा चाहिँ येशू ख्रीष्ट र मण्डली बीचको एउटा प्रेम सम्बन्धको कुरा हो। प्रियहरू, पाउलले यहाँ बताएका छन् कि पति र पत्नी बीचको सम्बन्ध पनि मण्डली र येशू ख्रीष्ट जस्तै हो भनेर बताउन खोजेका छन्। यहाँ पति र पत्नीलाई अर्थ दिइएको छ कि उनीहरू अब कस्तो सम्बन्धमा रहनु पर्दछ। हामीले देखेका छौं हाम्रो समाजमा पति र पत्नी बीच हाम्रो समाजले विभिन्न किसिमको भूमिका दिइएको छ। हाम्रो समाजले विभिन्न तरिकाको मान्यता र सिद्धान्तहरू स्थापित गरिदिएको छ, जसले गर्दाखेरि पति र पत्नी बीच विभिन्न किसिमका फरक फरक धारणा दृष्टिकोणहरू बनेको छ। बाइबलले दृष्टिकोण अनुसार यहाँ पति र पत्नी बीचको सम्बन्ध ख्रीष्ट येशूको र मण्डली जस्तै हुनु पर्दछ भनेर बताइएको छ। यहाँ के लेखिएको छ म फेरि पाठ गर्न गइरहेको छु। पत्नी हो प्रभुको अधीनमा रहे जस्तै आआफ्ना पतिको अधीनमा बस। बाइबलले स्पष्टसँग बताएको छ प्रियहरू, पत्नीहरू जब आफ्नो पतिको अधीनमा रहेर प्रेममा, सद्भावमा, आदरमा उनीहरू रहन्छन् भने परिवारमा मेलमिलाप हुन्छ, परिवारमा शान्ति आउँदछ, परिवार अझै सुसज्जित भएर जान्छ भनेर यहाँ बताइएको छ। जसरी मण्डली प्रभुको अधीनमा रहन्छ त्यसरी नै पत्नीहरूले आफ्नो पतिको अधीनमा रहने कुरा बाइबलले सिकाएको छ। किनकि पति पत्नीको शिर हो, जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ। जुन मण्डली उहाँको शरीर हो र उहाँ स्वयं त्यसको मुक्तिदाता हुनुहुन्छ। जसरी मण्डली ख्रीष्टको अधीनमा छ त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहन्। प्रियहरू, आज धेरै जस्तो सम्बन्धहरू बिग्रिएका छन्। धेरै जस्तो सम्बन्धहरू श्रीमान श्रीमती बीच, पति पत्नी बीच बेमेलहरू उत्पन्न भएका छन्। विवाह भएको केही समयमै सम्बन्ध विच्छेद भएका छन्। परिवारमा ठूलो समस्या, दाम्पत्य जीवनमा ठूलो समस्या सिर्जना भएका हामीले पाउँदछौ। त्यसको एउटा कारण यो पनि हो कि हामी कोही पनि कसैको अधीनमा बस्न चाहदैनौ, कोही पनि कसैको नियन्त्रणमा बस्न चाहदैनौ। यहाँ स्पष्टसँग पति र पत्नी बीचको सम्बन्ध के हो भनेर बाइबलले बताइदिएको छ। जसरी मण्डली ख्रीष्टको प्रेममा, आपसी मेलमिलापमा, सद्भावमा र अधीनमा रहन्छ, त्यसरी एउटा परिवारमा पनि पत्नीहरू पतिको अधीनमा रहनु पर्दछ भनेर यहाँ पावलले बताएका छन्। अधीनमा रहनु भनेको सधैँभरि एउटा गुलामीको जीवन जिउनु होइन, अधीनमा रहनु भनेको दासत्वको जीवन जिउनु होइन, अधीनमा रहनु भनेको कुनै सानो कुनै ठूलो हुनु होइन। प्रियहरू, म विशेष गरी महिला श्रोताहरूलाई म भन्न चाहन्छु कि तपाईँ र हामी येशु प्रभुको अधीनमा रहँदाखेरि एउटा सुरक्षाको अनुभूति गर्दछौ। येशु प्रभुको अधीनमा रहँदाखेरि तपाईँ र हामी कोही हुनुहुन्छ, हाम्रो उहाँको प्रेमको हामीले आभास गर्न पाउँदछौ। प्रभु येशुसँगको अधीनमा रहँदाखेरि, उहाँको भयमा, उहाँको प्रेममा हामी रहँदाखेरि प्रियहरू, तपाईँ र हाम्रो जीवन सन्तुलित बन्दछ, मेलमिलापमा अगाडि बढ्दछ, प्रेममा अगाडि बढ्दछ। विचार गर्नुहोस् त, हामीमा प्रभुको भय नै छैन, हामीमा प्रभुको कुनै वास्ता नै छैन, उहाँको वचनको हामीले व्यवस्था गरेर अगाडि बढ्यौं भने मण्डली कस्तो मण्डली बन्दछ, तपाईँ र हाम्रो जीवन कस्तो बन्दछ। पावलले यहाँ ती कुराको मनन गर्दै बताएका छन् कि यदि हामीले परिवारमा, मेलमिलापमा, प्रेममा, वास्तामा एउटा सुसज्जित परिवार हामी चाहन्छौ, दाम्पत्य जीवन चाहन्छौ भने पत्नीहरू पतिको अधीनमा रहनु आवश्यक छ भनेर बताएका छन्। र पतिलाई पनि यहाँ केही अर्थी दिइएको छ, अब हामी त्यो हेर्दै जानेछौ। 25 पदमा पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुहुन्छ र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। प्रियहरू, धेरै समय हामीले जान्दछौ कि बाइबलले महिलालाई, धेरै समय हामी विचार गर्दछौ कि प्रियहरू, हामी पति भइसकेपछि श्रीमतीलाई त, पत्नीलाई त अधीनमा राख्नु भनिएको छ बाइबलमा, अब हामीले उनीहरूलाई अधीनमा मात्र राख्ने हो? त्यस्तो होइन प्रियहरू। यहाँ दुईटा दायित्व, जिम्मेवारी, फरक फरक जिम्मेवारी यहाँ दिइएको छ कि पतिले पनि आफ्नो पत्नीलाई प्रेम गर्नुपर्दछ। जसरी मण्डलीलाई येशु प्रभुले प्रेम गर्नुभएको छ, उहाँले मण्डलीको लागि अथवा तपाईँ र मेरो लागि उहाँले आफ्नो प्रेम यसैमा प्रकट गर्नुभएको। उहाँले बलिदान, उहाँ कल्वरी क्रुसमा मर्नुभयो। मण्डलीलाई उहाँले आजको दिनमा पनि प्रेम गर्नुहुन्छ, उहाँ जीवित परमेश्वर हुनुहुन्छ। मण्डलीले हामी हरेक विश्वासीहरूको, उहाँलाई पछ्याउनेहरूलाई उहाँले कहिले पनि त्याग्नु हुँदैन, छोड्नु हुँदैन, सधैँभरि उहाँले प्रेम गरि नै रहनुहुन्छ। प्रियहरू, बाइबलमा भनिएको छ कि परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। येशु प्रभु जीवित परमेश्वर हुनुहुन्छ, अहिले पनि उहाँले मण्डलीको वास्ता गर्नुहुन्छ। उहाँले एउटा गोठालोको जस्तरी आफ्ना भेडाहरूको वास्ता गरे जसरी उहाँले मण्डलीको वास्ता गर्नुहुन्छ, प्रेम गर्नुहुन्छ। पतिले पनि पत्नीको वास्ता गर्नुपर्दछ प्रियहरू, प्रेम गर्नुपर्दछ। यहाँ भनिएको छ, जसरी मण्डलीको लागि प्रभु अर्पण हुनुभयो, उहाँ आफ्नो प्राणलाई उहाँले अर्पित गर्नुभयो, त्यसरी पतिले पनि आफ्नो पत्नीका लागि एउटा समर्पणताको जीवन, प्रेमको जीवन जिउनु पर्दछ। यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकुन् र उहाँले दाग वा चाउरी नभएको अथवा त्यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली उहाँ आफै कहाँ प्रस्तुत गर्न सकुन् र त्यो चाहिँ पवित्र र निष्कोट होस्। प्रियहरू, यहाँ येशु प्रभुले मण्डलीका लागि गर्नुभएको एउटा बलिदानको कुराहरू गरिएको छ। जसरी उहाँले मण्डलीलाई वास्ता गर्नुभयो, पतिले पनि आफ्नो पत्नीलाई त्यसरी नै वास्ता र प्रेम गर्नुपर्दछ भनिएको छ। त्यसकारण यो दुईतर्फी हो। महिलाहरूले पनि यो सोच्नु हुँदैन कि मैले पतिको अधीनमा रहनुपर्छ भनेपछि म अब पतिभन्दा सानो अथवा दासत्वको जीवन, उहाँको अधीनमा रहेर हामी बीच चाहिँ समानता छैन अथवा आफूले आफूलाई सानो अबला भनेर त्यो सम्झिनु हुँदैन। प्रियहरू, मेरा श्रोताहरूलाई म यही भन्न चाहन्छु कि प्रभुको वचनले हामी एक अर्कामा को हौं भन्ने कुरा बताएको छ। हामी एकअर्कामा गाँसिएका छौं, हामी दुवैजना समान हौ। ख्रीष्ट मण्डली बीचको सम्बन्ध जस्तो छ त्यस्तै पति र पत्नी बीचको सम्बन्ध निर्माण होस् भन्ने कुरा आजको वचनले सिकाएको छ। त्यसकारण त्यो कुरालाई हामीले मनन गर्दै अगाडि बढौं। 28 पदमा यहाँ लेखिएको छ कि त्यसरी नै पतिहरूले पनि आफ्ना पत्नीलाई आफ्नै शरीरलाई चाहिँ प्रेम गर्नुपर्छ। आफ्नै पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्दछ। यहाँ पतिहरूको लागि पनि विशेष चेतावनी अर्थी दिइएको छ कि जसरी हामीले हाम्रो शरीरलाई प्रेम गर्दछौ, पतिहरू जसरी हामीले आफूले आफूलाई प्रेम गर्दछौ, त्यसरी नै आफ्नो पत्नीलाई पनि प्रेम गर्ने कुरा यहाँ सिकाइएको छ। प्रेममा वास्ता आउँछ, प्रेममा मिलापको कुरा आउँछ। जब हामीले प्रेम गर्दछौ त्यहाँ सहनशीलताका कुराहरू आउँदछन्। जब हामीले आफ्नो पत्नीलाई प्रेम गर्दछौ त्यहाँ सुख दुःख हरेक परिस्थितिमा पनि एक अर्काको सहारा बन्ने कुरा आउँदछ। त्यसकारण यहाँ मण्डलीलाई जसरी प्रभुले प्रेम गर्नुहुन्छ त्यसरी नै पतिले पनि पत्नीलाई प्रेम गर्ने कुरा सिकाएको हामीले पाउँदछौ। 29 पदमा किनकि कुनै मानिसले कहिले आफ्नो शरीरलाई घृणा गर्दैन तर त्यसको कदर गरेर पालन पोषण गर्दछ, जसरी ख्रीष्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ, किनकि हामी उहाँका शरीरका अंग हौं। यसकारण मानिसले आफ्ना आमा बुवालाई छोडेर आफ्नी पत्नीसँग मिलिरहन्छ र ती दुवै एउटै शरीर हुनेछन्। प्रियहरू, यहाँ यो संसारमा हामीले देखेका छौं कि पति पत्नीको सम्बन्ध भनेको दुईटा फरक फरक शरीर भए पनि जब वैवाहिक सम्बन्धमा हामी गाँसिन्छौं, बाँधिन्छौं, तब हामी शरीरमा एक भएका छौं। जसरी कुनै मानिसले आफ्नो शरीरको वास्ता गर्दछ त्यसरी पति र पत्नी बीच त्यसरी पतिले पनि आफ्नो पत्नीलाई आफ्नै शरीरले चाहिँ आफ्नै शरीर झैं हामीले वास्ता गर्नु पर्ने कुरा यहाँ पतिलाई चेतावनी अर्थी दिएको हामीले पाउँदछौं। र अर्को कुरा चाहिँ जब कुनै मानिस चाहिँ वैवाहिक सम्बन्धमा रहन्छ उनीहरूले अरू सबैलाई त्याग्न सक्छन् तर पति पत्नी बीचको सम्बन्धलाई उनीहरूले त्याग्न सक्दैनन्। पति र पत्नी मिलेर उनीहरू एउटा शरीर बन्दछन्। यहाँ बताइएको छ ती दुवै एउटै शरीर हुन्छन्। अनि बाइबलले 32 पदमा यहाँ बताइएको छ कि त्यो एउटा गम्भीर रहस्य हो अनि यो कुरा म ख्रीष्ट र मण्डलीको सम्बन्धमा बोल्दछु भनेर पावलले यहाँ बताएका छन्। वास्तविक रूपमा यहाँ आज वचनमा बताइएको छ कि पति र पत्नी बीचको सम्बन्ध कति रहस्यमय छ, कति अद्भुत छ, कति प्रेमिल छ, कति गहिरो छ। यो एउटा रहस्यमय कुरा हो। यो मायनेमा कि प्रियहरू, जसरी मण्डली र येशु प्रभुको सम्बन्ध छ, आज पति र पत्नीको सम्बन्ध पनि त्यही हुनु पर्दछ भनेर बाइबलले जोड दिइरहेको छ। अन्तिममा यहाँ पावलले भन्दछन्, जे भए पनि तिमीहरू हरेकले आफ्नै पत्नीलाई आफैलाई झैं प्रेम गर र पत्नीले पनि आफ्ना पतिको आदर गरोस्। पावलले यो कुरा भनेर टुङ्ग्याएका छन् प्रियहरू। आजको वचनमा पावलले धेरै कुराहरू नभने तापनि यहाँ केही महत्वपूर्ण कुराहरू भन्नुभएको छ जसले चाहिँ एउटा परिवार मेलमिलापमा आशिषमा एकतामा अगाडि बढ्न सक्दछ। धेरै जस्तो अहिलेको समयमा दाम्पत्य जीवनमा बेमेलहरू विचारहरू नमिलेको कुराहरू छिटै नै सम्बन्धहरू टुक्रिएर छुटिएर गएको हामीले देखेका छौं। यी सबै हुनुको पछाडि मलाई लाग्छ आजको वचनको कुराहरूलाई राम्रोसँग नबुझेको कारणले पनि हुन सक्दछ। जसरी मण्डलीको शिर येशू प्रभु हुनुहुन्छ परिवारको शिर पनि पति हो। पतिको अधीनमा जसरी मण्डली येशू प्रभुको अधीनमा रहन्छ पत्नी पनि आफ्नो पतिको अधीनमा रहनुपर्छ भनेर आजको वचनले सिकाएको छ। जसरी मण्डलीलाई येशू प्रभुले प्रेम गर्नुहुन्छ त्यसरी नै पतिले पनि आफ्नो पत्नीलाई प्रेम गर्नुपर्छ भन्ने कुरा यहाँ सिकाइएको छ। यदि यो कुरालाई हामीले साँचो रूपमा बुझ्यौं भने वास्तविक रूपमा हाम्रो वैवाहिक जीवन असल हुन्छ प्रियहरू, दाम्पत्य जीवन असल भएर जान्छ। कुनै पनि किसिमको बेमेलहरू हामीमा आउनुभन्दा पहिले नै ती समाधान भएर जान्छन्। पति र पत्नी बीच एक अर्कालाई वास्ता गर्ने कुरा, सद्भावमा, प्रेममा, आत्मीयतामा हामी अगाडि बढ्दै जाने कुरा त्यति बेला मात्रै पूरा हुन्छ जब हामीले यो वचनलाई मनन गर्दछौं। त्यसकारण म तपाईँलाई प्रश्न गर्न चाहन्छु, तपाईँ पति पत्नीहरू हुनुहुन्छ, पत्नीहरूलाई म प्रश्न गर्न चाहन्छु, पत्नी हो के तपाईँ आफ्नो पतिको अधीनमा हुनुहुन्छ? म पतिलाई पनि प्रश्न गर्न चाहन्छु, पति हो के तपाईँले आफ्नी पत्नीलाई आफूसरह प्रेम गर्नुभएको छ? यदि यो कुरा भएको छैन भने एउटा विश्वासी जीवनमा हामीले केही कुरा गुमाइरहेका छौं। म वचनको अन्तिममा यही तपाईँहरूको लागि प्रार्थना गर्न चाहन्छु कि तपाईँहरूको सम्बन्ध येशू प्रभुमा अझै प्रगाढ हुँदै जाओस्, तपाईँको सम्बन्ध अझै सुदृढ हुँदै जाओस्, बलियो हुँदै जाओस्, प्रेममा, आत्मीयतामा एकअर्काको कुराहरू बुझेर एकअर्कालाई प्रेम गर्दै एकअर्काको भावनालाई कदर गर्दै वास्ता गर्दै तपाईँहरू अगाडि बढ्दै जानुभएको होस् र जसरी मण्डलीलाई प्रभुले प्रेम गर्नुहुन्छ त्यसरी पतिले पनि आफ्नो पत्नीलाई प्रेममा अगाडि बढाउँदै जानुभएको होस् म यही तपाईँहरूलाई उत्साह दिँदै आजको वचनबाट बिदा हुन चाहन्छु हवस् त जय मसीह तपाईँलाई प्रभुले धेरै आशिष दिनुभएको
0: आदरणीय श्रोता प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ
1: प्रिय श्रोता यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न जिज्ञासा प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339
0: हवस् त श्रोता आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु तपाईलाई प्रभुले प्रशस्त आशिष दिनु भएको होस् जय मसीह
2: एलम्बु एफएम 89.6 मेगाहर्ज
3: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेट नला विश्वासी चमक बसुगो पहरदार सोसिगो जयमसी तथा नमस्कार लासो फ्याफुल्ला स्पार्क माई फेट तथा नला विश्वासी चमक बसुगो अंक 44 श्री रंगिद स्वागत मुला न बियोग तामाङ यंग प्रत्येक ख्रिस्टलाई शारीरिक लानन महत्वपूर्ण भूमिका क्लाङमुला परमेश्वर जे याङदा पिनबा याकर कि घेन जिम्मेवार बिबा रोल मिगा देदा पहाड़दार शोभा हिन्बा आवश्यकताला दुईरी स्यान्दुदा आत्मिक बल पिनबा हिन्बा एक कोरन्थी 16 अध्याय 13 एनी गदी होसिया तसिच्यु ओछे विश्वासी कोङसिच्यु थेरङलासी अनुङना आठ थोसी ब्रौ परमेश्वर सेम नसिमुला कि यंग एक अर्कला हेर्चा लाला थेन दे यंग प्रभावकारी रूपी थेरङ लाला जब यंग नङरी रोला आत्मादा सञ्चय लाला कलसी चार देलबार थेरङ लासिन प्रभु येशु ख्रिस ला गे लब एनी गदेदन आले इपा फ्रस सेनोन एनी गदेद फ्याफुल्ला बिसी पाङबा मुला एनी गदेसे परमेश्वर से मनबा जम्मन ताम गोसी विश्वासी पाको देन ढुक्क दसी चिबरी खम्मै बिसी थेसे सदन एनी गदल लागि प्रार्थना लवा मुला ख्रिस्ट शरीरी यंग प्रत्येक से एक अर्कला लागि प्रार्थना लवा विवा लसुमोला यंगला मुख्य लक्ष्य विवा स्यन्दोदा परमेश्वर सम्बन्धरी बटाब लवरी देन थेनी गदेला लुइला लागि रोला योजना गदे कार्यान्वयन लवरी रो लवा हिन्बा याकुब 5 अध्याय 16 थेत बासेलमा एनी गदे रंग रंगसी लबा पाप गदे गिक सेन गिग्दा पाङ्गो ओछे एनी गदे खम्बाला लागेरी गिक सेन गिग्दा प्रार्थना लौ च्यागो परमेश्वर जी मन्दा अनुसार ब्रब मिसे लब प्रार्थना शक्तिशाली तमुला ओछे थेग्याम उद्देगला गे तमुला जब यंग येशु ख्रिस्ट ग्याम परमेश्वर से यंगदा पिनमा अधिकार गोला तब यंग स्यान्दोदा ज्ञान छुटकारा पिनबरी हमला यंग थेनी गदेर लागि प्रार्थना लाला थेन दे थेनी गदेला व्यक्तिगत आवश्यकता कदेला लागि मध्यस्थता लाबरी फिरि ज्ञान परमेश्वरला शक्तिदा सञ्चालन लाला एफिसी 6:18 थेत बासलमा परमेश्वरला आत्मज्ञान एनी गदेसे सदन जम्मन सेला लागि प्रार्थना लौ चुरङलासिन जम्मन परमेश्वरला निगदेला लाग्रिनन सदन जनसी प्रार्थना लौ परमेश्वर से ख्रिस्टला शरीरी मुब बेनन्दा हाइम दमन प्रार्थना लब्री अनुरोध लावन मुसुला यंगसे आत्मरी प्रार्थना लदोला चुला अर्थ लग्यम यंगदा पिनमा आत्मिक ज्ञान देन बुद्धिगम यंगसी यंगसे प्राप्त लबा धम गदेला लागिरी प्रार्थना लबा हिन्बा पहाडीदारला अर्को महत्वपूर्ण गुण विवा स्यन्दोदा प्रोत्साहन लबा हिन्बा हिब्रू 10:24 यंगसे गिक सेन गिग्दा माया लबधेन जब गे लबर लागरी आड खबा खाला तामजे लै जब यंग हलाइदा जब गे लब मृङ्गुला यंगसे थेदा पङ्गोला चुसे थेदा परमेश्वर ताम्बा सोसेल लुई भिटावल थप चासु पिन्ना फिलिमोन एक अध्यय सात नला आले एला माया सिंह लानन टाङसी आठ याङ्बमुला तिग्दिसम एसे लामा परमेश्वरला मेगदेदा सेम दोषी टाङ्बमुला तिनी नुन पहरेदार दोबरी मैगो एक अर्काला लागिरी प्रार्थना लस्युगो तिगला लागि प्रार्थना लसे लसेला विवाह बारी पवित्र आत्मज्ञम परमेश्वरलाई निर्देशन यानगो प्रार्थना लामा सन्दोदा प्रोत्साहन पिन्ना प्रार्थना लामा सन्दोदा प्रोत्साहन पिन्बा तरिका से एन मैगो जब यङ जाग टिजी हाइमा दमन रामोला ख्रिस्टला शरीर बाङमा ताबा थेन्दे बेननला फाइदा तला आमेन। प्रभावशाली बाइबल शिक्षक सोवन भिक्टर यम लिखित सन्देश याङला भाषारी न्यान्सुजी कार्यक्रम स्पार्क माइ फेट कार्यक्रमलाई बारेरी रङला केही प्रतिक्रिया मुसम 98685353 हस् त त्यो समय रिङ बिदा ताजी रङनी छङमदानु जयमसी नमस्कार।
4: टाइम चेक इट्स 7 PM
5: अहिले साँझको 7 बजेको छ।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पूँजी बजारका समस्या तत्काल समाधान गरिने प्रधानमन्त्री शाहको प्रतिबद्धता, सरकारी खर्चमा कसिलो नियन्त्रण, सवारी खरिद र विदेश भ्रमणमा पूर्व स्वीकृति अनिवार्य, बजेट कार्यान्वयन प्रभावकारी बनाउन रणनीति आवश्यक,
1: प्रणालीगत रूपमा सुधार गर्नुपर्ने, त्यो नभएको हुनाले अब नहुनु भन्दा के भने जस्तो अब अहिलेदेखि नै अलिकति पहल गर्ने,
0: फाजिल कर्मचारी आवश्यक ठाउँमा खटाइने, काठमाण्डु रिंग रोड छेउका जग्गाको मूल्य घट्यो, भित्री क्षेत्रमा भने बढ़्यो, चिनिया सहयोगमा नेपालमा कृषि खाद्य प्रणाली सुदृढ़ीकरण परियोजना शुरू,
2: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु।
0: भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन आह्वान, 35 दिनभित्र निवेदन दिन सरकारको आग्रह, जुलाईमा औसतको 54% मात्रै वर्षा, पर्सीदेखि विस्तारै पानी पर्न कम हुने,
3: राज्यको लागि पनि देशको पहाड़ी र तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षाको सम्भावना देखिन्छ भने अब यो हिमाली भूभागको चाहिँ केही स्थानहरूमा,
0: र कंगोमा इबोला प्रकोप तीव्र बन्दै मृत्यु हुनेको संख्या 930 नाघ्यो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संयुक्त परिवारको परम्परा कमजोर बन्दै जाँदा धेरै ज्येष्ठ नागरिक एक्लोपन, उपेक्षा र असुरक्षाको पीड़ा भोग्न बाध्य छन्। उनीहरूको सम्मान, स्वास्थ्य र सामाजिक सहभागिता सुनिश्चित गर्नु परिवार र समुदाय सँगसँगै राज्य सबै पक्षको साझा जिम्मेवारी हो। ज्येष्ठ नागरिकलाई बोझ होइन, अनुभव र ज्ञानको अमूल्य स्रोतका रूपमा सम्मान गर्ने संस्कृतिलाई व्यवहारमा स्थापित गर्न आवश्यक रहेको छ। समावेशी समाजको मापन ज्येष्ठ नागरिकप्रतिको हाम्रो व्यवहारबाट पनि हुन्छ। संतोषी रावलबाट।
5: प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा पूँजी बजार धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पूँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थित बनाउनका लागि काम भइरहेको बताउँदै यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पूँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्या समाधानका लागि नयाँ समिति बनाइरहनुभन्दा पनि सम्बन्धित निकायहरूले नै तुरन्त काम अगाडि बढ़ाउने प्रधानमन्त्रीले आश्वासन दिएको छलफलमा सहभागी शेयर ब्रोकर तथा पूँजी बजार विज्ञ एवं नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूँजी बजार समितिका सभापति प्रियराज रेग्मीले जानकारी दिनुभयो। नेपाल सरकारका सचिवहरूको बैठकले दरबन्दी कटौतीपछि फाजिलमा रहने कर्मचारीहरूलाई आवश्यकता अनुसार संघ प्रदेश र स्थानीय तहमा पठाउने निर्णय गरेको छ। आज मुख्य सचिव गोविन्द बहादुर कार्कीको नेतृत्वमा बसेको सचिवहरू

0: ग्रुपको बैठकले विभिन्न 22 निर्णयहरू गरेको हो। बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भए यता पहिलो पटक सचिवहरूको बैठक बसेको हो। बैठकले नयाँ संगठन तथा व्यवस्थापन संरक्षण गरेपछि स्वीकृत भएका दरबन्दीमा कर्मचारीहरूको मिलान गर्ने र बढ़ी हुने फाजिलमा रहने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको छ। सचिवहरूले मालपोत्र नापीका सेवाहरूलाई स्थानीय तहमा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने निर्णय पनि गरेका छन्। यसैबीच काठमाण्डु मुख्य चक्रपथ रिंगरोड छेउका जग्गाको मूल्य घटेको छ। यस्तै अधिकांश भित्री क्षेत्रको जग्गाको मूल्य भने बढ़ेको छ। भूमि प्रशासन कार्यालयले कलंकी क्षेत्रका जग्गाको आर्थिक वर्ष 2083-84 लागि नयाँ सरकारी मूल्याङ्कन सार्वजनिक गर्दै साउन 1 गतेदेखि लागू हुने गरी नयाँ रेट सार्वजनिक गरेको हो। नयाँ मूल्य सूची अनुसार बल्खु वनस्थली खण्ड को चक्रपथसँग जोड़िएका जग्गाको सरकारी मूल्य प्रति आना 3.5 लाख रूपियाँले घटेको छ। तर कालीमाटी सोल्टीमोड कलंकी सीतापाइला तथा चन्द्रगिरीका भित्री पक्की र कच्ची सड़कसँग जोड़िएका जग्गाको मूल्य भने प्रति आना 50,000 देखि 2 लाख रूपियाँसम्म बढ़ाइएको छ। यता किर्तिपुर र दक्षिणकाली नगरपालिकाका अधिकांश क्षेत्रमा जग्गा तथा बाटो नपुगेका जग्गाको सरकारी मूल्य भने अघिल्लो वर्षकै दर रेटमा कायम राखिएको छ। कार्यालयका अनुसार नयाँ मूल्याङ्कनले बजारको अवस्था र स्थानीय पूर्वाधार विकासलाई आधार मानेर दर रेट परिमार्जन गरिएको हो। चालू मनसुनको जुलाई अवधिमा देशभर औसत भन्दा निकै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुलाई महिनामा हालसम्म औसत वर्षाको 54.5% मात्र वर्षा भएको छ। विभागका अनुसार औसतमा 558.8 मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म 304.3 मिलिमिटर मात्र वर्षा भएको छ। यद्यपि पछिल्लो 24 घण्टामा देशभरका 114 वर्षा मापन केन्द्र मध्ये 372 केन्द्र करिब 89.9% वर्षा भएको छ। यस अवधिमा देशभर औसत 11.7 मिलिमिटर वर्षा मापन गरिएको छ। सबैभन्दा बढ़ी वर्षा कपिलवस्तुको पथरकोटामा भएको छ, जहाँ 24 घण्टामा 167 मिलिमिटर वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ। यसैबीच आज र भोलि देशका विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना रहेको छ। विभागका मौसमविद सरोज पुडा सैनीका अनुसार आज र भोलि पानी परे पनि पर्सि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना छ। आज राति मधेस प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको उहाँले सीआईएनलाई बताउनुभयो।
1: आज र भोलिको मौसमको कुरा गर्नु पर्दाखेरि आज रातिको लागि पनि देशको पहाड़ी र तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मध्यम सम्मको वर्षाको सम्भावना देखिन्छ भने अब यो हिमाली भूभागको चाहिँ केही स्थानहरूमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। भारी वर्षाको कुरा गर्नुपर्दा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 स्थानमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ। भोलिको लागि पनि देशको पहाड़ी भूभागका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मध्य प्रदेशको चाहिँ थोरै स्थानमा चाहिँ भोलिको लागि मध्यमसम्मको वर्षाको सम्भावना छ भने भारी वर्षाको कुरा गर्नुपर्दा कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा चाहिँ भारी वर्षाको सम्भावना छ। वर्षाको गतिविधिहरू चाहिँ आगामी 3 दिनको लागि चाहिँ यो देशको पहाड़ी भूभाग केन्द्रित भएर धेरै स्थानहरूमा तराई र हिमाली भूभागहरूका चाहिँ केही स्थानहरूमा वर्षा छ।
0: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 समुदायको अधिकार स्थापित गराउनु आवश्यक रहेको विज्ञहरूको सुझाव छ। सामुदायिक रेडियो प्रसारक संघ नेपालले आज काठमाण्डुमा आयोजना गरेको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 उप सरोकारवाला बीचको अन्तर्क्रियामा प्रतिनिधि सभा सदस्य विज्ञ र सरोकारवाला निकायका विज्ञहरूले समुदायको अधिकार युनेस्को सूचीकरण बौद्धिक सम्पत्ति लाभांश वितरण लगायत विषयलाई स्पष्ट रूपमा समावेश गर्नुपर्नेमा जोड़ दिएका हुन्। प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुम्निमा उदासले नेपालमा भएको कला संस्कृति र अभौतिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु सबैको स्थायी दायित्व भइएको भन्दै विधेयकमा त्यसलाई समावेश गर्न आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
2: नेपालको संस्कृति विविधता नै हाम्रो राष्ट्रिय पहिचानको आधार हो। यहाँको भाषा, लोक कला, मौखिक परम्परा, चाडपर्व, संस्कार, परम्परागत ज्ञान तथा सीप, जीवनशैली र सामाजिक अभ्यास जस्तो अभौतिक सांस्कृतिक सम्पदाहरूले हाम्रो सभ्यता, इतिहास र सामुदायिक जीवनलाई पुस्तौंदेखि निरन्तर दिँदै आएको छ। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौ। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। हामी यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौ।
0: कार्यक्रममा संस्कृति वेद सोम धिताले विधेयकको प्रस्तावनामा संविधान अनुसार संरक्षण सम्बन्धी प्रावधान राखिनु तथा नयाँ परिभाषा र नामको विकल्प प्रस्तुत गरिनु सकारात्मक पक्ष भएको बताउनुभयो। नेपालले 16 वर्षको अवधिमा पनि युनेस्को अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा कुनै पनि नयाँ तत्व दर्ता गराउन नसकेको उल्लेख गर्दै यसमा राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ।
3: अहिलेसम्म युनेस्कोमा कुनै एउटा पनि विधामा एउटा पनि तत्वलाई दर्ता सूचीकरण गर्न सकेका छैनौं। यसलाई चाहिँ सुधार्नु पर्छ होला। भर्खरै अब एउटा चाहिँ सूचीकरणको लागि अगाडि बढेको छ, आशा गरौं सकारात्मक रिजल्ट आउनेछ। अर्को चाहिँ समुदायसम्म सशक्तिकरण जनचेतना व्यापक अभियानमा चाहिँ हामी पछाडि छौं। अझैसम्म यो माटेकुना, काप्चा, गाउँपालिका, नगरपालिकामा पुग्न सकेको छैन। केन्द्र र केही क्षेत्र यो प्रदेश स्तरीय मात्रै हुन सकेको छ।
0: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। आज काठमाण्डुमा एक कार्यक्रम बीज परियोजनाको शुभारम्भ गरिएको हो। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनिया सरकारको आर्थिक सहयोगमा परियोजना शुरू गरिएको हो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। मन्त्री चौधरीले सरकारले जलवायु स्मार्ट प्रविधि मार्फत कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र रूपान्तरण गर्ने लक्ष्य लिएको बताउनुभयो।
4: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु। विशेष गरी ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत प्रदान गरेको यस सहयोग र खाद्य सुरक्षा र जलवायु अनुकूलनप्रति चीन सरकारको विश्वव्यापी प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ। यसै गरी नेपालको कृषि तथा ग्रामीण क्षेत्रका संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओले लामो समयदेखि नै पुर्याउँदै आएको प्राविधिक र रणनीतिक नेतृत्वको म उच्च प्रशंसा गर्न चाहन्छु। नेपालको विशेष गरेर चाहिँ कृषि खाद्य प्रणालीको समग्र रूपान्तरणको यात्रामा एफएओको सधैँ एक भरपर्दो र मार्ग निर्देशक साझेदारको रूपमा स्थापित रहेको छ।
0: यसैबीच नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसअघि पनि चीन सरकारको सहयोगमा नेपालमा विभिन्न कृषि योजनाहरू सञ्चालन भइरहेको भन्दै ललितपुरको खोकनामा चिनिया तरकारी तालिम केन्द्र, झापामा पशुपालन तथा मत्स्यपालन सहयोग र चितवनमा उन्नत जातको हाइब्रिड धान खेती जस्ता कार्यक्रमहरू नेपालको कृषि उत्पादकत्व बढ़ाउन उल्लेख्य भूमिका खेलेको राजदूतले स्मरण गराउनुभयो। परियोजना अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनिया निकाय अन्तर्गतको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथको अपरेशन फण्ड मार्फत यो परियोजना सञ्चालन हुन लागेको हो। परियोजना कार्यान्वयनका लागि संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारले समेत समन्वय र साझेदारी हुनेछ। सरकारले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन मागेको छ। भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको हो। स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरि यही साउन 4 गतेदेखि 35 दिनभित्र निवेदन दिनुपर्छ। स्थानीय तहबाट ओडाका तोकिएका स्थानहरूमा खटिएका गलत संकलन लगत संकलन मार्फत निवेदन पेश गर्न भनेर सूचना प्रकाशन गरिएको छ।

0: Sant Isidre. बजेट कार्यान्वयन प्रभावकारी बनाउन निर्देशनले मात्रै नहुने विज्ञको टिप्पणी.
1: जुन चाहिँ समस्याको जुन चुरो हो भन्छ नि रुट हो जरा हो, त्यो जरालाई तपाईँले मै गएर समस्याको समाधान गर्नेतिर नजाँदाखेरि केही मात्रात्मक रूपमा सुधार हुने कुरा होइन. अब मैले त बजेट बारे कमेन्ट गर्दाखेरि पनि गरेको हो.
0: बजेट कार्यान्वयनलाई नतिजामुखी बनाउन सरकार सक्रिय हुनुपर्नेमा विज्ञको जोड. कुराकानी सँगै अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा समुदायको अधिकार स्थापित गर्न माग लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा.
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा. वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353.
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब बाँकी खबर. कंगोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको संख्या कम्तीमा 930 जना पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ. मन्त्रालयका अनुसार शनिबारसम्म देशभर 2344 जनामा संक्रमण पुष्टि भएको छ. पछिल्लो 24 घण्टामा मात्रै 37 जनाको मृत्यु भएको छ, जुन एकै दिनमा भएको उच्च मृत्यु मध्ये एक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। पूर्वी कंगोमा गत मे 15 घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएको प्रकोप अधिकारीहरूले बताएका छन्। सरकारले आर्थिक वर्ष 2083-84 बजेट प्रभावकारी पारदर्शी र नतिजामुखी रूपमा कार्यान्वयन गर्न 37 बुँदे मार्गदर्शन जारी गरेको छ. अर्थ मन्त्रालयले सबै मन्त्रालय, सरकारी निकाय, प्रदेश, स्थानीय तहलाई वित्तीय अनुशासन, मितव्ययिता र कानूनको पूर्ण पालना गर्न निर्देशन दिएको हो. नयाँ मार्गदर्शन अनुसार अब नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणका लागि अर्थ मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य गरिएको छ. अनावश्यक खर्च नियन्त्रण गर्न इन्धन मसलन्द गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन पनि निर्देशन दिइएको छ. साथै कार्यालय सञ्चालनका लागि सम्भव भएसम्म सरकारी भवनकै प्रयोग गर्न पनि भनिएको छ. अर्थ मन्त्रालयले बजेट खर्चलाई प्रभावकारी बनाउन आयोजनामा हुन सक्ने वित्तीय जोखिमको समयमै आकलन गरी त्यसको न्यूनीकरणका उपाय अपनाउनु पर्ने व्यवस्था गरेको छ. त्यस्तै सशर्त अनुदान र वैदेशिक सहायताबाट प्राप्त सञ्चालित कार्यक्रमहरू तोकिएको सम्झौता र निर्देशिका अनुसार मात्रै सञ्चालन गर्नुपर्ने समेत उल्लेख गरिएको छ. बजेटको दोहोरो खर्च, अनियमितता र व्यतिथि रोक्न सरकारले एलएमबीएआई या सूचना प्रणालीको अनिवार्य प्रयोग र नियमित अनुगमनमा विशेष जोड़ दिएको छ. सरकारको यो निर्देशनले बजेट कार्यान्वयन प्रभावकारी रहला. सीआईएनसँग कुरा गर्दै अर्थविद डाक्टर दिल्ली राज खनालले भन्नुभयो,
1: नहुनु भन्दा के भने जस्तो अब अहिलेदेखि नै अलिकति पहल गर्ने र त्यसभित्र पनि अझ मलाई के लाग्छ भने तपाईँको कार्ययोजना बनाउने हरेक परियोजना र कार्यक्रम स्तरसम्म अनि विभागमा अनि मन्त्रालयमा अनि त्यसपछि एक्सन प्लान बनाउने एकदम समयबद्ध हिसाबले तपाईँको बजेटका वा कार्यक्रमहरूलाई चाहिँ पास के अरे कार्यान्वयन गर्नेतिर सरकार अब ठिक ढङ्गले अहिलेदेखि नै लागू गर्यो जानेतिर जस्तो अहिले केही नै गर भन्ने कुरा यसलाई सकारात्मक रूपमा लिनुपर्छ. तर तपाईँले जुन चाहिँ समस्याको जुन चुरो हो भन्छ नि, रुट हो, रुट हो, जरा हो, त्यो जरालाई तपाईँले मै गएर समस्याको समाधान गर्नेतिर नजाँदाखेरि केही मात्रात्मक रूपमा सुधार हुने कुरा होला, तर आम रूपमा अपेक्षा गरे अनुरूप परिणाम हुने र सिङ्गो बजेट खर्च प्रणालीमा चाहिँ सुधार हुने कुरा मा चाहिँ मलाई चाहिँ आशंका लाग्छ।
6: योभन्दा अगाडि पनि सरकारले बजेट कार्यान्वयनका लागि विभिन्न त्यस्ता विषयहरू सार्वजनिक गर्ने गर्थे, तर त्यो कानूनको पाटो फितलो नै थियो। अब अन्तिम अवस्थामा आएर चाहिँ यो अथारे विकास गर्ने होइन, अनि अन्तिम अवस्थामा आएर
1: शब्द त्यो सकारात्मक भयो, खर्च गर्ने भन्नुहोस्। पहिलो कुरा त यो के हो भने, महालेखाको हेर्यो भने तपाईँको 15-20 वर्षदेखि उहाँले समस्याहरू कोट्याउनुहुन्छ, यसरी गर्छ भन्ने सुझाव दिनुहुन्छ, त्यसको कार्यान्वयन भएन। यसभित्र चाहिँ संसदीय समितिहरू पनि जोडिन्छ, खास गरी लेखा समिति अलि स्ट्रङ भएर महालेखा परिषदले चाहिँ उठाएका कुराहरूलाई चाहिँ कार्यान्वयन गर्नेतिर चाहिँ ठोस रूपमा पहल भएको भए पनि धेरै कुरा चाहिँ समस्या समाधान हुन्थ्यो। र अर्को तेस्रो पक्ष के हो भन्नुहुन्छ भने, यहाँ त कस्तो भयो भने, त्यसैले मैले बेला बेलामा यो बजेट सिस्टमै भएन भन्ने कारण के हो भने, तपाईँले बजेट बनाउनुहुन्छ, 3 महिना संसदमा छलफल गर्नुहुन्छ, कमा फुल स्टप तपाईँले चेन्ज गर्नुहुन्न, अनि बजेट कार्यान्वयनमा गइसकेपछि मध्यावधिमा गएर पहिले त महत्वाकांक्षी बजेट बनाउनु होइन, त्यो बाहिर सुनाउनुलाई मान्छेहरूलाई, अनि त्यसपछि मध्यावधिमा गएर अथवा अर्धवार्षिक समीक्षा गर्दाखेरि तपाईँले चाहिँ अर्थ मन्त्रालयको केबिनमा बसेर होइन एउटा लोकतान्त्रिक विधि र प्रक्रियाबाट पास गरेको बजेटलाई अर्थ मन्त्रालयको केबिनमा बसेर कसैलाई नसोधिकन, कुनै एउटा लोकतान्त्रिक विधि पनि प्रक्रिया पनि चाहिँ पुरा नगरिकन तपाईँले चाहिँ मनपरी ढङ्गले चाहिँ बजेट अझ त्यसमा पनि पुँजी खर्चेट गर्नुहुन्छ, राजस्व लक्ष्य घटाउनुहुन्छ, र गत वर्ष चाहिँ तपाईँको 40% भन्दा बढी पुँजी खर्चको लक्ष्य घटाउने क्रिया, त्यसले पनि के भयो भन्नुहुन्छ भने, एक प्रकारको बजेट सिस्टममै विकृति विसङ्गतिलाई तपाईँले संस्थागत गर्दै लिएर जानुभयो। अनि यसै पनि हामीले चाहिँ अर्थवार्षिक समीक्षा गर्दाखेरि राम्रोसँग कार्यान्वयन गर्न सकिएन भने यता पनि काट्न सकिन्छ, उता पनि काट्न सकिन्छ भनेर भनिसकेपछि तपाईँलाई एउटा अनुशासनमा, डिसिप्लिनमा, बजेटरी अनुशासनमा बाँध्ने कुरो नै नहुने भयो। त्यसले गर्दाखेरि पनि यो अझ थप रूपमा यसले अर्को समस्या सिर्जना गरेको छ। त्यसरी यो कुरा त प्रणालीगत रूपमा कानून अरू अरू पार्टीमा चाहिँ सुधार गर्ने कुरा सँगै जानु पर्यो। अनि जुन किसिमको अहिले चाहिँ अब सचेत स्तरको जुन किसिमको निर्णय भएको छ त्यसलाई चाहिँ अब आज निर्णय भयो भोलिदेखि त्यो कार्यान्वयन कुरालाई सुनिश्चित गरेर अगाडि गयो भने त्यही मात्रात्मक रूपमा चाहिँ सुधार होला भन्ने चाहिँ हामी अपेक्षा र आशा गरौँ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अधिकार सुनिश्चित गर्न विज्ञहरूको जोड़।
7: विभिन्न निकायले आफ्नै तरिकाले गरेका छन्, तिनीहरू पनि स्क्याटर इन पोजिसन छन्। अहिले पछिल्लो चरणमा संस्कृति मन्त्रालय आफैले यो इन्भेन्टिभको प्रोसेसहरू शुरू गरेर केहीको चाहिँ सूचीहरू पनि बनाइराखेको अवस्था छ।
0: समुदायको अधिकार बिनाको संरक्षण अधुरो, अभौतिक सम्पदा विधेयक संशोधनको माग, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIMले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 उपर संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ भने सामुदायिक रेडियो प्रसारक संघ अकुराबले पनि आज सरकारवालाबीच अन्तर्क्रिया गरेको छ। विधेयकको आवश्यकता र गरिएको प्रस्तावका बारेमा अभौतिक सांस्कृतिक सम्पदाका विज्ञ भीम नेपालसँग साथी लील प्रकाश सन्तले कुराकानी गर्नुभएको छ।
7: सांस्कृतिक सम्पदा मूलत दुई प्रकारका हुन्छन्, मूर्त रूप धारण गरेको सोलिड सांस्कृतिक सम्पदा
6: जसलाई देखिन र सुन्न
7: देखिन देखिन सकिन्छ, जसको आकार प्रकार नाप्न सकिन्छ, त्यस्ता खालका एक प्रकारका सांस्कृतिक सम्पदाहरू भए भने, अर्को चाहिँ महसुस गर्न सकिने तर त्यसको निश्चित आकार प्रकार सेपहरू नापजाँच गर्न नसकिने, हो त्यस्ता खालका सांस्कृतिक सम्पदालाई कतिपयले मूर्त र अमूर्त भनेर छुट्याउँछन् भने कतिपयमा भौतिक र अभौतिक भनेर छुट्याउने चलन छ र यहाँ चाहिँ अभौतिकको रूपमा आएको छ। कतिपय यो अमूर्त सांस्कृतिक सम्पदा के अरे मूर्त सांस्कृतिक सम्पदा अमूर्त सांस्कृतिक सम्पदाको आध्यात्मिक र धार्मिक पृष्ठभूमिमा सिर्जना हुने हुन्छन् त्यो अमूर्त संस्कृतिहरू। दुईटै संस्कृतिको महत्वपूर्ण त्यस मध्येमा अहिले हामीले छलफल गरिरहेको अभौतिक अथवा अमूर्त संस्कृतिको सन्दर्भमा जुन यो अहिले प्रस्तावित विधेयक आएको छ,
9: उदाहरणको लागि हामीले अभौतिक यो सांस्कृतिक सम्पदा भनेको चाहिँ जस्तो उदाहरणको लागि यो चाहिँ यसलाई पनि हामीले
7: अभौतिक सांस्कृतिक जात्रा पर्व रीति रिवाज हाम्रो त्यो परम्परागतको चाहिँ नि सिपहरू अनि हाम्रो चाहिँ नि फक कल्चर लोक संस्कृतिहरू अनि हाम्रो चाहिँ नि मञ्चन कला भन्छ नि तपाईँ परम के अरे यो नृत्यसँग रिलेटेड नाटकसँग रिलेटेड यस्ता यी यावत वस्तुहरू चाहिँ यो अमूर्त सांस्कृतिक सम्पदाभित्र पर्छन्।
9: यसलाई व्यवस्थित गर्नको लागि कानून बनाउनु पर्ने कारण चाहिँ किन त यो
7: अमूर्त सांस्कृतिक सम्पदालाई कानूनी रूपमा व्यवस्थित गर्न एउटा चाहिँ भनौँ यसलाई कानूनी रूपमा परिभाषित गर्नु पनि एउटा जरुरी थियो नेपालको सन्दर्भमा। अनि अर्को कुरो चाहिँ यो के भन्छ जुन त्यो इन्भेन्टिभ विवरण सूचीको चाहिँ महत्वपूर्ण काम मानिन्छ हो त्यसलाई एउटा लिगलाइज कानूनी रूपमा गर्नका लागि पनि यो विधेयक आएको देखिन्छ।
9: भनेको सूची बनाएर यतिवटा हाम्रा छन् भनेर त्यो भन्ने गणना गर्ने एउटा औपचारिक
7: गणना मात्रै भएन डिटेल इन्भेन्ट्री डिटेल त्यो अभिलेखीकरण आदि जस्ता कुराहरू पनि छन्। कानूनै नहुँदाखेरि यी हुँदै नहुने चाहिँ होइन फेरि
9: अहिलेसम्म के भएको थियो त्यस बारेमा
7: यस बारेमा जस्तो चाहिँ विभिन्न निकायहरू योसँग सम्बन्धित काम गरेका निकायहरूले इन्भेन्ट्री विवरण सूची बनाएका छन् अभिलेखीकरण बनाएका छन् कतिपयमा यङ जेनेरेसनहरूलाई हामी भन्छौँ नि यो उत्तराधिकारी प्रशिक्षण दिने कामहरू गरेका छन्। अहिले कतिपय ठाउँमा देख्नुभयो भने यङ जेनेरेसनहरूले आफ्नो बाबुबाजेको कल्चरहरू चाहिँ पर्फर्म गरेको प्र्याक्टिस गरेको देख्न सक्नुहुन्छ। यी काठमाडौँकै नियर कम्युनिटीको सन्दर्भमा बाहिरमा पनि हुँदै नभएको भन्ने होइन भएको थियो तर यसलाई चाहिँ एउटा सिस्टमेटिक तरिकाले गर्ने एउटा पहलुको रूपमा यो कानूनलाई लिनुपर्छ।
9: अहिले त्यसो भए यो जुन विधेयक बनेर अहिले संसदीय समितिमा छलफल चलिरहेको छ 15-20 पन्ना हेर्दा देखिन्छ सारांश चाहिँ के हो यसभित्र के छ ल्याउन खोजेको गर्न खोजेको
7: यसभित्र चाहिँ एउटा सर्वप्रथम नेपालको सन्दर्भमा इन्टान्जिबल कल्चरल हेरिटेज के हो भनेर परिभाषित गर्न खोजिएको छ। इन्भेन्ट्रीलाई अनिवार्य जस्तो बनाइएको छ र त्यो इन्भेन्ट्री कसरी अनि अर्को कुरो चाहिँ यसले यो अमूर्त सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गर्ने कल्पना गरेको छ प्रावधान छ। अनि त्यसपछि अर्को महत्वपूर्ण कुरो यसको चाहिँ भनेको के अरे फेडरल गभर्मेन्टले मात्रै होइन अरू निकायहरूले पनि यो कुरो सांस्कृतिक सम्पदाको संरक्षण प्रवर्धन अभिलेखीकरण अथवा विवरण सूचीकरण गर्नुपर्ने प्रावधानहरू पनि यसमा चाहिँ नि समितिएका
9: अरू भनेको प्रदेश र स्थानीय
7: प्रदेश स्थानीय र अरू निकायलाई पनि मैले अहिले प्रेजेन्टेसनमा पनि
9: सरकारी निकायलाई पनि
7: अरूलाई पनि दिनुपर्छ यो एउटा त्यो कुरो भयो। अनि अर्को चाहिँ सांस्कृतिक अधिकारहरूका बारे पनि केही पूर्वित प्रावधानहरू उठेका छन् यसको। अनि अर्को एउटा महत्वपूर्ण पाटो यसमा उठेको चाहिँ यहाँहरूलाई भनौँ यो सजीव मानव सम्पदा भन्ने जुन एउटा प्रावधान यसमा रहेको छ त्यो महत्वपूर्ण प्रावधान हो। कारण
9: सजीव मानव
7: त्यो चाहिँ के हो भने सिनियर आर्टिस्टहरू जोसँग चाहिँ पर्याप्त मात्रामा कुनै कला कुनै सिपको बारेमा ज्ञान छ उहाँ अब दिन प्रतिदिन चाहिँ वृद्ध हुँदै जानुभएको छ र उहाँको कन्ट्रिब्युसन त्यो क्षेत्रमा अति अथवा ज्यादै महत्वपूर्ण रहेको छ। मास्टर आर्टिस्टलाई चाहिँ यो सजीव मानव सम्पदाको रूपमा रेकग्नाइज गर्ने राज्यले
9: मौखिक लिखित अथवा आर्थिक
7: आर्थिक हरेक होइन त्यो त सर्टिफिकेटै दिएर रेकग्नाइज गर्ने एउटा कुरो भयो। त्यसरी रेकग्नाइज गरिसकेपछि उहाँको सम्मान आदि कुराहरू पनि प्रावधानहरूमा राखेको छ। नहुँदा कामै नहुने भन्ने चाहिँ होइन भइरहेको थियो हुन पनि सक्थ्यो तर यति कुरो हो कि यो नेपालको सन्दर्भमा इन्टान्जिबल कल्चरल हेरिटेजलाई संरक्षणको लागि प्रवर्धनको लागि कानूनी प्रक्रिया शुरू गरेको रूपमा यो विधेयकलाई लिनुपर्छ भन्ने म मान्छु।
9: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी युनेस्को महासन्धि 2003 सरकारले सहमत जनाएको अथवा पक्ष राष्ट्रको रूपमा सहभागी भएको 16 वर्ष बित्यो र अहिले यसले जति यो महासन्धिले जे जति कुराको माग गरेको छ त्यो अहिलेसम्म कति पुरा भएको थियो, अब यो विधेयक अगाडि बढ्दै गर्दाखेरि कति पुरा हुन्छ र यसले के सजिलो हुन्छ?
7: पक्ष राज्य भइसकेपछि राज्यले पुरा गर्नुपर्ने दायित्वहरू ती महासन्धिमै उल्लेख गरिएका छन्।
0: रौतहटको दुर्गा भगवती गाउँपालिका 3 मत्सरीमा वृद्ध, एकल महिला, विधवा तथा अन्य सामाजिक सुरक्षा भत्ताको वितरणमा व्यापक अनियमितता भएको आरोपमा 42 जना विरूद्ध विशेष अदालत काठमाण्डुमा आज भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। पूँजी बजारका समस्या तत्काल समाधान गरिने प्रधानमन्त्री शाहको प्रतिबद्धता रहेको छ। सरकारी खर्चमा कसिलो नियन्त्रण, सवारी खरिद र विदेश भ्रमणमा पूर्व स्वीकृति अनिवार्य गरिएको छ तर बजेट कार्यान्वयन प्रभावकारी बनाउन सरकारी रणनीति आवश्यक रहने अर्थविदको भनाई छ। फाजिल कर्मचारी आवश्यक ठाउँमा खटाइने भएको छ। काठमाण्डु रिङ रोड छेउका जग्गाको मूल्य घटेको छ भने भित्री क्षेत्रमा मूल्य बढ़ेको छ। चिनिया सहयोगमा नेपालमा कृषि खाद्य प्रणाली सुदृढ गर्न सुदृढीकरण परियोजना शुरू भएको छ र कंगोमा इबोला प्रकोप तीव्र बन्दै गएको छ। मृत्यु हुनेको संख्या करिब 930 पुगेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 5 गते बिहान 6 बजेको साझा खबरमा
10: टाइम चेक इट्स 8 PM।
11: अहिले बेलुकीको 8 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा रात्रिकालीन विवादन टक्राउन चाहे सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तोता आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज

र सुन्दै हुनुहुन्छ हेलम बायोफेम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ। यो प्रोग्राम तपाईँहरूले चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम बायोफेम सुन्दै हुनुहुन्छ। आज पनि कार्यक्रम लिएर उपस्थित भएको छु म कार्यक्रम प्रस्तुता ईसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट अनि मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि मलाई प्राविधिक कक्षबाट साथीदै हुनुहुन्छ प्राविधिक मित्र राघव तामाङ, अनि साथमा सुनेर साथीदै हुनुहुन्छ तपाई सम्पूर्ण श्रोता महानुभावहरूले। यो रातिको समय छ, आज पनि कार्यक्रम लिएर उपस्थित भएको छु। यो प्रोग्राममा तपाईँहरूले आफ्नो घर परिवारजन, आफन्त, इष्टमित्र, साथीभाइ सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। त्यसको लागि भने कल गर्नुपर्ने हुन्छ, कल गर्नका लागि नम्बर खुल्ला छ 98 60 52 55 25 कल गर्दै कार्यक्रममा जोडिन सक्नुहुनेछ। अनि फेसबुक पेजबाट पनि लाइभ भइसकेको छ, उक्त लाइभबाट तपाईँहरूले कमेन्ट पनि गर्न सक्नुहुनेछ र कमेन्ट गर्दै पनि आउँदै गर्नुहोला। यो रातिको समय छ, अबको एक घण्टा भने हामी तपाईँहरू सँगै रहनेछौ, तपाईँहरू सँगसँगै मिठो कुराकानी गर्ने अनि तपाईँहरूको रात्रिकालीन सन्देश लिने हामीले जमर्क गरिएको छ। अनि तपाईँहरूले अब यो रातिको समयमा जहाँबाट हेलम बायोफेम सुन्दै हुनुहुन्छ कल गर्दै जोडिँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा हामी एकदम मिठो गीत राख्छौं, गीतपछि आउनेछौ, तपाईँहरू भने हेलम बायोफेम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौं। सो गीत पछि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि। सुन्दै हुनुहुन्छ यो प्रोग्राम यति बेला सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको प्रोग्राम हो र हामीले तपाईँले चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेश्वर, जोलखा, सिन्धुली लगायतका विभिन्न स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएम सुनिराख्नु भएको छ र सुन्दै पनि आइराख्नु भएको छ र आज पनि हामी तपाईँहरूसँग जोडिएको छ। आज पनि तपाईँहरूले कार्यक्रममा रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। त्यसको लागि भने तपाईँहरूले कार्यक्रममा कल गर्नुपर्ने हुन्छ। कल गर्नका लागि नम्बर खुल्ला गरिएको छ हामीले 98 60 52 55 25 कल गर्दै रात्रिकालीन सन्देश राख्नको लागि कार्यक्रममा जोडिन सक्नुहुनेछ। अनि फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नुहोला। तपाईँहरूको कमेन्टहरू पनि हामी अवश्य अनेर गर्नेछौ, कमेन्टहरू लिनेछौ है। र कार्यक्रममा कल गर्नका लागि नम्बर खुल्ला छ र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हेलो नमस्ते। हजुर नमस्कार, विजयजी बोल्दै हुनुहुन्छ। हजुर अनि यति बेलाको समयमा के गर्दै हुनुहुन्छ विजयजी तपाईँ? हजुर सुत्ने तर्खर गर्दै हुनुहुन्छ। अनि मौसमको अवस्था के छ सुनाइदिनुहोस् न। हजुर हजुर एकदमै। अनि आजको दिन कस्तो भयो नि तपाईँको? ए हजुर, समग्रमा दिन राम्रो नै भयो नि तपाईँको। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले। ओके बाई बाई साथी हुनुहुन्थ्यो विजयजी हुनुहुन्थ्यो। सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु अनि शुभरात्री व्यक्त गर्न चाहन्छु उहाँले पनि। अनि त्यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा कल गर्दै रात्रिकालीन सन्देश राख्नका लागि। तपाईँहरूको लागि नम्बर एकदमै खुल्ला छ, जहाँबाट हेलम्बा एफएम सुन्दै हुनुहुन्छ कल गर्दै जोडिन सक्नुहुनेछ। तपाईँहरूको लागि नम्बर खुल्ला गरिएको छ हामीले विभिन्न माध्यमहरू, फेसबुक पेजबाट पनि कमेन्ट गर्न सक्नुहुनेछ, व्हाट्सएप अनि त्यसै गरी सिममा तपाईँहरूले प्रत्यक्ष रूपमा कल गर्न सक्नुहुनेछ है त। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते। हजुर नमस्ते, रात्रिकालीन अभिवादन, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर आयुषजी, अनि खाना खानुभयो तपाईँले? हजुर हजुर एकदमै सन्चै आरामै छु भन्नुपर्छ। अनि तपाईँले के कस्तो हुनुहुन्छ? ए हजुर हजुर ल ठिकै छ, केयर गर्दै अगाडि बढ्नुहोला। अनि सुनाइदिनुहोस् आजको दिन कस्तो भयो तपाईँको?
1: आज त्यो दिन त सुतेरै चिक्यो भए त पर्छ, हामी सबै ठिकै छौँ, मलाई त्यही तिर हल्का गर्मी बढेको महसुस भइरहेको छ,
0: हजुर म लगायत नेपालतिरको खबर एकदमै ठिकै छ। मजाले अब पानी परिरहेको छ आज भोलिको समयमा, आज भोलि चाहिँ अलिकति मौसमले साथ दिएको छ, बिहान बेलुकाको समयमा मजाले पानी पर्छ र समग्रमा सबै ठिकै छ। अब धमाधम साउन लाग्न सुरु गरिसकेको छ, अरू त सबै ठिकै छ, राम्रो नै छ भनौ न है। ए हजुर हजुर, अब हामीले साउनको समयमा हिजो अस्तिको समयमा चाहिँ हामीले यतातिर नै घुम्ने ठाउँहरू थियो, रमाइलो ठाउँहरूमा घुमफिर गरेर साउनको यो पहिलो हप्तालाई एकदमै रमाइलो तरिकाले मनायौं, समग्रमा ठिकै भयो, राम्रो नै भयो भनौँ न है। ओके हजुर हजुर, एकदमै पक्कै पनि अब कुनै अब काम विशेषले गर्दाखेरि यो समयमा पाउनु भएन, अब आगामी दिनहरूमा अझै पनि यस्ता दिनहरू धेरै नै छन्, यस्ता चाडहरू धेरै नै छन्। अब मेन कुरो आफ्नो लक्ष्य आफ्नो काम पूरा भइसके पछाडि त रमाइलो गर्ने घुमफिर गर्ने भन्ने समय त छँदैछ नि है। ओके ल हुन्छ, एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। ओके बाई बाई, साथी हुनुहुन्थ्यो आयुष राई हुनुहुन्थ्यो, सो उहाँले पनि यो समयमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ, धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि गुड नाइट प्यारो मुटु सदीक्षा सत्यकलाजी सरा एण्ड गुड नाइट भन्नुभएको छ, रिमा थामीजीलाई धेरै धेरै धन्यवाद छ, अनि शुभरात्रि। अनि यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
2: हेलो नमस्ते।
0: हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर स्वस्तिका न्युपानी भन्नुभयो। स्वस्तिकाजी, अनि खाना खानुभयो तपाईँले? हजुर एकदमै, मेरो पनि खाना भइसक्यो। अनि यति बेलाको समयमा के गर्दै हुनुहुन्छ नि? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, सन्चै हुनुहुन्छ नि? हजुर ल हुन्छ, कार्यक्रममा कल गर्नु भएको छ, रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। हजुर हजुर, धन्यवाद।
1: अनि मेरो मम्मीको लागि, बाबाको लागि, दिदीको लागि, भाइको लागि, भाइ बहिनीको लागि, साथीहरू सम्झिनु पर्दाखेरि अलिकति सरिता नेपाली साथीहरू धेरै हुन्छ।
0: ओके भाइ भाइ, साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो, यता काभ्रेबाट हुनुहुन्थ्यो। सो उहाँले पनि सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्दै बाहिरिसक्नु भएको छ, धन्यवाद छ। कमेन्ट गर्नु भएको छ, रात्रिकालीन नमस्ते हजुर, म सुरज राई है त भोजपुरबाट भन्नुभएको छ, मलेसियादेखि सो हामीलाई कमेन्ट गर्नु भएको छ, धन्यवाद छ उहाँलाई। अनि त्यसै गरी केही साथीको नामहरू लिनु भएको छ उहाँले, तीर्थ राई, योगेन, प्रतिमा, सानुमाया, अस्मी, अनि त्यसै गरी कमला वानेम, ईश्वरी राई, सुस्मी, सुमिना, अनि अनिसाको लागि, अनि रमण मुक्तान, आकाश, अनि भूमिका, मिडिया प्रेमी नियम शेर्पा लगायत सबैजनाको लागि भन्नुभएको छ, धन्यवाद व्यक्त गर्न चाहन्छु सुरजजीलाई। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते, गुड इभिनिङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर जेनुजी बोल्दै हुनुहुन्छ, खाना लिनुभयो तपाईँले? हजुर एकदमै खाना भएर नै कार्यक्रममा जोडेका छौँ। अनि यति बेलाको समयमा के गर्दै हुनुहुन्छ अनि? हजुर प्रोग्राममा कल ट्राई गर्दै हुनुहुन्थ्यो है? हजुर हजुर। अनि मौसमको अवस्था के छ तपाईँ हुने ठाउँतिर? हजुर हजुर, यस मौसम आज राम्रो नै छ त्यसो भए। ओके ल, अनि आजको दिन कसरी व्यतीत गर्नुभयो नि? हजुर बसी बसाई घर आइसी कामहरू गर्नुहुँदै आजको दिनलाई बिताउनु भयो है? ओके हुन्छ, एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ। हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि। ओके बाई बाई, साथी हुनुहुन्थ्यो जेनो बान्तो, उहाँ हुनुहुन्थ्यो, उहाँले पनि सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्नुभएको छ, धन्यवाद व्यक्त गर्न चाहन्छु जेनोजी तपाईँले पनि। अनि कमेन्ट गर्नुभएको छ, हेलो हजुर नमस्कार, म दिलिसा ग्रीन सिटी इलामबाट, डियर मित्र आले, अनि मनकी कान्छी, फुलमाया राई, मुटु एलिसा लिम्बू, अनि प्यारी जुनिता चामलिङ राई, मायालु सरू छेत्री, अनि प्रीति थामी, दादा आशिष नयन बस्नेत, दादा जीवन फाबिन, अनि ढकाल धर्मराज, अनमोल छेत्री मन्त्री, अनि त्यसै गरी सुनिम शेर्पा ठुली, सुमिता, अनि लिम्बू खिम याखा, शान्ति बिसी, अस्मी सोताङको लागि भन्नुभएको छ, धन्यवाद छ। अनि अस्मी सोताङ जीले पनि गुड नाइट गर्नु भएको छ, धन्यवाद छ तपाईँले पनि शुभरात्रि। अनि हाई गुड

0: यो रातिका रातिको समयमा प्रोग्राम सुन्दै काम गर्दैछु र नाइट विशेष राख्नु पर्दाखेरि फर्स्टमा हजुरको लागि अनि मेरो घर परिवारमा धेरै धेरै सम्झना साथीहरूमा हुनुहुन्छ मन्त्री याका राई, आकाश, सुरज अनि त्यसै गरी राज विरही, एक्सन विराज, वरूण, धीमा, युनिस अनि सपना तामाङ, भाउजू कल्पना तामाङ, भूमिका राई, सानु कमला अनि त्यसै गरी सरस्वता पोखरेल, राइनी राज कला, रञ्जना बाहिङ राई एण्ड फ्रेण्ड अल टूको लागि रोमण मुक्तानजीलाई पनि धन्यवाद छ। नमस्ते दाजु, म पनि प्रोग्राम सुन्दैछु नि काठमाडौँबाट भन्नुभएको छ। अन्जु मगर हुनुहुन्छ, धेरै धेरै धन्यवाद। तपाईँले पनि शुभरात्री अनि मिठो निन्द्रको कामना। अनि दर्शन हजुर, म पनि प्रोग्राम सुन्दैछु नि है भन्नुभएको छ। आयुषजी हुनुहुन्छ, उहाँको कल पनि हामीले रिसिभ गर्न सफल भएको थियो। र यति बेला अर्को साथीको कमेन्ट छ, भोजपुर घर हाल काठमाडौँबाट प्रोग्राम सुन्दैछु नाइट विशेषमा, स्पेशली मेरो प्यारो मान्छे दिपाली शर्मिला राई लाइक इट विल सुन भन्न चाहन्छु। अनि त्यसै गरी मामु अञ्जन यात्री प्यारी बाबा विनोद साम्पाङ अनि रंजीत राई, मनिषा बान्तवा, हरफल रोशनी अनि रीता राईको लागि, अनुसार राई, सोना कन्दवास अनि तीर्थ राई, योगेन लिम्बु सर्दियालीको लागि पनि हेप्पी बर्थडे टु यू भन्न चाहन्छु। अनि गगन तेरथुमी, आल्का, भूमिका श्रृंगार, हजरमान, अनिता, रामकुमार, गणेश, इताराम, युक्त प्रसाद, माधव, प्रतीप, देवेन अनि त्यसै गरी हिगमत लगायत सम्पूर्णको लागि गुड नाइट भन्नुभएको छ। कल्पना साम्पाङजीलाई धेरै धेरै धन्यवाद अनि शुभरात्री व्यक्त गर्न चाहन्छु। अनि लेख्नु भएको छ, हजुर नमस्कार पोखरेली, नमस्कार सन्चै आरामै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु नि मनको साथी जीवन कार्की रेडियो परिवारको, धेरै माया, धेरै धेरै शुभकामना छ है भन्नुभएको छ। जीवनजीलाई पनि धेरै धेरै धन्यवाद छ यो मिठो कमेन्टको लागि है। र यति बेला भनेको साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
1: हेलो, नमस्ते, नमस्कार।
0: हजुर नमस्ते, हजुर नमस्ते। रात्रिकालीन अभिवादन, तपाईँले पनि शुभकामना छ है। हजुर एकदमै खाना भर्खर मात्र भएको, अनि तपाईँले लिनुभयो त? ए हजुर हजुर, पक्कै पनि। अनि के कामतिर व्यस्तता हुनुहुन्छ? असार साउन कता पुर्याउनु भयो? ए हजुर, भनेपछि अझै पनि केही दिन बाँकी नै छ। हजुर हो नि त, आज भोलि चाहिँ अब पानी परिरहेको छ, असारको बेलामा पानी पर्नै सकेन, हेर्नु अब साउनमा भए पनि साउने झरी गर्ने भयो। हजुर हजुर, अनि सन्चै हुनुहुन्छ नि? हजुर हामी एकदमै सन्चै आरामै छु, हामी पनि तपाईँहरूको साथ सपोर्ट, तपाईँहरूको मायाले सदैव सन्चै हुनेछ, ठिकै छ, आरामै छ, राम्रो नै छ भनौ न है। हजुर एकदमै एकदमै। अनि सुनाउनु सुन, के छ नयाँ नौलो खबरहरू तपाईँ लगायत हाम्रो जलविरेतिरको?
1: मेरो नयाँ नौलो भन्नुपर्दा कति पाँच दुई तिन दिनको काठमाडौँबाट घर आएको, अनि घर आएर त्यस्तै रोपाई चलिरहेको छ, त्यस्तै भन्नुपर्छ होइन, खासै केही पनि छैन। हजुरहरू त्यस्तो नयाँ नौलो खबर, चौताराको खबर?
0: हजुर हजुर, बोलो गायत हाम्रो चौतारातिरको पनि खबर त एकदमै ठिकै छ। अब आजभोलि दुई चार दिन भयो यसरी पानी पर्न थालेको छ, पानी पर्छ, अब आफ्नो ड्युटी गर्ने, काम गर्ने, यसरी नै हाम्रो पनि दिन गइरहेको छ। तपाईँहरूसँग मिठो कुराकानी गर्ने, प्रोग्रामहरूमा चाहिँ अब भाग लिने, यस्तै नै छ, रमाइलो नै छ भनौ न है। ओके ल, हुन्छ, एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न पाउनुहुनेछ तपाईँले?
1: अनि मेरो घर फ्यामिलीको लागि शुभरात्रि भन्न चाहन्छु, अनि उतै घरहरू मम्मी बुबाको लागि पनि शुभरात्रि भन्न चाहन्छु। मलाई चिन्ने नचिन्ने योभन्दा अगाडि पछाडि कल गर्ने नानी बिरामी
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु सरस्वती।

श्रेष्ठ हुनुहुन्थ्यो है। र यति बेला अर्को साथीको कमेन्ट प्राप्त भएको छ, कमेन्ट लिन चाहन्छु। सेवा र नमस्कार हजुर, म पनि प्रोग्राम सुन्दैछु तेह्रथुमबाट सुना कन्दङवा। साथीहरूमा सम्झिनु पर्दा अप्सरा खड्का, सबिना कन्दङवा, सुनिता भण्डारी, स्वस्थानी भुजेल, अप्सरा बस्नेत, अप्सरा थापा, अञ्जिता मल्ल, सम्झना को लागि, अनि सृजला कल्पना, विनिता, सरिता, बिना, रंजु, सुविताको लागि, लक्ष्मी रूपा, मनसुन, उर्मिला, श्रीराज टिकाराम, हिरबहादुर लकाई, लीलाराज काम्पाङ, क्रिस, समीर, केशव, भरत देउमान, मनिषा, सरस्वती, अनि त्यसै गरी एलिसा, अनि राधिका, मीना, विनिता, लेखक, बान्तुवा, रतन शमशेर थापा, युक्त प्रसाद लगायत सबैजनालाई भन्नुभएको छ। सोनाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री व्यक्त गर्न चाहन्छु। र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते, रात्रिकालीन अभिवादन, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर ललितपुरबाट भूमिका जी बोल्दै हुनुहुन्छ है? हजुर एकदमै सन्चय आरामै छ भन्नुपर्छ। योभन्दा केही समय अगाडि काठमाडौँ जस्तो लागेको थियो अनि अहिले चाहिँ ललितपुरतिर पुग्नु भयो। ओके ल, अनि खानपिन गर्नु

0: कार्यक्रममा धेरै धेरै धन्यवाद छ भावनाजी, तपाईँले पनि शुभरात्री। र कमेन्ट गर्नुभएको छ, हेलो दाई गुड इभिनिङ, म सानु माया शेर्पा फ्रम 5 कफन 8 राइट नाउ कुभेतबाट प्रोग्राम सुन्दैछु। नाइट विशेष राख्नुपर्दा फर्स्टमा तपाईँको लागि मिठो सपनीको कामना, मेरो मनमुटुको छोरा बेबी छोरी डोल्माको लागि अनि घर परिवारको लागि अनि साथीहरूमा विजय प्रेमी निमु शेर्पा, दिल दुखी रिया, सुरज राई तुम्छा, राज विराही खाइला, कृष्ण तामाङ, अनुमल छेत्री, तीर्थ राई, योगिनी मेहाङ लिम्बु, समीर सहयोगी, कलरात्री, स्वर्णिम शेर्पा, जुनिता राई, अनि त्यसै गरी लेख्नु भएको छ जीवन फाविङ, अस्मि सोताङ मीडिया प्रेमी, अनि अनिसाको लागि दिलसा राई, सबैजनालाई भन्नुभएको छ। हाम्रो सानो मायाजीलाई पनि धन्यवाद, अनि तीर्थ राईजीले पनि गुड नाइट गर्नुभएको छ, धन्यवाद छ तपाईँले पनि। अनि सर हजुर रात्रिकालीन नमस्कार है, सुन्दैछु म पनि, शुभरात्रि है त सबैबाट भन्नुभएको छ। तनहुबाट टेकु छेत्रीले मिठो कमेन्ट गर्नुभयो, टेकुजीलाई पनि धन्यवाद छ। अनि गुड इभिनिङ ब्रदर विथ मी अमिना सुनवार फ्रम दोलखा, मिस यु अल भन्नुभएको छ, थ्याङ्क यू, तपाईँले पनि धेरै धेरै धन्यवाद छ अमिनाजी। अनि स्वदीक्षा अतरियाजीले पनि गुड नाइट गर्नुभएको छ, धन्यवाद छ तपाईँले पनि। अनि दर्शन नमस्कार सर हजुर, म पनि धनकुटाबाट प्रोग्राम सुन्दैछु नि, सबैजनामा शुभ सपनी, गुड नाइट भन्नुभएको छ मुनाजी, तपाईँले पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि। अनि के छ हजुर गुड नाइट है त भन्नुभएको छ विकास तामाङ र आशिका तामाङ दुवैजनालाई शुभरात्रि भन्न चाहन्छु। अनि हेलो दाई गुड इभिनिङ, म पनि प्रोग्राम सुन्दैछु नि है भन्नुभएको छ, धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु, तपाईँले पनि शुभरात्रि व्यक्त गर्न चाहे है, साथमा शुभरात्रि भन्न चाहन्छु। र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार, हजुर नमस्ते, हजुर नमस्ते, रात्रिकालीन अभिवादन, किताबजी बोल्दै हुनुहुन्छ, अब हेर्नु न, अब यति बेलाको समयमा यति चाहिँ नि अब मजाले जोस र जागरको साथमा मिठो आवाजमा कार्यक्रममा जोडिनु भइसके पछाडि अब तपाईँलाई नसुन्ने भन्ने कुरा त हुँदै भएन नि,
1: पक्कै पनि यो मेरो आवाजभन्दा हजुरको आवाजको एकदम एकदम फेसबुकमा ट्याक्कले तपाईँको एकदम स्टेन तरिकाले यहाँ हजुरको तस्बिर आउँदाखेरि त मेरो आवाज त पुरै इनर्जी भोलुम नै बढेर आउँछ नि हजुर,
0: हजुर त्यति साह्रो हुने है,
1: पक्कै पनि तपाईँ ठक्क आउनुपर्छ, कालो कालो
0: हजुर हजुर ल पक्कै पनि एकदम एकदमै। अनि खानपिन गर्नु भयो त
1: नेपालीहरूको पूर्व पश्चिम मेचीकाली हिमाल पहाडमा फल फल्ने यस्तो मैले आलु चाहिँ आज खाएर तपाईँसँग यो कुरा गर्दैछु कि हजुर, आज चाहिँ मैले त्यो खाएँ सब्जी भात दाल लिप्टी बनाएर हजुर,
0: ए हजुर हजुर ल ठिकै छ। अनि तपाईँ हुने ठाउँतिरको मौसमको अवस्था के छ आज,
1: आजको दिनमा चाहिँ मौसम चाहिँ धरानको वरिपरि चाहिँ डे टाइममा चाहिँ त्यति साह्रो घाम लागेन, हल्का हल्का पानी पऱ्यो, अब हजुरको यो मुस्कान जस्तै एकदम हावा चाहिँ लगभग डे टाइममा सरल चल्यो र यो बेला चाहिँ एकदम अब सानो नै वातावरण छ, अब सामान्य त अब यहाँ अलिक थोरै गर्मी गर्मी नै छ भन्नुपर्छ हजुर यो समयमा,
0: ए हजुर ल एकदमै खुसी लाग्यो यो समयमा पनि हामीलाई कार्यक्रममा जोडिनु भयो, साथमा खुसी लाग्यो, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले,
1: सदाबार आउनुहुन्छ तपाईँ हेलुम्बु एफएममा, यस हजुरको पनि शुभ सपनी र प्रत्यक्षै अप्रत्यक्षै रेडी सुनिराख्नु भएको छ लगायत आफ्नो ठाउँबाट तपाईँहरू एकदम यो गर्मीको समयमा सुरक्षित हुनुहोस् भन्दै हजुरको छोटो बसाइबाट म अलिअलि पढ्न चाहन्छु, ओके
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो किताब सिंह राई हुनुहुन्थ्यो है, सो शुभरात्री उहाँले पनि यही कामना गर्न चाहन्छु र यसै गरी तपाईँले पनि आउन सक्नुहुनेछ कार्यक्रममा जोडिनका लागि, हामीले तपाईँहरूको फोन कल लिँदैछौँ अनि तपाईँहरूसँग मिठो कुराकानी गर्दैछौँ र अहिलेको लागि भने हामी गीत राख्छौँ, गीतपछि बाँकी कल अनि कमेन्ट लिनका लागि आउनेछौँ, तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, हामीले एकदमै मिठो अनि रमाइलो गीत राखिसकेका छौँ। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि। सुन्दै हुनुहुन्छ यो प्रोग्राममा हामी तपाईँहरूको फोन कल लिँदै अनि रात्रिकालीन सन्देश लिँदैछौ र तपाईँहरूले पनि कार्यक्रममा कल गर्न सक्नुहुनेछ अनि कमेन्ट पनि गर्न सक्नुहुनेछ। कल कमेन्ट दुवै कुराहरूलाई हामी समेट्नेछौ र अगाडि बढाउनेछौँ है। र फोन गर्नका लागि 98 60 52 55 25 कल गर्नुहोला र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काठमाडौँबाट रश्मि तामाङ। रश्मिजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि सन्चै हुनुहुन्छ नि? हजुर मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि के छ खबर सुनाइदिनुहोस् न तपाईँ लगायत तपाईँ हुने ठाउँतिरको। हजुर ठिकै छ है। ओके, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले। हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि। ओके बाई बाई साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो रश्मिजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु उहाँलाई पनि है। सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्दै बाँडिनु भएको छ र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि। यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर मिनाजी बोल्दै हुनुहुन्छ है। हजुर मिनाजी, खाना खानुभयो त? हजुर हजुर एकदमै, मेरो पनि खाना भर्खरै भएको भन्नुपर्छ अनि सन्चै हुनुहुन्छ नि? हजुर एकदमै सन्चै आरामै छु भन्नुपर्छ मलाई पनि अनि सुनाइदिनुहोस् तपाईँ हुने ठाउँतिरको मौसमको अवस्था के छ? हजुर शीतल शीतल मौसम रहेको छ है। हजुर अनि आजको दिन कसरी बिताउनु भयो नि, दिन कस्तो भयो? हजुर घर आइसी काममा नै आजको दिनलाई बिताउनु भयो है। ओके हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ। ओके बाई बाई साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो मीना राई हुनुहुन्थ्यो है। सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्नुभएको छ, धन्यवाद व्यक्त गर्न चाहन्छु। र यति बेला कमेन्ट गर्नुभएको छ, हेलो दाई के छ खबर, सन्चै आरामै हुनुहुन्छ? म ताप्लेजुङ घर भई हाल काठमाडौँबाट सुमिला शेर्पा, शुभ सपनी सबैमा भन्नुभएको छ। सुमिलाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि तपाईँले पनि अनि गुड नाइट अल भन्नुभएको छ। पुष्प राई हुनुहुन्छ, धन्यवाद पुष्पजी तपाईँले पनि अनि गुड नाइट टु अल फ्रेन्ड गर्नु भएको छ। भावना मगर दुवैजनालाई पनि धेरै धेरै धन्यवाद छ, भावनाजीलाई पनि शुभरात्रि अनि मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई पनि स्वागत गर्न चाहे। हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर धनकोटाबाट मुनाजी हुनुहुन्छ है। हजुर मुनाजी, खाना दिनुभयो तपाईँले? हजुर हजुर एकदमै खाना भएर कार्यक्रममा जोडिएको अनि के छ खबर सुनाइदिनुहोस् न तपाईँ लगायत तपाईँ हुने ठाउँतिरको नयाँ नौलो खबर।
1: राम्रै छ सबै मौसम कुरा गर्नुपर्दा अघि भर्खरै अलिअलि पानी परिरहेको थियो अनि एकदमै अहिले राम्रै छ पानी परेको छैन एकदम ठिकै छ भनौँ न
0: हजुर ठिकै छ समग्रमा राम्रो नै छ है
1: हजुर
0: हजुर अनि आजभोलि विशेष गरी के कामहरू चलिरहेको छ नि तपाईँ हुने ठाउँतिर
1: आजभोलि अब यो रोपै चलिरहेको छ अब कतिको सकिसक्यो कसैको अब बाँकी नै छ अब रोपै चलिरहेको छ भन्नुपर्छ
0: हजुर हजुर जे होस् रोपाई चल्दैछ मेलापात गर्दै दिनहरू चाहिँ अब यस्तै नै हो सिजन अनुसारले नै हुने कुरा हो है हजुर अनि अब अरू बेला हामीले तपाईँको कमेन्टहरू मात्र पढ्न पाइरहेको हुन्थ्यौँ आज चाहिँ प्रत्यक्ष रूपमा कुराकानी गर्न पायो एकदमै खुसी लाग्यो कतिको सुन्ने गर्नु भएको छ हेलम्बो एफएमलाई हजुर हजुर पक्कै पनि अब दिउँसोको समय त अब आफ्नो घर आइसी काम हुन्छ अनि गाउँघरतिर विविध कामहरू हुन्छ मेलापातको यो अब असार साउनको बेला एकदमै बिजी व्यस्तता हुन्छ अब रातिको समयमा चाहिँ हल्का अलिकति समय खुल्ला हुन्छ सो कारणले गर्दाखेरि पनि अलिकति प्रोग्राम सुन्नलाई हल्का समय मिलेको हुनाले चाहिँ अलिकति सहज मिलेको छ नि धेरै जसो श्रोता साथीहरूको लागि है हजुर हजुर ल एकदमै पक्कै पनि समय मिलेसम्म कार्यक्रममा पनि जोडिने गर्नुहोला कमेन्टहरू पनि गर्दै गर्नुहोला आजको लागि भने रात्रिकालीन सन्देश पनि राख्न पाउनुहुनेछ तपाईँले है ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो मुना राई हुनुहुन्थ्यो है सो उहाँले पनि यो व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ धेरै धेरै धन्यवाद अनि शुभरात्री मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु र यति बेला हामी कमेन्टतर्फ लाग्छौं साथीहरूको मिठा मिठा रमाइलाई मिठा कमेन्टहरू पनि हामी लिनुपर्ने हुन्छ होइन सो कारणले गर्दाखेरि साथीहरूको कललाई पनि हामी समेट्छौं र यति बेला कमेन्ट गर्नुभएको छ हामीलाई साथीहरूको कमेन्ट छ अनि हेप्पी बर्थडे टु यु श्याम लामा तामाङ भाइको भतिज एन्ड मनिषा राईको लागि भन्नुभएको छ बान्तो वाजिनु धन्यवाद छ तपाईँले पनि अनि लेख्नुभएको छ गुड नाइट भन्नुभएको छ दिलो सानो याम्फो हुनुहुन्छ दिलोजी तपाईँले पनि शुभरात्रि अनि मिठो निन्द्राको कामना अनि हेलो दादा के छ हजुरको खबर सुनाइदिनुहोस् न भन्नुभएको छ मेरो खबर चाहिँ एकदमै ठिकै छ सन्चै आरामै छु समग्रमा यति बेला मौसमको अवस्थामा चाहिँ अब पानी परिरहेको छ सिमसिम पानी परेको छ कतिपय ठाउँहरूमा चाहिँ खुल्ला नै छ र समग्रमा एकदमै ठिकै छ राम्रो नै छ तपाईँको पनि ठिकै नै होला भन्ने मैले आशा गरेको छु है सो मिठो कमेन्टको लागि मनोजी तपाईँले धेरै धेरै धन्यवाद अनि शुभरात्रि अनि लेख्नु भएको छ गुड इभिनिङ रात्रिकालीन सेवारो लिङदिन मिक्की पाँच थर भानुचोकबाट हेभ अ नाइस स्वीट ड्रीम एण्ड गुड नाइट भन्नुपर्दा साथीहरू सबिना कन्दुङवा प्रेम कला आचार्य अनि कृति लावती दिलसा राई सोनिका तामाङ पूजा लुङ्गेली मगर सुमिला शेर्पा त्यसै गरी एलिना परियार अनि रोजा सरगम अनि कुञ्जना किराती लगायत अलफ्रेन्डको लागि गुड नाइट शुभ सपनी अनि मिठो निन्द्रको कामना है भन्नुभएको छ। सो मिठो गीतको लागि सो कमेन्टको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु है हामीलाई यति मिठो कमेन्ट गरिदिनु भएकोमा। लिङ्कडिन मिक्कीजीलाई पनि शुभरात्रि अनि मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। र यसै गरी अर्को साथीको कमेन्ट रहेको छ, सो कमेन्टलाई पनि म लिन चाहन्छु। उहाँले लेख्नु भएको छ कमेन्टमा है, साथीहरूको कमेन्ट त धेरै नै हुन्छ। लेख्नु भएको छ, गुड इभिनिङ हजुर, मिस यु अल फ्रेन्ड एन्ड गुड नाइट, ह्याभ अ स्वीट ड्रीम भन्नुभएको छ। मिना सिया चामलिङ हुनुहुन्छ, मिनाजी तपाईँले पनि धन्यवाद अनि शुभरात्रि है। अनि लेख्नु भएको छ अर्को साथीको कमेन्ट छ, दर्शन नमस्ते हजुर, म तीन जुरे मिडिया ग्रुपको सक्रिय सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ भन्नुभएको छ। यस कार्यक्रम मार्फत नाइट विशेष राख्नु पर्दा साथीहरू लोकेन थिक्लेन लिम्बू, देव बास्कोटा, मनोज भुजेल, बहिनीहरूमा सूची आरती लिम्बू, पूजा चामलिङ, पूजा मादेमा लिम्बू, फूलमाया आङथेवा लिम्बू, मीडिया प्रेमी निर्मला वानेम, सम्झना लिम्बू लगायत सम्पूर्णमा सुन्दर सपनीको कामना गर्दै छुटिन चाहन्छु हजुर। ओके बाई बाई भन्नुभएको छ। कमल श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री मिठो निन्द्रको कामना व्यक्त गर्दछु। अनि लेख्नु भएको छ, नमस्कार हजुर, सुन्दैछु हित सल्यानको मान्छे हाल युईबाट भन्नुभएको छ। सल्यानको मित्र युईबाट हामीले मिठो कमेन्ट गर्नुभएको छ उहाँले, र मिठो सम्झना हजुरको भोइस सुनाइस भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ तपाईँले पनि शुभरात्रि। हाल अब परदेशमा रहनुभए तापनि यो प्रोग्रामलाई अत्यन्तै मायाका साथ यति मिठो कमेन्ट गर्नुभयो, धेरै धेरै धन्यवाद अनि शुभरात्रि। हाम्रो उमुद छेत्रीजीलाई पनि अनि अर्को साथीको कमेन्ट रहेको छ, सो कमेन्ट लिन चाहन्छु मैले। नजिक बोलाउँदै पर सर्छौ भने मेरो नहुनु तिमी, नजिक बोलाउँदै पर सर्छौ भने मेरो नहुनु तिमी, कोही अरूकै लागि मर्छौ भने मेरो नहुनु तिमी, कोही अरूकै लागि मर्छौ भने मेरो नहुनु तिमी, प्रेममा अन्ध बनाएर आँखामा छारो हाल्छौ, प्रेममा अन्ध बनाएर आँखामा छारो हाल्छौ, यसरी भ्रमको खेती गर्छौ भने मेरो नहुनु तिमी, यसरी भ्रमको खेती गर्छौ भने मेरो नहुनु तिमी। पक्कै पनि है, अब मित्रता अरूको लागि नै हो भने जबरजस्ती मेरो हुनु पनि पर्छ भन्ने छैन भन्ने खालको चाहिँ उहाँले मिठो स्टोरी लेख्नु भएको रहेछ, पठाउनु भयो, धेरै धेरै धन्यवाद छ। अनि लेख्नु भएको छ बाँकी कमेन्टमा, हेलो दादा नमस्ते, नमस्कार, सन्चै हुनुहुन्छ, खाना खानुभयो हजुरले भन्नुभएको छ। मेरो खाना चाहिँ एकदमै भइसकेको छ, तपाईँको पनि भयो होला। अनि त्यसै गरी छोटो मिठो सम्झना पर्दा फर्स्टमा हजुरको लागि मिठो माया मिठो सम्झना, एफएम होल युनिटको लागि, मेरो घर परिवारको लागि, अनि स्पेसली मलाई माया गर्ने मान्छेको लागि भन्दै छुट्टिन्छु। ओके बाई बाई, नेक्स्ट मेसेजमा भेट होला। नवलपुरको साथी हाल चाहिँ काठमाडौँबाट फेसबुक लाइभबाट मजाले प्रोग्राम सुन्दैछु नि भन्नुभएको छ। आयु श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभ सबै मिठो निन्द्रको कामना व्यक्त गर्दछु। र अन्तिम कमेन्ट रहेको छ, गुड नाइट भन्नुभएको छ छेत्री आयुष हुनुहुन्छ, आयुषजीलाई पनि धेरै धेरै धन्यवाद छ। अब भने हामी तपाईँहरूको फोन कल अनि कमेन्टहरू लिन सक्दैनौ साथीहरू, निर्धारित समयले डाँडा काटिएको छ। आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो, हाम्रो सम्पूर्ण रेडियो प्रेमी साथीहरूलाई धेरै धेरै धन्यवाद अनि शुभरात्रि मिठो निन्द्रको कामना छ। कल लगाउनुभयो, कल उठेन र कल लागेन भनेर उदास भने कहिले पनि नहुनुहोला, निराश मन कहिले पनि नबनाउनुहोस्। आगामी दिनमा तपाईँ हाम्रो कुराकानी अवश्य हुनेछ, तपाईँ मेरो कुराकानी जसरी भए पनि जुट्नेछ, मिल्नेछ, यही कामना छ। अनि कल ट्राई गर्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद छ, अनि कल गर्नुहुने साथीहरूलाई धेरै धेरै धन्यवाद छ। अनि यो रातिको समयमा हामीलाई तपाईँहरूले विभिन्न माध्यमबाट सुनेर फेसबुक पेजबाट अत्यन्तै मिठा मिठा अनि रमाइला रमाइला यी गहकिला शब्दसँगै मिठा मिठा कमेन्ट गर्नुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण देशवासी सम्पूर्ण मित्रहरूमा धेरै धेरै धन्यवाद छ। आगामी दिनमा पनि तपाईँहरूको यस्तै यस्तै मिठा मिठा कमेन्टहरूको हामी अपेक्षा छौं, तपाईँहरूको साथ सपोर्टको लागि हामी आभार व्यक्त गर्दछौं। र यो मिठा मिठा कमेन्ट गर्नुहुने साथी साथीहरूलाई पनि धन्यवाद. शुभरात्रि, मिठो निन्द्रको कामना. जो जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला, आफूले केयर गर्दै काम गर्नुहोस्, अगाडि बढ्नुहोला, यही कामना व्यक्त गर्न चाहन्छु. अनि शुभरात्रि. अनि तीनजेलसम्म यो रेडियोको माध्यमबाट हामीलाई विभिन्न स्थानीय जिल्लाहरूबाट रेडियोको फ्रिक्वेन्सीबाट तपाईँहरूले प्रोग्राम सुन्नुभयो. सम्पूर्ण रेडियो प्रेमी आमा बाबा दाजुभाइ दिदी बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद. शुभरात्रि अनि मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु. अनि प्राविधिक कक्षबाट मेरो यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायत अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि मलाई प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको व्यवसायबाट पनि म आयुसिंह तामाङ विदा हुन चाहन्छु. हवस् त, नमस्कार, शुभरात्रि.

Time check. It's 10 p.m. अहिले रातिको 10 बजेको छ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म यमलिङ लामा। आज विक्रम सम्बत 2083 साल असाउन 5 गते मंगलबार, आषाढ शुक्ल पक्ष सप्तमी तिथि, ईस्वी सन् 2026 जुलाई 21 तारीक, नेपाल सम्बत 1146 तिल्लाथ। आज बिहान सूर्योदय 5:22 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिक 6:57 समयमा हुनेछ। प्रधानमन्त्री कार्यालयले उल्टाए 24 घण्टा नबित्दै मुख्य सचिवको निर्णय, विपदको पूर्व सूचना अब जोखिमयुक्त क्षेत्रका सबैलाई एकै पटक। बजेट कार्यान्वयन मार्गदर्शन, विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने, शिक्षा प्रणाली सुधारको मागले दिल्लीको सड़कदेखि संसदसम्म हंगामा। र आईसीसी क्रिकेटले विश्वकप लीग टू नेपालले आज नामिबियासँग भेट्दै विश्व विजेता स्पेनका 11 रोचक तथ्याङ्क। साझा खबरको शुरूमा स्थानीय खबर। काभ्रे जिल्लास्थित रोशी खोलाले बगाउँदा एक वृद्धको हिजो ज्यान गएको छ। काभ्रेको कटुन्जी बेसी स्थित सिद्धार्थ बैंकबाट वृद्ध भत्ता लिएर घर फर्कने क्रममा रोशी खोलाले बगाएर रोशी गाउँपालिका साथ कटुन्जी बेसीका 75 वर्षीय मोतीमान पाखरिङको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हिजो दिउँसो रोशी गाउँपालिका साथ स्थित रोशी खोला तर्ने क्रममा पाखरिनलाई खोलाले बगाएको थियो। स्थानीयबाट खोलाले मानिस बगाएको सूचना प्राप्त हुनसाथ प्रहरी चौकी कटुन्जे भेसी र इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीले खोजी तथा उद्धार कार्य थालेको थियो। खोजीका क्रममा पाखरिनलाई रोशी गाउँपालिका 8 गिम्डी भेसी स्थित रोशी खोलाको किनारामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। रसुवाका दुई प्रमुख सड़क खण्डमा गैरातीदेखि अर्को सूचना जारी नभएसम्मका लागि रातीको समयमा सवारी साधन संचालनमा रोक लगाएको छ। रसुवाको बेत्रावती मैलुङ स्यापुरवेशी रसुवागढ़ी सड़क खण्ड तथा पासाङ लामु राजमार्ग अन्तर्गत ग्राङदेखि धुन्चेसम्मको सड़कमा साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी संचालनमा रोक लगाएको हो। अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारी साधन भने संचालन गर्न पाइने जनाएको छ। कार्यालयले यातायात व्यवसायी, सरोकारवाला र सर्वसाधारणलाई जोखिमपूर्ण समयमा यात्रा नगर्न आग्रह समेत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मुख्य सचिव गोविन्द बहादुर कार्कीले गरेको निर्णय 24 घण्टा नबित्दै उल्ट्याउनु भएको छ। मुख्य सचिव कार्कीले चालू आर्थिक वर्षभर कुनै पनि सरकारी कार्यालयले स्थायी पदवृत्ति नगर्ने निर्णय गर्नुभएको थियो र त्यसलाई प्रधानमन्त्री शाहले सच्याउनु भएको हो। हिजो अपरान्ह मुख्य सचिव कार्कीको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले चालू आर्थिक वर्षभर नेपाल सरकारका कुनै पनि कार्यालयले स्थायी पदपूर्ति नगर्ने तथा स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा नयाँ माग नपठाउने निर्णय गरेको थियो। निर्णयको बुदा नम्बर 11 चालू आर्थिक वर्ष प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको स्वीकृति बिना नेपाल सरकारका कुनै पनि कार्यालयले स्थायी पदपूर्ति नगर्ने र स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा माग नगराउने उल्लेख छ। तर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नयाँ स्वीकृत दरबन्दीको रिक्त पदमा पदपूर्ति गर्नुपर्ने अवस्था भएको खण्डमा त्यस्ता पदमा स्थायी पदपूर्तिका लागि नियमित रूपमा लोक सेवा आयोगमा माग गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालयले हिजो साँझ विज्ञप्ति जारी गरेर संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट फाजिलमा परेका कर्मचारीको व्यवस्थापन भएपछि मात्रै नयाँ स्थायी दरबन्दीमा पदपूर्तिका लागि लोक सेवा आयोगमा माग पठाउने स्पष्ट पारेको छ। मुख्य सचिव कार्कीको अध्यक्षतामा भएको बैठकले गरेको निर्णयको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले यस्तो निर्णय गरेको हो। सरकारले विपदको पूर्व चेतावनी सहित आवश्यक सूचनालाई अझ प्रभावकारी र छिटो बनाउने उद्देश्यले मोबाइल फोन प्रसारण प्रणाली सेल ब्रोडकास्ट लागू गर्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। हालसम्म विपद पूर्व सूचनाका लागि टोल फ्री सेवा र एसएमएस प्रणाली प्रयोग गर्दै आइरहेको
यो प्रविधिमा सन्देश ढिला पुग्ने, कतिपय प्रयोगकर्ताले सन्देश नहेर्ने तथा डेलिभरी हुन घण्टौं समय लाग्ने समस्या छ। सेल ब्रोडकास्ट प्रणाली लागू भएपछि जोखिम क्षेत्रमा रहेका सबै नागरिकको मोबाइलमा एकैसाथ चेतावनी सन्देश पुग्छ। जल तथा मौसम विज्ञान विभागका बाढ़ीविद विनोद पराजुलीले भन्नुभयो, मोबाइलमा साइरन जस्तै विशेष ध्वनि बज्ने भएकाले प्रयोगकर्ताले सन्देश नहेरे पनि ध्यानकर्षण हुन्छ। यसले रातिको समयमा नागरिकलाई समयमै सचेत गराउन मद्दत पुग्छ। उहाँका अनुसार यो प्रणालीबाट लाखौं नागरिकलाई एकैपटक सूचना प्रवाह गर्न सकिनेछ। बाढ़ी पहिरो मात्र नभई अन्य प्राकृतिक तथा मानवीय विपदका बेला पनि यही प्रणाली मार्फत पूर्व चेतावनी पठाउने योजना रहेको उहाँले बताउनुभयो। नेपाल विश्वका उच्च संकटासन्न मुलुकहरू मध्येमा पर्दछ। बाढ़ी पहिरो भूकम्प आगलागी लू शीतलहर खडेरी हुरी बतास हिमताल फुटराउने बाढ़ी लगायतका दर्जनौं प्रकोपबाट नेपालमा वर्षेनी 3000 भन्दा बढ़ी विपदका घटनाहरू हुने गर्दछन्। यी प्रकोपबाट औसतमा वार्षिक 900 जना मानिसको मृत्यु हुन्छ, साथै कुल गार्हस्थ उत्पादनको 2% भन्दा बढ़ी आर्थिक क्षति हुन्छ। यी मध्ये 80% भन्दा बढ़ी प्रकोपहरू मौसम तथा जलजन्य प्रकोपहरू छन्। मोबाइल फोन प्रसारण प्रणाली सेल ब्रोडकास्टले यी प्रकोपको पूर्व सूचनालाई प्रभावकारी बनाएर जनधनको क्षति कम गराउन सकिन्छ। चालू आर्थिक वर्षका लागि विनियोजित बजेट आगामी फागुन महिनासम्म खर्च गरिसक्नुपर्ने भएको छ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै यस्तो व्यवस्था गरेको हो। मन्त्रालयले मार्गदर्शन मार्फत आर्थिक वर्ष फागुनसम्म विनियोजित बजेट खर्च गरिसक्नुपर्ने व्यवस्था गरेको छ। खर्च नहुने विनियोजित बजेट आगामी चैत 15 मन्त्रालयमा समर्पण गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ। वार्षिक स्वीकृत कार्यक्रमका लागि विनियोजित बजेट फागुन मसान्तसम्म खर्च नभए वा बाँकी अवधिमा खर्च हुन नसक्ने भए त्यस्तो रकम 2083 चैत 15 भित्र अर्थ मन्त्रालयमा फिर्ता पठाउनुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ। त्यस्तै वार्षिक आर्थिक विवरण आगामी आर्थिक वर्ष साउन मसान्तभित्र सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनुपर्ने व्यवस्था पनि मार्गदर्शनमा उल्लेख छ। मन्त्रालयले सार्वजनिक खर्चलाई मितव्ययी बनाउन प्रशासनिक शीर्षकहरूमा कड़ाई गरेको छ। पानी बिजुली संचार महसुल घरभाड़ा इन्धन मरमत खर्च वैदेशिक भ्रमण र भत्ता जस्ता प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अपनाउनुपर्ने नीति पनि लिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रौतहटको दुर्गा भगवती गाउँपालिका 3 सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा 42 विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। आयोगका अनुसार वृद्ध भत्ता एकल महिला तथा विधवा भत्ता लगायतका सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत कानूनी योग्यता नपुगेका व्यक्तिलाई गलत विवरणका आधारमा लाभग्राही कायम गरी सरकारी रकम दुरूपयोग गरेको बताइएको छ। अनुसन्धानबाट तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार ठाकुर, वडा अध्यक्ष धर्मेन्द्र कुमार झा र वडा सचिव उमेश चौधरी सहितका व्यक्तिहरूको मिलेमतोमा 8 सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको अख्तियारले जनाएको छ। आयोगका अनुसार तोकिएको उमेर पूरा नगरेका व्यक्तिलाई